हुन्छ। यस्तो होइन, शास्त्रमा पढेका पढेमा दिन हुन्छ, त्यो हो भक्तिको सामग्री। शास्त्र भनेको ज्ञानका सागर, पतित पावन एक शिव भगवान मात्रै हुनुहुन्छ। उहाँ आएर तिमी बच्चाहरूलाई यो सृष्टि चक्रको आदि मध्य अन्तको ज्ञान सम्झाउनुहुन्छ र योग सिकाउनुहुन्छ। ईश्वरसँग योग लगाएपछि फेरि योगेश्वर, योग योगेश्वर, राजराजेश्वर, राजराजेश्वरी बन्छन्। तिमी ईश्वरबाट राजाहरूको राजा बन्छौ। जुन पावन राजाहरू थिए फेरि उनीहरू नै अहिले पतित राजा बनेका छन्। आफै पूज्य फेरि आफै पुजारी बनेका छन्। अब जति हुन सक्छ यादको यात्रामा भगवानको याद गरेर श्रीमद्को पालना गरेर रहनु छ। जसरी आशिकले मासुकलाई याद गर्छन्, जसरी कन्याको मगनी भएपछि फेरि एक अर्काको याद गरिरहन्छन्, अहिले यिनै जो मासुक छन् यिनका त धेरै आशिक छन्। भक्ति मार्गमा सबैले दुःखमा बाबालाई याद गर्छन्। हे भगवान, दुःख हरण गर्नुहोस्, सुख दिनुहोस्। यहाँ न त शान्ति छ न सुख छ, सतयुगमा दुवै पर्याप्त हुन्छन्। अहिले तिमीलाई थाहा छ हामी आत्माहरूले कसरी 84 जन्मको पाठ खेल्छौ। ब्राह्मण, देवता, क्षत्रिय, वैश्य, शूद्र बन्छौ। 84 श्रेणी बुद्धिमा राख्नु छ। अब जति हुन सक्छ बाबालाई याद गरेर, बाबाको श्रीमदलाई पालन गरेर, जसबाट पाप काटिन्छ, कर्म गर्दा पनि बुद्धिमा भगवानको याद रहोस्। बाबाबाट हामीले स्वर्गको वर्षा लिइरहेका छौं, अधिकार लिइरहेका छौं। बाबा र वर्षालाई याद गर्नु छ। यादबाट नै पाप काटिन्छ। जति याद गर्छौ त्यति पवित्रताको लाइट तिमीमा आउँदै जान्छ, खिया निस्कदै जान्छ। जति हुन सक्छ समय निकालेर बच्चाहरूले याद गर्ने उपाय गर्नु छ। सबेरै सबेरै उठेर लामो राम्रोसँग त्यहाँ समय निकालेर घुमफिर याद, खेतीपाती, घर व्यवस्था व्यवस्था सबै जो छ चलाउनु छ, तर बाबाको यादमा चलाऊ। यो पुरूषार्थ गर्नु छ। चाहे गृहस्थ व्यवहारमा बस, बच्चाहरूको सम्हाल आदि गर, तर यो अन्तिम जन्म पवित्र अवश्य बन्नु छ। काम चितामा अब नचढ। अहिले तिमी ज्ञान चितामा बसेका छौ, यो पढ़ाई धेरै उच्च छ, यसमा सुनको पात्र चाहिन्छ। तिमीले बाबालाई याद गरेमा सुनको पात्र बन्छौ, याद गर्न भुलेमा फेरि फलामको पात्र बन्नेछौ। बाबालाई याद गरेमा स्वर्गको मालिक बन्छौ। यो त धेरै सजिलो छ, यसमा पवित्रता हो मुख्य कुरा। यादबाट नै पवित्र बनिन्छ, श्रीमद्को पालना गरेपछि मात्रै पवित्र बनिन्छ। सृष्टि चक्रलाई याद गरेमा स्वर्गको मालिक बन्नेछौ। तिमीले घरबार छोड्नु छैन, गृहस्थ व्यवहारमा रहेर पनि सुख प्राप्त गर्नु छ। बाबा भन्नुहुन्छ 63 जन्म तिमी पतित दुनियाँमा रह्यौ, अब शिवालय अमरलोकमा जानका लागि तिमी यो एक जन्म पवित्र रह्यौ भने के भएर धेरै कमाई हुन्छ, 5 विकारमाथि विजय प्राप्त पाउनु छ, त्यसपछि नै जगतजित बन्नेछौ, नत्र पद पाउन सक्दैनौ। बाबा भन्नुहुन्छ मर्नु त सबैलाई छ, यो शरीर छोड्नु त सबैलाई छ, यो अन्तिम जन्म हो हामीहरूको। फेरि गएर नयाँ दुनियाँमा राज्य गर्नेछौ, हीरा जवाहरतका खानीहरू भरपूर हुनेछन्। त्यहाँ तिमी हीरा जवाहरतसँग खेलिरहनेछौ। त्यसैले यस्ता बाबाको बनेर उहाँको मतमा चल्नुपर्छ। श्रीमदबाट नै तिमी श्रेष्ठ बन्छौ, रावणको मतबाट तिमी भ्रष्टाचारी बनेका छौ। अब बाबाको श्रीमतमा चलेर तम प्रधानबाट शत प्रधान बन्नु छ, बाबालाई याद गर्नु छ। बाबाले अरू कुनै मेहनत गर्न भन्नुहुन्न। भक्ति मार्गमा त तिमीले धेरै ठक्कर खायौ, अब केवल बाबालाई याद गर र सृष्टि चक्रलाई याद गर। स्वदर्शन चक्रधारी बन्यौ भने तिमी 21 जन्मका लागि चक्रवर्ती राजा बन्नेछौ। अनेक पटक तिमीले राज्य लिएका छौ र गुमाएका छौ। आधा कल्प हुन्छ सुख, आधा कल्प हुन्छ दुःख। बाबा भन्नुहुन्छ म कल्पको अन्तिममा मात्रै आउँछु, तिमीलाई सुखधामको मालिक बनाउन आउँछु। अहिले तिमीलाई स्मृति आएको छ।

को बुद्धिलाई सुनको पात्र बनाउनु छ। कर्म गर्दा पनि बाबाको याद रहोस्, यादबाट नै पवित्रताको लाइट आउँछ। दोस्रो बिन्दुमा भन्नुभएको छ, मुरली कहिले पनि मिस नगर्नु छैन। अहिले त मुरली इन्टरनेटबाट हरेकको मोबाइलमा आउँछ, ड्रामाको रहस्यलाई यथार्थ रीतिले बुझ्नु छ, भट्टीमा केही पनि बाहिरको याद गर्नु छैन। आजको प्रधान बाबाले दिनुभएको छ आपसमा एक अर्काको विशेषतालाई देखेर, विशेषतालाई देख्ने र वर्णन गर्ने श्रेष्ठ सम्पन्न होली हंस भव। संगम युग हो यो, हरेक बच्चाहरूलाई ज्ञानद्वारा कुनै न कुनै विशेष गुण अवश्य प्राप्त हुन्छ। त्यसैले होली हंस बनेर हरेकको विशेषतालाई हेर, वर्णन गर, कुनै समयमा कसैको कमजोरी देख्यौ वा सुन्यौ भने यो सम्झनुपर्छ, यो कमजोरी उसको होइन मेरो हो भनेर सम्झिनुपर्छ, किनकि हामी सबै एउटै बाबाका सन्तान, एउटै परिवारका सदस्य, एउटै मालाका दाना हौं। जसरी आफ्नो कमजोरीलाई फैलाउन हामी चाहँदैनौ, त्यसै गरी अर्काको कमजोरी पनि वर्णन नगर। होली अंश अर्थात विशेषताहरूको ग्रहण गर्नु र कमजोरीलाई मेटाउनु हामी सबैको दायित्व हो। स्लोगनमा बाबाले भन्नुभएको छ, समयलाई बचाउने तीव्र पुरूषार्थी नै सदा विजयी हुन्छन्। आजको अव्यक्त इशारामा भनिएको छ, श्रोताहरू, एकता र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन। जसरी मालाका दानाहरूको विशेषता हुन्छ, एकै किसिमका मालाका दानाहरू मालाको एउटै धागोमा उइनिन्छन्, त्यसै गरी तिमी सबै वैजन्ती मालाका दाना बनेर एकमत एकको नै लगनमा एक रस स्थितिको समान देखिन्छौ, त्यसपछि नै मालामा उइनिनेछौ। आपसमा दुई मत भयो भने तिनीहरू अर्कै अर्थात 16,000 को मालामा जानेछन्, एक सय 108 को मालामा आउनको लागि एकमत एक विश्वासको विशेषतामा रहनु हामी सबैको दायित्व हो। हस्त आत्मीय श्रोताहरू, यहाँहरूले भगवान शिवका यी श्रीमतका त्यहाँ रतनहरू सबैले मनन गर्नुहुनेछ, चिन्तन गर्नुहुनेछ, धारणा गर्नुहुनेछ र अरूलाई गराउनुहुनेछ भन्ने शुभ भावना शुभकामना दिँदै यो कार्यक्रमलाई प्रविधि संयोजन गरी सहयोग गर्ने आत्मीय भाइ शिवी चौधरीलाई धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक धर्मचन्द्र शर्मा आजलाई ओझेलमा पर्छौ। फेरि अर्को सोमबार भेटौंला। हस्त, ओम शान्ति, ओम शान्ति, ओम शान्ति।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091956।

0: 95 मोबाइल नम्बर 98484-27359।
1: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
2: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
2: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
2: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
2: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
4: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
5: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 भाद्र 5 लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: तपसिल
5: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र 1 फोटोकपी,
4: बैंकको सकल चेकबुक र 1 फोटोकपी,
5: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
4: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2,
5: क्यान्सर रोगीहरूको हकमा 3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
4: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 11 गते सोमबार, जुलाई 27 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज, पूर्ण रूपमा सञ्चालन हुन कम्तीमा एक महिना लाग्ने। गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दै उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह।
1: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण। सीमामा सफारी सुटमा सशस्त्र प्रहरी, अन्तर्राष्ट्रिय अभ्यास अनुसार बीआईटी टीम परिचालन। प्रदेश सरकार गठनको गृह कार्यमा एमाले नेकपा।
0: सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार, ईपीएस मार्फत 125,000 रोजगारी, 80,00,000 नाग्यो शेयर खाता। त्रिवीको प्रश्नपत्र 5 मिनटमै व्हाट्सएपमा। शिक्षकमा पक्राउ प्रणालीमाथि प्रश्न।
1: बंगलादेशमा आगामी सेप्टेम्बरमा नयाँ राष्ट्रपति निर्वाचित हुने। कंगोमा इबालाबाट मृत्यु हुनेको संख्या 1,000 नाग्यो। अमेरिकी सेनाद्वारा इरानमाथिको सैन्य कार्यवाही रोकियो।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दै चोटका कारण नन्दन यादव लीग दुई श्रृंखलाबाट बाहिर। लुम्बिनी लायन्समा नामिबियाका रूबेन अनुवान्ती।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, 2.5 किलोमिटरको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटनको लागि आज तयारी गरिएको प्रसंग।
1: सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङ मार्ग मार्फत पूरा हुँदैछ। मुलुकको भौतिक पूर्वाधारको इतिहासमा सुरुङ युगको प्रस्थान विन्दुका रूपमा लिएको बहुप्रतीक्षित यो सुरुङ मार्ग निर्माण शुरू भएको 80 महिनापछि आजदेखि संचालनमा आउँदैछ। नागढुङ्गा सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्तीले आज बिहान सुरुङ मार्गको उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिनुभयो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर तानाका अकिही कोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको उद्घाटन गर्नुहुने उहाँले बताउनु भएको छ। सुरुङ मार्ग शुरूमा आपतकालीन सवारी साधनका लागि मात्रै खुला गरिने स्पष्ट पार्दै उहाँले सुरुङ मार्गभित्र अन्य सवारी साधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने समेत तयारी भएको उहाँले बताउनु भएको छ। त्यस्तै पैदल यात्री, दुई पाङ्रे र प्रज्वलित स्टील पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न पाउने छैनन्। नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले भन्नुभयो,
3: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू, अनि फायर फाइटिङ, अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ खुला गरिदिन्छौँ। अनि यसको बीचमा हामीले यसलाई स्टेज वाइज खोल्नुपर्ने हुन्छ क्या, एकैचोटि खोल्नु हुँदैन यसलाई। हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ, त्यो जस्तो आगो लागेको हुनसक्छ, अनि हामीले कति छिटो उद्धार गर्न सकौँ त्यो सिस्टमले, त्यो एउटा मक ड्रिल गर्नुपर्छ। अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ। त्यसपछि हाम्रो त्यहाँका जेट फ्यानहरूलाई सिङ्क्रोनाइज गर्नुपर्छ। त्यसपछि हामी करिब करिब 1 महिनाको पछि पूर्ण रूपबाट टनल सञ्चालन गर्ने तयारीमा छौँ।
0: आयोजना कार्यालयका उप आयोजना निर्देशक संजय पन्थीका अनुसार, सुरुङ मार्ग उद्घाटन भइसकेपछि तत्काल पूर्ण क्षमतामा सञ्चालनमा नल्याई 3 महिनाको परीक्षण काल अर्थात ट्रायल पिरियड राखिनेछ। उहाँका अनुसार यसो गर्नुको मुख्य कारण सुरुङ प्रयोगमा सर्वसाधारण र चालकहरूलाई क्रमशः अभ्यस्त बनाउँदै लैजानु, सुरुङभित्र पालना गर्नुपर्ने ट्राफिक तथा सुरक्षा नियमहरू चालकहरूले राम्ररी पालना गरून् भन्ने सुनिश्चित गर्नु रहेको छ। पन्थीका अनुसार परीक्षण कालमा विभागले सुरुङभित्रको सवारी चाप, गति नियन्त्रण, जेट फ्यान लगायतका प्राविधिक प्रणालीले वास्तविक सञ्चालन अवस्था र आकस्मिक अवस्थामा उद्धार तथा राहत प्रणालीको प्रभावकारिता समेत नजिकबाट निहालिनेछ। यसबाट देखिएका कमी कमजोरी सुधार गर्दै र आवश्यक अभ्यास गराउँदै मात्र सुरुङलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो बनाउन सकिने पनि उहाँले बताउनुभयो। तीन महिनाको अवधिपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सामान्य सवारी चालकका लागि निर्धक्क खुला गरिने आयोजनाले बताएको छ। यो सुरुङ जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। सुरुङको लम्बाई 2.68 किलोमिटर छ। सुरुङभित्रको निकास मार्ग इभ्याक्युएसन टनेल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिब 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 आयोजनाको निर्माण थालेको थियो।
1: दक्षिण छिमेकी भारतमा चिकित्सा शिक्षाका लागि राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरणले हालै लाखौं विद्यार्थीलाई सड़कमा उतार्यो। त्यसैले नरेन्द्र मोदीको नेतृत्वमा सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई शनिबार पद छाड्न बाध्य बनायो। उहाँले राजीनामा दिएकै दिन नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको मास्टर्स इन बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लीक भएको घटना सार्वजनिक भएको छ। एमबीएसको प्रश्नपत्र 8 साउनमा परीक्षा शुरू भएको 5 मिनटमै व्हाट्सएपमा पुगेको भए पनि शनिबार प्रमाणहरू सार्वजनिक भएका थिए। यस घटनाले परीक्षा सञ्चालन प्रश्नपत्रको गोपनीयता र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। तर हालसम्म प्रहरीले एक शिक्षकलाई मात्रै पक्राउ गरेको छ। परीक्षा चलिरहेका बेला प्रश्नपत्र लीक गराउने कार्यमा संलग्न रहेको आरोपमा सुलभ सर भनेर चिनिने सन्दीप सिंहलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। भक्तपुरबाट पक्राउ पर्नुभएका उहाँ हिमालयन कलेज कोटेश्वर र केएमसी कलेज बागबजारमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
0: गएको तीन घण्टामा सबभन्दा धेरै पानी नवलपुरको देउरालीमा 86.6 मिलिलिटर परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कोशी प्रदेशका थोरै स्थानमा र मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम खालको पानी परिरहेकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको हो। तनहुँ जिल्ला स्थित कोटगाउँ र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको महाशाखाले जानकारी गराएको छ र पानी पर्ने क्रम अझै पनि निरन्तर रहन सक्ने देखिएकाले त्यस अनुसारको सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको हो। खोलाहरूमा आकस्मिक बहाव बढ़न सक्ने र बाढ़ी पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको हो। पछिल्लो एक घण्टाको विश्लेषण गर्दा सबैभन्दा धेरै पानी गण्डकी प्रदेशमा परेको छ। गण्डकी प्रदेशमा पनि विभिन्न दुई स्थानमा अत्यधिक पानी परेको छ भने अर्को एउटा स्थानमा भारी पानी परिरहेको छ र त्यस अनुसारको सावधानी अपनाउनको लागि अनुरोध पनि गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसमविद रोजन लामिछानेले भने मधेस प्रदेशमा तुलनात्मक रूपमा कम पानी पर्ने पूर्वानुमान गरिएको बताउनुभयो।
4: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सरदर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना त हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझै स्पेसियल्ली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र सुधार गर्दै आमूल रूपान्तरणका पक्षमा नवीनतम कार्यदिशा तय गर्ने उद्देश्यका साथ उद्यमी व्यवसायसँग सिंगो अर्थतन्त्र क्षेत्रसँग परामर्श गरिरहनु भएको छ। आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन प्रारम्भ हुँदै गर्दा प्रधानमन्त्री शाहले अर्थतन्त्र उकास्न श्रृंखलाबद्ध विमर्श शुरू गर्नुभएको हो। उहाँले असार 24 गतेदेखि उद्यमी व्यवसायसँग छलफल शुरू गर्नुभएको छ। यसबीचमा उहाँले अर्थतन्त्र तत्काल गतिशील र व्यावसायिक बनाउन नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेललाई बोलाएर सुझाव समेत दिनुभएको छ। उहाँले देशको समग्र आर्थिक विकास शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रबन्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन समेत सुझाव दिनुभएको हो। उहाँले मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास पनि व्यक्त गर्नुभएको छ। त्यस्तै गरी प्रधानमन्त्री शाहले नेपाल निर्माण व्यवसाय महासंघ महिला उद्यमी होटल संघ जुत्ता चप्पल उत्पादक संघ पूँजी बजार धितोपत्र व्यवसायी तथा बीमा सम्बन्धी निकाय उद्योग वाणिज्य महासंघ नेपाल तयारी पोशाक उद्योग संघ नेपाल अर्गानिक संघ नेपाल हस्तकला महासंघ निर्यात जन्य उद्योगका प्रतिनिधिसँग पनि संवाद गरिसक्नु भएको छ।
0: एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीन बुधे सहमति कार्यान्वयनका लागि सरकार गठनको गृह कार्य शुरू गरेका छन्। दुवै पार्टीले आफ्नो दलमा तीन बुधे सहमति अनुमोदन गर्ने र लगतै नयाँ सरकारको प्रक्रिया अगाडि बढ़ाउने गृह कार्य थालेका हुन्। पाँच प्रदेश मध्ये एमाले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी बनेको छ। यस अनुसार लुम्बिनी र कोशी र कर्णाली प्रदेशमा अहिले एमाले नै सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा सरकार बाहिर छ। एमाले उपमहासचिव लेखराज भट्टले तत्काल केन्द्रीय सचिवालय बैठक नबसेको अवस्थामा तीन बुधे सहमति पनि पछि अनुमोदन हुने गरी अन्य प्रक्रिया अगाडि बढ़ाउन सक्ने बताउनुभयो। भट्टले अध्यक्षले प्रदेश पार्टीलाई दिएको निर्देशनका आधारमा पनि प्रक्रिया अगाडि बढ़न सक्ने बताउनु भएको छ। कोशीमा मुख्यमन्त्रीका लागि एमाले भित्रै विवाद देखिएको छ। अध्यक्ष केपी शर्मा ओली भने सांसद तिलकुमार मेन्याङबोलाई अघि सार्ने योजनामा हुनुहुन्छ, तर केन्द्रमा एमाले र नेकपा बीचको सत्ता सहकार्यबारे आफूसँग कुनै छलफल नभएको भन्दै पद नछाड्ने चेतावनी मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दिइसक्नु भएको छ। कर्णाली प्रदेशमा सरकार गठनको प्रक्रिया शुरू भइसकेको छ। मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार हिजो नयाँ सरकार गठनको आह्वान गर्नुभयो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री पदका लागि दावी पेश गर्न मंगलबार अर्थात भोलि साँझ 5 बजे समयको समय सीमा तोकिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा कृषिमा आत्मनिर्भर हुन के गर्ने महिला किसानको अनुभव।
5: यो कृषि गर्यो भने हात खाली हुँदैन, जे गर्नुहोस् तपाईँ कुखुरा पालनै गर्नुहोस्, बाख्रा पालनै गर्नुहोस्।
0: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण, सीमामा सफारी सुटमा सशस्त्र अन्तर्राष्ट्रिय अभ्यास अनुसार यूआईटी टीम परिचालन, प्रदेश सरकार गठनमा अझै पनि दलहरूको गृह कार्य, सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
6: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
7: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
6: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
7: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एण्ड म्याथमेटिक्स,
6: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
7: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एण्ड इकोनोमिक्स,
6: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
7: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
6: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
7: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
6: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
7: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
6: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
7: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
6: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
7: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
6: टीकापुर बहुमुखी क्याम्पस, टीकापुर, कैलाली।
0: नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो 1 वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 जना नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ 1 वर्षमा 33,320 जना नेपाली पुगेको विभागले जनाएको भएको छ। त्यसपछि साइप्रस 11,069, क्रोसिया 7,662, टर्कीमा 6,370, माल्टामा 6,110 र पोर्चुगलमा 3,800 जना नेपाली पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै हुँदै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनुभयो।
8: उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू, युरोपको बोर्डर भयो, युरोप भयो, त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूले के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि, युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको, त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
0: साझा खबरमा अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर, वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आमदानीमा धक्का शीर्षकमा कृष्ण प्रसाईले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छापिएको छ। प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशिँदा अरबौं रूपियाँ मुद्रा सटही गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको प्रमुख कारक बनेको छ। आर्थिक वर्ष 2072-73 नेपाललाई 9.85 अर्ब रूपियाँको व्यापार नाफा भएको थियो। त्यति बेला 136.47 अर्ब रूपियाँ बराबरको सेवा निर्यात र 128.62 अर्ब रूपियाँ बराबरको सेवा आयात गरिएको थियो। अन्नपूर्ण पदमार्गमा एकै वर्ष 40,000 भन्दा बढ़ी पर्यटक शीर्षकमा आश गुरूङले लमजुङबाट लेख्नु भएको खबर छ भने गण्डकीमा राइड शेयरिङ दर्ता गर्न 15 साउनको म्याद दिइएको बारेमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ। 80 लाख नाग्यो शेयर खाता शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। आइतबारसम्म 80 लाख भन्दा बढ़ी हितग्राही खाता डिम्याट अकाउण्ट खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ, तर सूचना प्रवाह, लगानीकर्ता संरक्षण कोष, बजारको स्थायित्व, नियमन तथा सुपरिवेक्षण, अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतमा बजार निकै पछाडि रहेको उल्लेख गरिएको छ। अर्को खबर, नागरिक दैनिकमा अन्नदेखि तरकारीसम्म विदेशकै भर, वर्ष दिनमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। 64 करोड़ मानिस दीर्घकालीन भोकमरीमा रहेको बारेमा अर्को खबर छ। दिगो विकास लक्ष्य अन्तर्गत सन् 2030 शून्य भोकमरीको लक्ष्य हासिल गर्न अझै ठूलो चुनौती देखिएको छ। संयुक्त राष्ट्रसंघका 5 विशेषीकृत निकायले यस साता सार्वजनिक गरेको विश्व खाद्य सुरक्षा तथा पोषणको अवस्था 2026 प्रतिवेदनमा भोकमरी ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गरिएको छ। सांसदलाई आफ्नै अभिव्यक्ति गल्पासो शीर्षकमा ईश्वरी सुवेदी लेख्नुहुन्छ। आफैले बोलेका शब्द असंसदीय ठहरिएर अभिलेखबाट हटाइनुपर्ने अवस्था आउनु सांसद स्वयंका लागि पनि लज्जास्पद विषय हो। यसले सांसदको परिपक्वतामाथि पनि प्रश्न उठाउँछ नै समर्थक माझ पनि गलत सन्देश प्रवाह गर्न सक्छ। यसैकारण कतिपय सांसद आफ्नै भनाईको पासोमा पर्ने गरेका छन्। 5 वर्षमा 164 जनाको मृत्यु, मानव वन्यजन्तु टक्राव शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको खबर पनि छापिएको छ। ईपीएस मार्फत 1,25,000 रोजगारी शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको छ। सरकारले श्रम स्वीकृति दिन खुला गरेका कुल 110 मुलुक मध्ये नेपाली कामदारको आकर्षक श्रम गन्तव्य दक्षिण कोरिया नै बनेको छ। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियामा नेपाली कामदार पठाउन थालिएको 18 वर्षको अवधिमा सन् 2008 हालसम्म 1,25,000 जनाले रोजगारीको अवसर पाएका छन्।
1: यसैबीच गोर्खापत्रको पहिलो पृष्ठमा प्रतिनिधि सभामा स्वस्थ नेताको उपस्थिति न्यून शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको अघिल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमाथिमा शीर्ष नेताहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मसान्तसम्ममा दलहरूका संसदीय दलका नेताहरूको उपस्थिति निकै कमजोर देखिएको हो। त्यस्तै बचेरा हुर्काउन व्यस्त घुंगी फोहोर गरूड़ शीर्षकमा चाँदनी हमालले चितवनको खबर लेख्नु भएको छ। त्यस्तै दाउराको प्रयोग घटेपछि जंगल हराभरा शीर्षकमा बाबुराम देवकोटाले सिन्धुली माडी सिन्धुली माडीबाट खबर लेख्नु भएको छ भने त्यस्तै लिफ्टको पानीले रोपाई शीर्षकमा सिन्धुपाल्चोकको खबर प्रकाशित छ। एक घर एक धारा कार्यक्रम प्रभावकारी बनेको दोलखाको खबर पनि प्रकाशित छ भने भाँसिएको पुलबाट वारपार गर्दै शीर्षकमा अर्को खबर पनि प्रकाशित भएको छ। सातवटा सड़क स्तर उन्नति र कालोपत्री हुँदै शीर्षकमा जुम्लाको खबर पनि प्रकाशित छ।
0: आर्थिक कारोबार दैनिकमा कोरियन भाषा परीक्षाको आवेदन आजबाट खुल्ला भएको बारेमा खबर छ। रोजगार प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा गरेर 7200 नेपालीको छनौट भाषा परीक्षा आवेदन आज सोमबारबाट खुल्ला हुन लागेको हो। साउन 11 देखि 17 गतेसम्म खुल्ला गरिएको परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5000, कृषि तथा पशुपालन क्षेत्रमा 2000, सेवा क्षेत्रमा 100 र वन पैदावार क्षेत्रमा 100 गरी कुल 7002 नेपालीले रोजगारी पाउनेछन्। यसअघिको अनुभवले कोरियाको भाषा परीक्षामा 1,00,000 भन्दा नेपालीले भाषा परीक्षाको आवेदन दिने गरेका छन्। यो भाषा परीक्षामा पनि 1,00,000 भन्दा बढ़ी नेपालीले आवेदन दिने अनुमान गरिएको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार शीर्षकमा यो खबर विराटनगरबाट गणेश लम्साल, लहानबाट मणिलाल विश्वकर्मा र काठमाण्डुबाट टेकराज थामीले लेख्नु भएको हो। यसअघि फारम भरिसकेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिरिक्त निवेदनका नाममा भराइँदैछ बैंक खाता सहितको सम्पत्ति विवरण, शून्यबाट शुरू हुँदैछ काम, मजदूरी गर्न छाडेर सुकुम्बासी प्यान कार्ड बनाउन लाइनमा शीर्षकमा विराटनगरबाट लेखिएको खबर छापिएको छ। सीमामा सफारी सूटमा सशस्त्र प्रहरी, अन्तर्राष्ट्रिय अभ्यास अनुसार सादा पोशाकमा सीमामा सशस्त्रको बीआईटी टीम परिचालन शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। सेवालाई थप नागरिक मैत्री बनाउने र अन्य निकायसंघको समन्वयका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा युनिफर्म बिनाको प्रहरी परिचालन थालेको हो। बोर्डर इन्टर एक्सन टीम बीआईटी नाम दिएर भारतसंघको 6 नाकामा यस्तो टोली खटाइएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको अर्को खबर छ, आन्दोलनमा उत्रिय लघु वित्त पीड़ित शीर्षकमा लघु वित्तको कर्जा तथा चर्को ब्याज खारेजी जरिवाना मिनाहा गर्नुपर्ने माग उनीहरूले गरेका छन्। सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरणको बारेमा अख्तियारले छानबिन थालेको बारेमा पनि नवराज मैनालीले नै भित्री पन्नामा खबर लेख्नु भएको छ। एउटै भान्सामा पाक्छ 21 विद्यालयका 3300 बालबालिकाको दिवा खाजा शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। बंगलादेशले सेप्टेम्बरमा आह्वान गर्ने संसदको बैठकले नयाँ राष्ट्रपति चयन गर्ने भएको छ। संविधान अनुसार राष्ट्रपतिको राजीनामापछि 90 दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्ने र सेप्टेम्बरमा सांसदहरूले नयाँ राष्ट्रपतिको चयन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संसद सचिवालयले सभामुख हाफिज उद्दीन अहमदले संविधान अनुसार राष्ट्रपतिको कामकाज सञ्चालन गरिरहनु भएको जनाइएको छ। बंगलादेशको संविधान अनुसार संसद सदस्यहरू राष्ट्रपति निर्वाचनमा मतदाताका रूपमा हुने व्यवस्था गरिएको छ। कंगोमा फैलिएको पछिल्लो इबोला महामारीबाट मृत्यु हुनेको संख्या 1354 पुगेको छ। सरकारी तथ्याङ्क अनुसार केवल 5 दिनमै मृतकको संख्या 40% भन्दा बढ़ीले बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र अमेरिकाको सेनाले इरानमाथिको सैन्य कार्यवाही रोकेको स्थानीय संचार माध्यमले जनाएका छन्। यद्यपि आक्रमण रोक्नुको कारण भने विभिन्न संचार माध्यमले फरक फरक विवरणहरू सार्वजनिक गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानको सामना गर्दैछ। यसअघि लगातार 4 वटा खेलमा पराजित नेपालले राउण्ड रोबिन लीगको अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्न लागेको हो। नेपाली क्रिकेट टोलीका पेस बलर नन्दन यादव नेदरल्याण्डसमा जारी लीग 2 श्रृंखला खेल्ने नेपाली टोलीबाट बाहिरिनु भएको छ। ह्यामस्ट्रिङ चोटका कारण बाँकी खेलहरूबाट उहाँ बाहिरिनु भएको नेपाल क्रिकेट संज्ञानले जनाएको छ। नन्दन नामेबियासँगको पहिलो खेलका दौरान ह्यामस्ट्रिङ समस्याका कारण पहिलो ओभरदेखि नै बलिङमा असहज महसुस गरिरहनु भएको थियो। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लीग एनपीएलको उपाधि रक्षा गर्ने उद्देश्यसहित नामिबियाका रूबेन ट्रम्पल मनलाई अनुबन्धन गरेको छ। लुम्बिनीले एनपीएल तेस्रो संस्करणका लागि पहिलो विदेशी खेलाड़ीको रूपमा ट्रम्पल मनलाई अनुबन्ध गरेको हो र फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको अक्सनबाट 6 टीमले कुल 42 खेलाड़ी खरिद गरेका छन्। नेपाल भलिबल संघ एनभीएको प्राविधिक सहयोगमा आगामी भदौमा हुने प्रतियोगितामा 6 टीम सहभागी हुँदैछन्। आयोजक केडिया ग्रुपले पुरूष भलिबल इतिहासमा पहिलो पटक अक्सन गरेको हो।
1: व्यवसायिक खेती गरिरहेका महिला किसानले पेसालाई निरन्तरता दिन आत्मविश्वास र आँटको खाँचो कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरमा अब महिला किसान र आत्मविश्वासको कुरा पछिल्ला वर्षहरूमा सहकारी कृषि अनुदान डिजिटल बजार र मूल्य श्रृंखलामा जोड़िएका महिला किसानको आमदानी उल्लेखनीय रूपमा बढ़ेको देखिन्छ महिला किसानले श्रमिकबाट सफल कृषि उद्यमी बन्न के गर्ने कृषि उद्यमी महिला देवीमाया राईसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ

0: आफ्नो आफूसँग भएपछि आफूलाई खुसी पनि हुँदो रहेछ भनेको बेलामा होइन, नभए त्यो अरूको भर पर्नु चाहिँ धेरै गाह्रो हुन्छ नि।
1: व्यावसायिक बन्दाखेरि चाहिँ महिलाहरूको आर्थिक सशक्तिकरण हुन्छ नि, एउटा आफ्नो लागि आफै गर्न सक्ने त्यो विश्वास चाहिँ कतिको बढ्दो रहेछ?
0: एकदम एकदम। अझ हजुरले चाहिँ अब तरकारी खेती लाउनु सुरु गर्नुभयो र आफै आफै बजारीकरण मार्केटिङ भन्छ नि, बजारीकरण पनि आफै गर्नुभयो भने त पैसा आफ्नै हातमा हुन्छ,
1: सिधै आयो
0: सिधै आयो। अब श्रीमानलाई अब सिधा तरिकाले सबै दियो भने आफ्नो हात खाली हुन्छ, अब आफूले अलिकति राखेर आफूलाई चाहिने कुरा राखेर
1: मैले पनि गर्न सक्छु हिम्मत गरेर अघि बढ्नु पर्यो
0: बढ्नु पर्यो एकदमै। अनि हात खाली हुँदैन कि, यो कृषि गर्यो भने हात खाली हुँदैन, जे गर्नुहोस् तपाईँ कुखुरा पालनै गर्नुहोस्, बाख्रा पालनै गर्नुहोस्, अरू विभिन्न
1: कुखुरा पालन गर्ने, बाख्रा पाल्ने, खेतीपातीमा काम गर्ने, अन्न उब्जाउने काममा प्राय महिला नै खटिनुहुन्छ होइन?
0: एकदम महिला त महिला बेगर त मैले के चाहिँ अनुभव गरेँ भने यो कृषिको काममा त महिला बेगर त त्यो पुरुषलाई मात्रै धेरै असम्भव हुन्छ।
1: तर त्यहाँबाट भएको आमदानी चाहिँ पुरुषले धेरै प्रयोग गर्छ भन्ने त रिसर्चले पनि देखाएको छ
0: नि। उहाँहरूको हातमा पर्यो भने त यता महिलामा आउनु त धेरै नै गाह्रो हुन्छ, त्यही भनेर मैले मार्केटिङमा पनि अगाडि बढ्नु आफै जाने हो। अनि आफूलाई चाहिने जति आफूले अलिकति राखेर मात्रै पुरै ल मैले 1000 बेचे भनेर उहाँलाई 1000 दिनु पर्दैन नि, उहाँले पनि 1000 ले त भन्दैन होला होइन, आफूलाई पनि राखेर अलिकति आफ्नो लागि होइन आफू चाहिन्छ नि त होइन। हामीलाई पनि हरेक खर्च झन् धेरै चाहिन्छ, हामीलाई घरको अब खाम मर मसलादेखि तेल नुनदेखि लिएर होइन हरेक कुरा। अब चामल 1 बोरा उहाँले ल्याइदिएला, चामल मात्रै ल्याइदिएपछि उहाँले सक्यो भन्नुहुन्छ कि, अब खर्च छैन भन्नुहुन्छ, तर त्यो भित्रको सानो सानो खर्च
1: तेल बुटुर मर मसला कति खर्च चाहिन्छ, त्यसमा दाल चाहियो अचार चाहियो
0: अनि त्यस्तो, त्यसले गर्दा त्यो आफूले आफू बजारमा गएर बेच्नुहुन्छ भने त्यो सबै सामानको लागि आफूले छुट्याएर ल यति भयो भनेर दिनुभए पनि उहाँले पुरै खोजेर गर्नुहुन्न नि त। त्यसरी अलिकति गर्दै जाँदा यो कस्तो हुन्छ नि, सिक्दै गयो भने गर्दै गयो भने यो एकदम सिकिन्छ, जानिन्छ, बानी पनि पर्छ, यसो गर्नुपर्ने रहेछ, ज्ञान बुद्धि आउँछ। यो
1: नगरेपछि पछिको पछि
0: नगरेपछि र श्रीमानको भर पर्ने अथवा सासु ससुराको भर पर्यो भने अनि एकदम गाह्रो हुन्छ क्या आफूलाई। अनि
1: तर यसमा अब कतिपयले ल म गर्छु भनेर व्यवसायिक रूपमा गर्छु भनेर अघि बढ्नुहुन्छ, तर बजारसम्म पुग्न सकिँदैन, अनि बजारसम्म पुग्न नसक्दाखेरि चाहिँ अब पछि छोड्नु परेको, सक्दिन कि भनेर लत्तो छाडेको, त्यस्तो पनि छ नि त। बजारसम्म चाहिँ पुग्नको लागि के गर्नु पर्दो रहेछ तपाईँको अनुभवमा?
0: अब
1: महिलाले
0: बजारसम्म पुग्नलाई अब के गर्ने भने, अब पहिली त अब यहाँ यही स्थानबाट त राति 3 बजे उठेर डोकोमा सामान तरकारी बोकेर जाने त महिलाहरू हो, पानी झर परिराखेको छ, 3 बजे छ राति, अब डोकोमा पुरा बोरामा होइन कसेर भारीको भारी लगेर जाने महिलाहरू हो। अब अहिले चाहिँ गाडीको सुविधा अलिकति आएको छ र अलिकति ठुलो स्केलमा व्यवसाय गरेको छ भने गाडी नै आएर घरबाट गाडीले नै लगिदिन्छ होइन। अलिकति
1: बजारमा जस्तो आफ्नो उत्पादनको बजार खोज्नको लागि चाहिँ के गर्नु पर्दो रहेछ भन्ने छ?
0: बजार खोज्नलाई त अब अहिले त धेरै सजिलो छ होइन, अहिले अब अहिले यहाँनिर यसरी सामान उत्पादन गरेको सामानलाई उठाउने यहाँनिर कम्पनी नै छ,
1: आउँछ
0: यहाँनिर अरूले उत्पादन गरेको लिएर बजारमा पुर्याउने त्यस्तो हुन्छ, अनि त्यसरी सजिलो छ अहिले।
2: उद्यमी देवीमाया राईसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज पूर्ण रूपमा सञ्चालन हुन कम्तीमा 1 महिना लाग्ने, गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दै उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह।
2: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़, हिनामिना प्रकरण, सीमामा सफारी सुटमा सशस्त्र, अन्तर्राष्ट्रिय अभ्यास अनुसार बीवाईटी टीम परिचालन, प्रदेश सरकार गठनको गृह कार्यमा एमाले नेकपा।
3: सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार ईपीएस मार्फत 1.25 लाखलाई रोजगारी, 80 लाख नाग्यो शेयर खाता, त्रिवेणीको प्रश्नपत्र 5 मिनटमै व्हाट्सएपमा, शिक्षक पक्राउ प्रणालीमाथि प्रश्न।
2: बंगलादेशमा आगामी सेप्टेम्बरमा नयाँ राष्ट्रपति निर्वाचन हुने, कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या 1000 नाग्यो, अमेरिकी सेनाद्वारा इरानमाथिको सैन्य कार्यवाहीमा रोक।
3: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दै आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज नामिबियासँग खेल्ने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले कुत्रोकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा नेकपा र एमालेको बीचमा भएको तीन बुदे सत्ता समीकरणको सहकार्य र बेला बेलामा एक अर्कालाई गाली गर्छन्, फेरि नेताहरूको बीचमा सहमति भइहाल्छ र यो सहमति कति दिनसम्म चल्ने हो, नेता कार्यकर्ताहरूले नै नेतृत्वलाई प्रश्न पनि गरिराखेका छन्। एउटा खुल्ला मैदानमा दुईजना व्यक्ति लमक लमक हिँड्दै गरेका छन् र एकजनाको हातमा एमाले नेकपा एकता लेखिएको पत्रिका छ र त्यही विषयमा ती दुई बीच संवाद चलिरहेको छ र नजिकै रहेका अर्का व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, उरेन ठेउला केटाकेटी जस्ता, कति बेला ब्रेकअप र प्याचअप हुन्छ थाहै नहुने भन्या।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलपुरका चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देशभर मनसूनको प्रभाव कायमै, आज सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना। रासायनिक मल अभाव, सहकारीमा दामाशाहीका आधारमा मल वितरण हुँदै किसान भन्छन् कहिले समयमा मल पाइएन। टीकापुरको रानी कर्णाली सामुदायिक वन काठबाहेका वन पैदावारबाट आमदानी गर्ने योजना बनाउँदै र वडा स्तरीय विपद व्यवस्थापन समितिको विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण। अब खोज खबर विस्तारमा। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। मनसूनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यति बेला देशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशको हिमाली र पहाड़ी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा साधारणतया बादल लागेको छ। मध्य र मधेश र कोशी प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहेको छ। आज देशका हिमाली भूभागका केही स्थान र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी मधेश, बागमती र गण्डकी प्रदेशका तराईका भूभागका थोरै स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना देखिएको छ। महाशाखाका अनुसार कर्णाली प्रदेशको पहाड़ी भूभागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ एवं तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षा र चट्याङको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ। पछिल्लो समय सहकारीहरूमा रासायनिक मलको अभाव हुन थालेको छ। मलको अभावका कारण सहकारीले किसानलाई दामाशाहीका दरमा मल वितरण गर्न थालेका छन्। किसान भन्छन् कहिले पनि समयमा मल पाइएन। थप खबर सहकर्मी पूर्ण विकबाट।
1: त्यही 5 किलो लैजानुस्, त्यो भन्दा छैन, त्यहाँ आएर हेर्नुहोस्, आफै भेटायो भने लैजानुस्, त्यही ऊ अर्का कट्टाबाट 5 किलो माग्दिन लासु मैले।
2: न्यू जनसेवा ग्रामीण विद्युत सहकारी संस्थाका व्यवस्थापक किरण थापा सहकारीमा मलको अभावका बारेमा किसानलाई जानकारी गराउँदै, यति बेला किसानहरूले खेतमा झार मार्ने औषधि हालेर मल छर्ने बेला भएको छ, तर सहकारीमा मलको अभाव भएपछि मल पाएका छैनन्। पछिल्लो समय सहकारीहरूमा किसानको माग बमोजिमको मल आपूर्ति नहुँदा सहकारीले दामाशाहीका आधारमा रासायनिक मल युरिया वितरण गर्न थालेका छन्। सहकारीमा मल आयो भन्ने कुरा सुनेर मल लिन गएको तर जम्मा 5 किलो मात्र मल पाएको गुनासो गर्नुहुन्छ किसान तारा विक।
3: सहकारीमा आज मल लिन गएको, 30-35 किलो मल चाहिए थियो, 30-35 किलो मिलेन, लास्टमा 5 किलो पनि पाइयो, 5 किलो पनि लिएर आयो, त्यो पनि नमिल्ने जस्तो, त्यो पनि मिलाएर ल्यायो।
2: पछिल्लो समय कोटा सिस्टमले एक पटकमा जम्मा 20-25 बोरी आउने र किसानलाई वितरण गर्न नै धौधौ हुने गरेको न्यू जनसेवा ग्रामीण विद्युत सहकारी संस्थाका व्यवस्थापक किरण थापा बताउनुहुन्छ। किसानलाई चाहिएको जति मल उपलब्ध गराउन नसक्दा समस्या हुने गरेको उहाँ बताउनुहुन्छ।
4: मलको समस्या त अहिले त धेरै समस्या छ। पहिला त अहिले 100 बोरा 120 बोरासम्म आउँथ्यो र यसो 20-25 किलो बोरासम्म दिन सकिने अवस्था थियो। अहिले त 5-5 किलो वितरण गरिरहेछौ। ग्राहक संख्या धेरै भए, मल चाहिँ कम आउने भयो, पहिला जस्तो नआएर खतम पारेछ, अहिले चाहिँ बर्बादै बना छ। हेर्नुहोस्, गाली मात्रै गर्ने काम छ यहाँ, जनताको त कति हो कति हो, यहाँ बोरा लिने मान्छेले 5 किलो पाइरहेछ।
2: त्यस्तै देउराली भन्ज्याङ सहकारी संस्था टीकापुरमा पनि अवस्था उस्तै छ। किसान धेरै छन्, माग धेरै हुन्छ, तर आपूर्ति कम हुँदा वितरणमा समस्या हुने गरेको र हाल किसानको चित्त बुझाउन दामाशाहीका आधारमा मल वितरण गर्ने गरेको सहकारीका व्यवस्थापक आशा चौधरी बताउनुहुन्छ।
5: किसानहरूको माग अनुसार त पुगाउन गाह्रै पर्छ, किनकि त्यहाँबाट कोटा छुट्याएर हुन्छ, कोटा थोरै हुन्छ। अब किसानलाई चाहिएको कसैलाई दुई बोरा कसैलाई तिन बोरा चाहिएर छ, त्यतिको क्वान्टिटीमा मल आएको छैन। त्यही भएर हामीले चाहिँ अहिले अलिअलि किसानहरूको अलिअलि पुगोस् भनेर चाहिँ किलोमा दिइरहेछौँ। प्रति किसान 15 किलो हुन्छ कि 25 किलो हुन्छ कि 20 किलो, त्यही अनुसार भाग लगाएर बाँडिरहेछौँ। कृषकहरूको डिमान्ड चाहिँ उहाँहरूको त बोरै मिलोस् भन्ने छ। अब केजीले त केही पुग्दैन भन्नुहुन्छ, यति थोरै मल लगेर हामीले कहाँ छर्ने भन्नुहुन्छ, एउटा गरामा पनि पुग्दैन भन्नुहुन्छ। अब त्यसको लागि अब बोरै दिउँ भनेपछि हामीसँग हुँदैन बोरै दिनलाई, कम कम कोटा हुन्छ, अब त्यो कोटा अनुसार अलिअलि सबैलाई बाँध्नु पर्ने हुन्छ। त्यही भएर अहिले चाहिँ केजीमै बाँडिरहेछौँ।
2: कृषि सामग्री कम्पनीमा नै मलको अभाव रहेको र सहकारीको मागको आधारमा मल आउन नसकेकाले यस क्षेत्रका सहकारीहरूमा यो समस्या आएको टिकापुर नगरपालिका कृषि शाखा प्रमुख मोती सिंह विक बताउनुहुन्छ। उहाँका अनुसार केही दिनपछि सहकारीको मागको आधारमा मल आउने र किसानहरूको समस्या समाधान हुने उहाँको भनाइ छ।
6: मल अहिले समयमै आपूर्ति जति किसानलाई आवश्यक हो र आवश्यकता अनुसारको मल आपूर्ति भएको छैन, त्यसले गर्दा जुन कृषि सामग्री केन्द्रबाट चाहिँ बफर स्टकको मल मात्र अहिलेको लागि हामीलाई कोटा पठाएको हो। सो अनुसारको हामीले चाहिँ यस टिकापुर नगरपालिका अन्तर्गत रहेका विभिन्न मल विक्रेता सहकारीहरू फर्महरूलाई चाहिँ कोटा स्टक दिँदाखेरि कोटामा चाहिँ मल मुताको कोटा अनुसार कम मात्रामा चाहिँ मल आएको हो। त्यो विषयमा हामीले कृषि सामग्रीसँग पनि समन्वय गरेर आगामी हप्ताबाट चाहिँ थप फुल कोटा चाहिँ आउँछ भन्ने जानकारी आएको छ। जब फुल कोटा आउँछ त्यसपछि केही चाहिँ राहत हुन्छ र अहिले अब यो समस्या हुनुको कारण पनि मेन जुन समयमा आउनुपर्ने हो मल, अहिले धानको टप ड्रेसको समय छ, हाल्नुपर्ने सिजन भएको कारणले गर्दा समयमा मल आउन नसक्नु र आवश्यकता अनुसारको मल नआउनुले नै यो समस्या निम्तिएको अहिले।
0: अब बाँकी खबर, वडा स्तरीय विपद व्यवस्थापन समितिको विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। कार्यक्रम टिकापुर नगरपालिकाको सहकारी तथा प्र्याक्टिकल एक्सन र बी ग्रुपको समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमको आयोजनामा भएको। थप खबर सहकर्मी आकाश चौधरीबाट।
7: प्र्याक्टिकल एक्सन र बी ग्रुपको समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमका संयोजक हेमन्तराज जोशीले विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन सम्बन्धी नीतिगत व्यवस्था बारे जानकारी दिन, खोज तथा उद्धार सामग्रीको प्रयोग र व्यवस्थापन बारे सिकाउन, स्थानीय स्तरमा पूर्व सूचना प्रणाली र बाढ़ी बीमा सम्बन्धी जानकारी दिन कार्यक्रम गरिएको जानकारी दिनुभयो।
8: विशेष गरेर हामीले दुई तीनवटा उद्देश्यहरू लिएर चाहिँ यो कार्यक्रम सञ्चालनमा ल्याएका हौ। खास गरेर पालिकासँग समन्वय गर्दाखेरि अब हामीले सबै पालिकामा चाहिँ 8 पालिकामा चाहिँ हामीले चाहिँ यो विपद जोखिम न्यूनीकरण सम्बन्धी उद्धारका सामग्रीहरू उहाँहरूलाई दिएका छौँ। समुदाय स्तरमा, वडा स्तरमा अनि स्थानीय आपतकालीन सञ्चालन केन्द्रहरूमा दिएका छौँ। तर अब त्यो सामग्रीहरू प्रयोग कसरी गर्ने भन्ने कुराहरू छ, त्यो प्रयोग गर्न नजाने भने त्यो अर्थ पनि भएन त्यो सामग्रीको, र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा एउटा छलफल गराउने र त्यो सम्बन्धी प्रयोगत्मक पनि गराएर डेमो गराएर उहाँहरूलाई त्यो सम्बन्धी नलेज बढाउने एउटा उद्देश्य हो भने, दोस्रो विपद र जलवायु परिवर्तनको अहिले जल्दो बल्दो अवस्था के छ, त्यसको अवधारणा के हो र नेपालको सन्दर्भमा स्थानीयदेखि प्रदेश हुँदै राष्ट्रिय स्तरसम्मको अवस्था र नीतिगत कुराहरू के छन्, र अब हामीले अर्को कुरो भनेको चाहिँ अब पूर्व तयारीलाई बढी फोकस गरेर त्यसमा पनि अलिकति ज्ञान अभिवृद्धि गर्ने र वडा स्थानीय स्तरको र अब सिकाइ आदान प्रदान पनि गर्ने भन्ने दोस्रो उद्देश्य। तेस्रो भनेको पूर्व सूचना प्रणालीको अवस्था के छ, त्यसलाई सुदृढीकरण गर्न के गर्नुपर्छ होइन, यी कुराहरूमा हामीले विशेष गरेर छलफल गरेर वडाका विपद व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू अनि डीआरआर भोकल पर्सन लगायत उहाँहरूसँग राखेर छलफल गरेर एक किसिमको पुनर्ताजगी पनि गर्ने र अब ज्ञान पनि आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौं।
7: समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम टिकापुर सहित कैलालीका 3 र बर्दियाका 5 पालिकाका 40 समुदायमा सञ्चालनमा छ। कार्यक्रमले पूर्व तयारीलाई प्राथमिकता दिएर काम गरिरहेको, पूर्व सूचना प्रणालीलाई सक्रिय बनाउन सघाउने गरेको छ।
8: बर्दिया जिल्लाको हामीहरूले 12 बर्दिया नगरपालिका, गुलरिया नगरपालिका, मधुबन नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाउँपालिका हो भने, कैलाली जिल्लाको टिकापुर नगरपालिका, जानकी गाउँपालिका र धनगढ़ी उपमहानगरपालिका गरेर हामीले 8 पालिकाको 40 समुदाय अनि सबै वडा र स्थानीय आपतकालीन सञ्चालन केन्द्र, त्यस्तै जिल्ला स्तरमा चाहिँ जिल्ला आपतकालीन सञ्चालन केन्द्र दुईटै जिल्ला र प्रदेश स्तरमा दुईटै प्रदेश स्तरीय आपतकालीन सञ्चालन केन्द्रसँग समन्वय गरेर यो समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम सञ्चालन गरेका छौं।
7: कार्यक्रममा टीकापुरका 9 वडा स्तरीय विपद व्यवस्थापन समितिका पदाधिकारी सहभागी थिए। टीकापुर नगरपालिकाका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बी ग्रुपले समुदायमा सामग्री उपलब्ध गराएको सामग्री प्रयोग बारे क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरेकाले सहज हुने बताउनुहुन्छ।
9: विपद जोखिम न्यूनीकरण तथा प्राधिकरणले जुन तोकेको एउटा मापदण्ड छ, न्यूनतम सामग्री गोदाम घरमा कति हुनुपर्ने भन्नेमा त्यो अनुसारको उहाँहरूले सामग्री पनि सपोर्ट गर्नुभयो। सामग्री सपोर्ट गरिसकेपछि पालिकाको पनि अब आफ्नो छुट्टै बजेट पनि नहुने, कतिपय अब क्षमता पनि नहुने उहाँहरूलाई तालिम सञ्चालनको लागि, त्यसको लागि अब त्यो सँगसँगै सामग्री पनि कसरी सञ्चालन गर्ने र अन्य विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारीको विषयमा, कानूनी प्रावधानको विषयमा, शब्दावलीकै विषयहरूमा छन्, यी विषयमा चाहिँ एक दिन भरिमा उहाँहरूलाई क्षमता अभिवृद्धिको कार्यक्रम राखियो भने सहज हुन्छ भन्ने उद्देश्यले हामीले चाहिँ संस्थासँग समन्वय गरेर कार्यक्रमको आयोजना गरेको छ। अभिमुखीकरण कार्यक्रम पश्चात जुन ओडामा अहिले बी ग्रुपले पनि सामानहरू सपोर्ट गरेको छ, अन्य संस्थाहरूले पनि सपोर्ट गर्नुभएको छ, त्यो सामग्री सञ्चालन कसरी गर्ने, विपदको बेला कसरी त्यसलाई प्रयोगमा ल्याउने र कस्तो ठाउँमा भण्डारण गर्दाखेरि सजिलो हुन्छ, दीर्घकालीन रूपमा टिकाउ हुन्छ भनेर उहाँहरूले एउटा कुरा सिक्नु भएको छ। सँगसँगै कतिपय चाहिँ आफ्नो सेफ्टी थाहा हुँदैन, विपदको बेला कुनै उद्धारमा जाँदाखेरि कुन सामान कसरी प्रयोग गरेर चाहिँ उद्धारमा जाने, फर्स्ट आफ्नो सेफ्टीलाई भनेर पनि यो प्र्याक्टिकलमा सिकाइ भएको छ।
7: सामुदायिक विपद व्यवस्थापन समिति बैडीका भोजा ढुङ्गाना बाढी प्रभावित क्षेत्रका बासिन्दालाई यस्ता खाले अभिमुखीकरणले विपद व्यवस्थापनमा सहज हुने बताउनुहुन्छ।
10: विशेष त विपद जोखिम तथा जलवायु सम्बन्धी अभिमुखी कार्यक्रम समुदाय स्तरको लागि अति आवश्यक नै पर्दछ। विशेष त अब बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि र यो टीकापुर नगरपालिका अन्तर्गत जति पनि 1-9 समुदाय र वडा स्तरका विपद व्यवस्थापन समितिहरूलाई पुनताजीको रूपमा निरन्तरता दिन सकेको खण्डमा अझ प्रभावकारी र विपदलाई अझ जोखिम कम गर्न सकिने कारणहरू थुप्रो छन् र यस्तो अभिमुखी कार्यक्रम सञ्चालन गरिराख्नुपर्छ।
11: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
12: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
11: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
13: चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा
7: यही साउन 16 गते तेस्रो शनिबारका दिन
13: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ।
14: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
13: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
14: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
13: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
14: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
13: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
14: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
13: याद गर्नुहोस् है,
14: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
13: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
7: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
13: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आज था, कहा कना हो बाबा फिर उस बाटी गतिलो ठाव से झोला आन लसे तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से नाम था
0: कहाँ से लंग वो तो कहा टीकापुर में रलक रट गई यहाँ झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आन लाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कही एक आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई
1: लिया लिया मैं अब नहीं जाबू रट गई यहाँ झोला उद्योग में रट गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223।
3: विश्राम पछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर टीकापुर नगरपालिका वडा नम्बर दुई स्थित रानी कर्णाली सामुदायिक वन 2066 सालमा स्थापना भयो। 192.29 हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा खैरी सिसम श्री जामुन साल सिमल बेतबाँस लगायतका वन पैदावार रहेका छन्। सामुदायिक वनमा रहेको खैर वनको मुख्य आय स्रोतका रूपमा रहेको छ। थप खबर सहकर्मी रत्न पुन मगरबाट।
4: टीकापुर नगरपालिका वडा नम्बर दुई स्थित रानी कर्णाली सामुदायिक वन 2066 सालमा स्थापना भएको सामुदायिक वन हो। पहिले खोटेना भुराखानी सामुदायिक वन एउटै भए पनि 2066 सालमा त्यो वन चार भागमा विभाजन भएपछि पनि चारवटा वनको नाम अलग अलग राखियो। त्यसै मध्येको एउटा नाम हो रानी कर्णाली सामुदायिक वन। रानी कर्णाली सामुदायिक वन पूर्वमा शीतल सामुदायिक वन, पश्चिममा खोटेना भुराखानी सामुदायिक वन, उत्तरमा रानीकुला र दक्षिणमा कर्णाली नदी यो चार किल्लाभित्र रहेको छ। 192.29 हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा खैर सिसम सिरिस जामुन साल सिमल बेतबाँस लगायतका वन पैदावार रहेका छन्। सामुदायिक वनमा रहेको खैर वनको मुख्य आय स्रोतका रूपमा रहेको छ।
5: हामी 2066 सालदेखि दर्ता भएर चार भागको एक भाग भएर रानी कर्णाली सामुदायिक वन हुँदै गर्दा हामी पहिलेको दाँजोमा अब स्थापना कालमा जुन छाडा थियो चोरी निकासी बढी हुने उपभोक्ताहरूले पनि अब यो सामुदायिक वन हाम्रो उपभोगका लागि मात्रै हो संरक्षणको लागि होइन भन्ने थियो भने अब अहिले चाहिँ अब त्यो ठ्याक्कै बदलिएको अवस्था छ। सामुदायिक वनमा अलिकति मुख्य प्रजाति भनेको खैर हो बिक्री वितरण आय स्रोतको।
4: त्यसका अलावा अन्य वन पैदावारहरू पनि आय स्रोतका माध्यम बनिरहेका छन्। यसका साथै सामुदायिक वनभित्र जड़ीबुटी र बेतबाँस पनि छ। सामुदायिकले बाफर नेपालको सहयोगमा केही उपभोक्तालाई तालिम समेत प्रदान गरेको छ। त्यो तालिमबाट सिकेका सिपलाई सदुपयोग गरेपछि केही आमदानी हुने अपेक्षा गरिएको छ।
5: हामीसँग एउटा बेतको उद्यमको परिकल्पना गरेर भर्खरै हामीलाई एउटा इलम भन्ने प्रोजेक्टले एउटा बिजनेस प्लान ह्यान्ड ओभर गरेको छ। त्यो बिजनेस प्लान चाहिँ हामीले डिभिजन वन कार्यालय पलवनपुरमा पेश पनि गरिसकेका छौँ र स्थानीय उपभोक्ताहरूलाई जुन गरिबीको रेखा मुनि रहेका उपभोक्ताहरूलाई 15-20 जनालाई चाहिँ हामीले दक्ष मिस्त्री बनाइसकेपछि उहाँहरूले प्रत्येक दिन आएर उहाँहरूले काम गर्नुहुन्छ र उत्पादन भएका फर्निचर आइटमहरू हामीले बाहिर बजारीकरण गर्ने हो भने बेतको सामग्री चाहिँ हामीलाई सबैभन्दा राम्रो एउटा स्रोत बन्न सक्छ। अब काठमा मात्रै निर्भर नभइकन हामीसँग रहेको कच्चा पदार्थ बेत छ। हामीसँग 100 क्विन्टल भन्दा बढी हामीले प्रत्येक वर्ष हामी संकलन गर्छौँ। अहिले चाहिँ हामीले गत वर्षको एउटा सिकाइ छ, हामीले 2 महिना जति बाफर नेपालको सहयोगमा हामीले 12 जना जतिले तालिम दिएका छौँ भने अब यो थप तालिमका लागि फेरि हामीले इलम प्रोजेक्टलाई एउटा अनुरोध गरेका छौँ।
4: त्यसलाई सामुदायिक वनले अहिले आय स्रोतमा बाँध्न सकेको छैन। त्यसलाई पनि आय स्रोतमा बाँध्न सके सामुदायिक वनको अझै आमदानीका स्रोत बढ्ने देखिन्छ। 1739 घरधुरी रहेको सामुदायिक वनका 7479 जना उपभोक्ता रहेका छन्। वनमा बँदेल चितल बाघ नीलगाई खरायो कहिलेकाही हात्ती लगायतका जनावरहरू देखा

0: गर्दा न हामीलाई सामुदायिक वनलाई यो नयाँ बोट बिरुवाहरू उत्पादनमा हुन हामीले रोक्न सकेका छौँ। पाँच वर्ष अगाडिको गणनाको हामीले मापदण्ड 192 हेक्टर करिब हाम्रो सामुदायिक वन हो। अब हामीले अहिले चाहिँ नदी कटानले घटेर चाहिँ हाम्रो लगभग 10-15 हेक्टर जति सामुदायिक वनको हिस्सा चाहिँ कर्णाली नदीमा गएको अवस्था छ।
1: वन संरक्षणका लागि वनका केही भागमा 1150 मिटर मेस वायर लगाउने काम भएको छ।
0: गत वर्ष हामीले करिब 1150 मिटर चाहिँ हामीले यो 6 फिट अग्लो मेस जाली, जबकि बाहिर अब जंगली जनावर बाहिर आउन पनि सकेन र भित्र गइसकेको पशु चगर पनि बाहिर आउन सकेन भनेर दुइटैतिर गेट हाम्रो आफ्नो एरियामा चाहिँ तलपट्टि पनि पक्की गेट, यो हाम्रो नजिकै पनि पक्की गेट लगाएर चाहिँ रोकेको छौँ। यसले केही हदसम्म चाहिँ कन्ट्रोल भएको छ। र यसै गरी अब चारैवटा सामुदायिक वनको फेस एरिया सबै मेस वायर भइदिएको भए सीमित उत्पादन हुने बिरुवाहरू पनि जोगाउन सकिन्थ्यो।
1: सामुदायिक वनलाई एउटा काठ दाउराको रूपमा मात्र नहेरेर त्यसमा अन्य जड़ीबुटी लगायतका चीज वस्तुहरू उत्पादन गरेर त्यसबाट पनि आमदानी गर्न सकिन्छ।
2: सहकर्मी रत्नापुर मगर खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
5: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त भाउ के पाउँछ त्यहाँ?
6: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक्क राजु, घरमा लाउने कलर सबै पाइन्छ।
7: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
5: भनेदेखि सबै कुरा पाउने रहेछ।
3: टीकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टीकापुर।
3: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484 43 73 र 98164-0204।
2: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, यहाँ स्थित जापानी राजदूत मायदा तोरू, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्न लागिएको हो। उद्घाटनपछि निर्माण पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताएको छ। पूर्वाधार विकास मन्त्रीको प्रमुख आतिथ्यमा आज बिहान 10:25 सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको उद्घाटन गर्नेछन्। एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ।
4: जनमतका साथमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा। सम्पर्क नम्बर 97620-20300 र 98656-92026।
2: टीकापुर नगरपालिका वडा नम्बर 7 हरेक वर्ष बाढ़ीको जोखिममा पर्छ। आजको जनआज हामीले केही नागरिकलाई बर्खा लाग्न थालेपछि कस्तो त्रास रहन्छ भनी सोधेका छौं।
10: मेरो नाम वासुदेव कोइराला, टीकापुर नगरपालिका वार्ड नम्बर 7 बैदी, म सामुदायिक विपद व्यवस्थापन समितिको कोषाध्यक्ष। बर्खा लागेपछि अब त्रास त सबैमा हुन्छ। हामी त लगभग 2040 सालदेखि भन्दा अगाडिदेखि नै झेल्दै आइरहेका छौं र पहिलाको तुलनामा अहिले चाहिँ हामी अब यहाँको समुदाय चाहिँ एकदम जागरूक भइसकेको छ। धेरै क्षति बेहोर्नु परेको

0: छैन, त्यसैले अब त्रास त हुन्छ। अब पहिला चाहिँ अब धेरै पानी आए पनि सर्लक बगेर जान्थ्यो भनेपछि अहिले अब तटबन्धहरू भएको कारणले तटबन्ध पनि अब एकदम मजबुत अवस्थामा नभएको त्यो फुटेर चाहिँ पुरै बस्ती नै सखाप बनाउँछ कि भन्ने एकदम त्रास चाहिँ पहिलाको भन्दा अझ बढेको अवस्था मैले महसुस गरेको छु।
1: नमस्कार, मेरो नाम सुशीला बस्नेत, म यस सामुदायिक विपद व्यवस्थापनको समितिको उपसमितिको पूर्व सूचनाको संयोजक पनि हुँ। बर्खा लागेपछि त तनावै हुन्छ किनकि खोलाहरू नालाहरू बढ़िरहेको हुन्छ, नजिकै पथरिया नदी छ, यो बढेर आयो भनेपछि अब हामीलाई तनाव त त्यसै नै हुन्छ। अब नदी पानी बढ्यो भनेपछि अब नदी बढेपछि अब खेतीपाती हुँदैन, धान लगायो धान खेती नहुने, अनि बाल बच्चाहरूलाई पनि त्यस्तै तनाव, अनि विभिन्न रोगहरू रोगव्याधले पनि सताउने कारणले अनि तनावै हुन्छ। अब बाढी आयो भने राति एक्कासी आइदिन सक्छ, बाढी भन्ने कुरा अब एक्कासी आउने हुनाले अब राति सुतेको बेला आए पनि मानवजनले पनि क्षति हुने कारणले त्यस कारणले मान्छेलाई नै तनावै हुन्छ।
2: यस्तै जनआवाजसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। देशभर मनसूनको प्रभाव कायमै, आज सुदूरपश्चिम लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना। रासायनिक मल अभाव, सहकारीमा दामाशाहीका दरमा मल वितरण हुँदै किसान भन्छन् कहिल्यै समयमा मल पाइएन। टिकापुरको रानी कर्णाली सामुदायिक वन काठबाहेकका अन्य वन पैदाहरूबाट आमदानी गर्ने योजना बनाउँदै र वडा स्तरीय विपद व्यवस्थापन समितिको विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: नरेशजी, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
1: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
0: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
2: यहाँ कुर्कुचानेर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
0: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेशजी, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
1: यति बेला त खानेकुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
0: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
7: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
6: कता छ त त्यो?
7: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
6: फोन नम्बर कति हो भाइ?
7: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98-65-69-20-26।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20-300 र 98-656-92-026।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
9: श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टिकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 11 गते सोमबार, तदनुसार जुलाई 27 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि, मेष राशि हुनेहरूको लागि आर्थिक लेनदेनमा सचेत रहनुपर्ने समय रहेको छ। प्रेम सम्बन्ध र पारिवारिक जीवन आनन्दमय रहनेछ। वृष राशि हुनेहरूको लागि साझेदारी कामबाट लाभ मिल्नेछ, प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। मिथुन राशि हुनेहरूको लागि गोप्य योजनामा सफलता मिल्नेछ, अनावश्यक विवादबाट टाढा रहनुहोला। कर्कट राशि हुनेहरूको लागि नयाँ अवसर प्राप्त हुने योग रहेको छ, यात्रामा लाभ मिल्न सक्छ। सिंह राशि हुनेहरूको लागि कामको जिम्मेवारी बढ्न सक्छ, परिश्रमको राम्रो फल मिल्नेछ। कन्या राशि हुनेहरूको लागि नयाँ सोचले फाइदा दिनेछ, साथीहरूको साथले काम सजिलो हुनेछ। तुला राशि हुनेहरूको लागि आध्यात्मिक सुझाव झुकाव बढ्नेछ, मन शान्त र सकारात्मक रहनेछ। वृश्चिक राशि हुनेहरूको लागि रोकिएको कार्य सम्पादन हुने वा नयाँ काम पाइने योग रहेको छ, आफ्नो बोलीले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। धनुराशि हुनेहरूको लागि दाम्पत्य जीवन रमाइलो रहनेछ, पराकर्मद्वारा अधिकार स्थापित गर्न सक्नुहुनेछ। मकर राशि हुनेहरूको लागि आफ्नो व्यक्तित्वले सबैको ध्यान खिच्नेछ, नेतृत्वदायी निर्णयले प्रतिष्ठा बढ़ाउनेछ। कुम्भ राशि हुनेहरूको लागि सूक्ष्म विश्लेषणले समस्याको जरो पत्ता लगाउनेछ, कार्यशैलीमा सुधार ल्याउँदा राम्रो नतिजा मिल्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि सन्तुलित व्यवहारले सम्बन्धमा मधुरता ल्याउनेछ, आर्थिक विषयमा स्पष्टता थाल्नेछ। हामीले तपाईंलाई सुनायौं तपाईंको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईंले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईंकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईं अनि तपाईंका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-561-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: त्यसकारणपछि अब सुनौ आज सामुदायिक रेडियो टीका प्रथमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो जानकी, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे निशाना, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 3:30 बजे सुपर हिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे बदलिएको जीवनशैली, 6 बजे खोज खबर, 7 बजे देउडा भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ हो।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088, 98485015 र 98486134.
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टीकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराई। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उनका संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली, फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9842423।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरू बारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौं। आजको कार्यक्रममा हामी जानकी गाउँपालिकाको नेक समितिको अवस्था र पालिकामा सम्पन्न भएका योजनाको अनुगमनको अवस्थाको बारेमा जानकारी प्रस्तुत गर्दैछौ। यी विषयमा जानकारी दिनको लागि हामीसँग जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती कठरिया हुनुहुन्छ। कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: तपाईँ निर्वाचित भएर आएको पनि 4 वर्ष पूरा भएर अहिले 5औं वर्षको शुरूआती अवस्थामा हुनुहुन्छ। यो 4 वर्ष चाहिँ कसरी बित्यो, कस्तो रह्यो यो 4 वर्ष?
1: हाम्रो जनप्रतिनिधि भएर आएको 4 वर्ष पुरा भएर 5औंमा हाम्रो चाहिँ सुरु भएको छ र यो 4 वर्षको दौरानमा त्यस्तो असहज मलाई कहिले पनि भएको छैन। काम चाहिँ राम्रै भएको छ र आफ्नो कामलाई म चाहिँ कहिले पनि बोझको रूपमा लिएको छैन। त्यही भएर हो कि के हो, म खुसी मानेर काम गरिराखेको छु आफ्नो कामलाई। त्यही भएर समय पनि सहजै बितेको छ र काम पनि सहजै भएको छ। म्याम,
0: तपाईँ न्यायिक समिति संयोजक पनि हो, न्यायिक समितिमा चाहिँ कसरी काम गरिराख्नु भएको छ, छ न्यायिक समितिको अवस्था?
1: न्यायिक समितिमा त हाम्रो राम्रै भइराखेको छ कामहरू। हामी चाहिँ जनप्रतिनिधि भएर आइसक्दा 2079 चाहिँ हाम्रो जनप्रतिनिधि भएर आइसक्दा हाम्रो चाहिँ पुरानो विवाद पनि धेरै थियो, तर त्यो पुरानो विवाद चाहिँ म भन्दैन, त्यो पनि हामी समाधान गर्यौं। र 79-80 चाहिँ हामीहरूले हाम्रो 3 न्यायिक समिति जुन 2 सदस्य छन् र म संयोजक र हाम्रो कर्मचारीहरू र मेलमिलापकर्ताहरू सबैको साथ सपोर्ट राम्रै पाएको छु र राम्रै नै हाम्रो न्यायिक समिति चलिराखेको छ र धेरै जसो विवादहरू हाम्रो मेलमिलापकर्ताहरूबाट पनि निरूपण भएको छ र हाम्रो चाहिँ 1-9 वडामा चाहिँ मेलमिलाप केन्द्र पनि स्थापना गरेको छु र हाम्रो विवाद पालिकामा चाहिँ दर्ता हुन्छ म्याम र विवादको लागि 17 चाहिँ वडामा बस्नुहुन्छ र 2 पटक चाहिँ मेलमिलापकर्ताहरू नै चाहिँ विवादमा 17 बस्नुहुन्छ र त्यहाँ पनि समाधान भएन तब मात्र चाहिँ हाम्रो न्यायिक समितिमा आउँछ र प्राय जसो विवाद हाम्रो चाहिँ मेलमिलाप कर्ताहरूबाट नै पनि निरूपण भएको छ।
0: भनेपछि पहिला ओडामा छलफल हुन्छ?
1: हजुर हजुर।
0: कस्तो निवेदन चाहिँ यहाँ न्यायिक समितिमै दर्ता हुन्छ कि ओडामा हुन्छ?
1: न्यायिक समितिमै दर्ता हुन्छ, पालिकामा हुन्छ दर्ता, अनि त्यसपछि सहज होस्, जनताहरूलाई न्याय पाउने आफ्नै वडामा सहज होस् भन्ने उद्देश्यले नै वडामा चाहिँ मेलमिलाप केन्द्र गठन भएको छ र त्यसमा चाहिँ मेलमिलाप केन्द्रमा नै चाहिँ मेलमिलापकर्ताहरू बसेर विवादको सत्र बस्नुहुन्छ र विवादित पक्षहरूले नै चाहिँ मेलमिलापकर्ता चाहिँ रोज्नुहुन्छ र दुवै पक्षले आफ्नो तर्फबाट रोज्छन् र 1 पालिकाबाट चाहिँ राखेर 3 चाहिँ त्यहाँ सत्र बस्छ र न्यायिक समितिमा चाहिँ त्यहाँ विवाद समाधान भएन भने तब मात्रै आउँछ।
0: वडामा हुन सकेन भने पालिकामा
1: आउँछ। हजुर हजुर।
0: खास यो न्यायिक समितिमा चाहिँ कस्तो खालका मुद्दाहरू सम्बन्धी समस्या आउँछ, कस्ता कस्ता समस्या आउँछ?
1: हाम्रो चाहिँ अब न्यायिक समितिमा यसरी भन्ने हो भनेपछि हेर्दाखेरि हाम्रो चाहिँ न्यायिक समितिमा प्राय जसो लेनदेन भयो अनि त्यसपछि सीमा भयो, जग्गा भयो, कुलाहरू भयो, सडकको जस्तै अब सडक चाहिँ मेरो अलि नम्बरी जग्गातिर आयो भन्ने यस्तै यस्तै सान सिमानाका कुराहरू भयो, सन्ध्यारका कुराहरू भयो, त्यसपछि कुला झरनका कुराहरू भयो अनि जग्गा सम्बन्धी मिचेको भनेर पनि आउँछ, सान सिमानाको पनि आउँछ लेनदेनको। र यो महिलाहरूको हकमा भनेपछि यो हिंसाको विवाद एकदमै चाहिँ न्यून छ, एकदमै कमै आएको छ।
0: भनेपछि हिंसा सम्बन्धीको मुद्दा चाहिँ कम आउँछ?
1: कम आउँछ।
0: तपाईँ चाहिँ 4 वर्षको अवधिमा समितिमा बसेर काम गरिरहँदा अहिलेसम्म कतिवटा मुद्दा दर्ता भएर समाधान भइसकेको अवस्था छ?
1: म चाहिँ जनप्रतिनिधि भएर आइसक्दा 2079-80 चाहिँ हाम्रो विवाद दर्ता 37 भएको थियो म्याम र विवाद समाधान चाहिँ हाम्रो 23 भएको थियो र प्रक्रियामा 14 थियो र हाम्रो प्रक्रियामा भनेपछि जस्तै अब विवाद मिलाइराखेको त्यो भयो अनि समाधान चाहिँ हाम्रो 79-80 चाहिँ 23 भएको छ जम्मा परिवार 37 को छन् अहिलेसम्म यो 79-80 को हो अहिलेसम्म म सबै जस्तै 79-80 को भन्यो त्यसपछि अब यो 2080-81 मा चाहिँ हाम्रो विवाद दर्ता 42 छ त्यसपछि विवाद समाधान हाम्रो 26 भएको छ र प्रक्रियामा चाहिँ 15 चाहिँ छ र त्यस्तै गरी मेलमिलापकर्ताहरू पनि छन् मेलमिलापकर्ताहरूबाट नै समाधान मैले अघि पनि भनिसके धेरै जसो विवादहरू मेलमिलापकर्ताहरूबाट पनि समाधान भएको छ र आर्थिक वर्ष 2081-82 मा हाम्रो चाहिँ विवाद दर्ता 23 र विवाद समाधान 15 र प्रक्रियामा 8 छ र त्यसै गरी 2082-83 मा चाहिँ जिम्मेवारी सरिआएको 5 र नयाँ दर्ता विवाद चाहिँ हाम्रो 18 र जम्मा विवाद दर्ता 22 र फर्छोत भएका विवाद संख्या 22 रहेको छ र मिलापत्रबाट 8 र मागदाबीबाट 1 र कैलाली जिल्ला अदालत 12 विवाद गएको छ र डिसमिस 1 खारेज 1 भएको छ
0: भनेपछि यहाँ दर्ता भएका मुद्दाहरू पुरै यतै समाधान भएको अवस्था छैन
1: यस्तो हो जस्तै अब कुनै अब हामीले धेरै प्रयास गर्दा पनि जस्तै कुनै मुद्दा चाहिँ नमिलेपछि हामी चाहिँ जिल्ला अदालतमा पठाउने गरेका छौँ र हाम्रो मेलमिलापकर्ताहरू 37 छन् सूचीकृत जुन छन् मेलमिलापकर्ताहरू 37 जना छन्
0: अनि तपाईँ चाहिँ न्यायिक समिति सँगै अनुगमन समिति संयोजक पनि हो
1: हजुर
0: अनुगमनको अवस्था के छ
1: अनुगमनको अवस्था भन्ने हो भनेपछि हाम्रो 2 सदस्य कार्यपालिकाबाट 1 चाहिँ निर्वाचित सदस्य र 1 मनोनित सदस्य गरी 2 सदस्य र म त्यसको संयोजक र प्रविधिक इन्जिनियर सर र हाइकिङ सर गरी 5 समिति छ हाम्रो र यसमा हामी अनुगमन सुरुमा पनि जान्छौँ त्यसपछि काम भइराखेको बेला रनिङमा पनि जान्छौँ र सम्पन्न भइसके पनि जान्छौँ र छटके पनि जान्छौँ हामी वारावारमा प्रविधिकहरूलाई जिम्मा दिएको हुन्छ जस्तै 1-9 वारामा अब काम भइराखेको छ भने जुन वाराको प्रविधिक हो जुन वारामा काम भइराखेको छ भने उसले पनि 24 उसले पनि जति बेलासम्म काम चाहिँ भइराखेको छ त्यति बेलासम्म उसले पनि ड्युटी दिनुपर्ने हुन्छ र म पनि उनीहरूलाई भन्छु राम्रो ड्युटी दिनुहोला र समय समयमा हाम्रो टिम पनि पुग्छ र आवश्यकता पर्यो भने हाम्रो अध्यक्षज्यू पनि जानुहुन्छ हाकिम अब हाकिम सर त समितिमै हुनुहुन्छ र सबै टोली नै हाम्रो जान्छ हाम्रो अब जस्तै ठुलो योजना छ भने हाम्रो अध्यक्षज्यू पनि जानुहुन्छ अनुगमनमा र अनुगमन गरिरहँदाखेरि जस्तै अब कुनै बेला कुनै अब इस्टिमेट अनुसार काम भएको छैन भने फेरि पुनः हामी त्यसमा काम गर्न लगाउँछौँ नाच्छौँ त्यो ल्याब टेस्ट पनि हुन्छ पोर कटर हुन्छ सबै हुन्छ त्यसपछि टेस्टमा पनि पुगेको छैन भने ठिकनेस पुगेको छैन भने त्यो पनि हामी हेर्छौँ पुगेको छैन भने अझै थप्नुपर्छ र अझै गर्नुपर्छ भन्ने सल्लाह सुझाव दिन्छ र त्यो भएको छ कि छैन फेरि हेर्न जान्छौँ हामी त्यो भएको छ भने ठिकै छ भनेपछि ठिक छ त्यसपछि ठिक छ भनिसकेपछि वाराको पनि समिति हुन्छ वाराको पनि उहाँहरूले चाहिँ अब के गर्नुपर्छ अब हुन्छ नि अब जस्तै लेखा परीक्षणका कुराहरू पनि आउँछन् त्यसपछि त्यसमा सबै भइसकेपछि त्यसपछि वाराले पनि त्यसमा ठिकै छ भनेपछि हामीले पनि ठिकै छ भन्छौँ र पहिला वाराबाट पनि हामी चाहिँ भन्छौँ तपाईँहरूले पनि अनुगमन गर्नुहोला अब वाराको हकमा वारा अध्यक्ष संयोजक त्यसपछि अरू सदस्यहरू पनि हुन्छन् र तपाईँहरूले पनि हेर्नुहोला त्यसपछि हामी पनि गएको बेला जस्तै जुन वारामा हामी निस्क्यौँ भने अनुगमन गर्न त्यहाँको वारा अध्यक्षले पनि अध्यक्षज्यूहरूलाई पनि हामी चाहिँ भन्छौँ कि तपाईँको वारामा अनुगमन जान लागेछौँ तपाईँ पनि आउनु पर्यो भनेर सँगै पनि जान्छौँ हामी जस्तै प्रविधि हाम्रो अनुगमन समिति त्यसपछि वाराको सँगै अनुगमन पनि गर्छौँ प्रविधि त्यसपछि इस्टिमेट अनुसार काम भएको छ कि छैन त्यो पनि हामी हेर्छौँ र त्यहाँ गइसकेपछि अब त्यहाँको जनताहरू पनि सँग पनि म सोध्छौँ बाटो कस्तो बनेको छ भवन कस्तो बनेको छ चित्त बुझेको छ कि छैन नाई मतलब यहाँनिर अलि चाहिँ यस्तो भएको छ भन्ने कुरा पनि गर्नुहुन्छ अनि कहाँनिर राम्रो छ कहाँनिर राम्रो छैन भन्ने कुरा पनि आउँछ ठिकै छ त यहाँनिर अझै गर्नुपर्छ भन्ने त्यसपछि ठिक छ त हामी हेर्छौँ नाच्छौँ त्यो अनुसार त्यहाँनिर राम्रै छैन भने त्यसमा फेरि हामी चाहिँ काम गर्न लगाउँछौँ र ठिकै छ यहाँनिर अझै थप्नुपर्छ त्यो इस्टिमेट अनुसार पुगे छैन लम्बाइ पुगे छैन मोटाई पुगे छैन हाइट पुगे छैन त्यो सबै नापजोख गर्छौँ त्यसपछि पुगे छैन भने अझै गर्नुपर्छ र गर्न लगाएपछि फेरि त्यो सम गरेपछि फेरि हामीलाई खबर गर्नुहोला र हामी फेरि हेर्न आउँछौँ भन्छौँ त्यसपछि हामी फेरि हेर्न जान्छौँ त्यसपछि हामी भुक्तानीको लागि अगाडि बढ्छौँ
0: जस्तो यहाँले चाहिँ अनुगमन गएपछि ल्याब टेस्टको कुरा होइन त्यो चाहिँ मापदण्ड अनुसार भएको छ कि छैन भन्ने पनि हेरिन्छ अनुगमनकै क्रममा त्यसको कमी कमजोरी भएको पनि यहाँहरूले पाउनु भएको छ
1: हजुर पाछौँ जस्तै हाम्रो चाहिँ अब रोड बनिराखेको छ भने त्यहाँ हामी हेर्छौँ त्यो बनेको छैन भने पुगेको छैन भने हामी त्यसमा फेरि पुनः काम पनि गराछौँ र जस्तै अब 1 उनीहरूको जिम्मेवारी नै हुन्छ 1 उनीहरूको ग्यारेन्टी भन्यो अब जिम्मेवारी भन्नु र ग्यारेन्टी नै भन्नु उनीहरूको ग्यारेन्टी हुन्छ केही बिग्रियो भन्दाखेरि उनीहरू बनाउँछन्। जस्तै उनीहरूको केही धरौटी रकम पनि हुन्छ यहाँ
2: पालिकामा
1: उनीहरू जस्तै अब उहाँहरूले गर्नुहुन्छ भने उहाँहरूले नै लग्नुहुन्छ, उहाँहरूले गर्नुहुन्न अरू जनले गर्नुहुन्छ भने अरूले जनाले लग्नुहुन्छ पैसा। त्यो फेरि
2: भनेपछि जसले निर्माणको काम गरिरहेछ उसले धरौटी राख्नु पर्यो, अनि गुणस्तरीय भएन केही कमी कमजोरी भयो भने मर्मतको काम उसैले गर्छ, उसैले गरेन भनेपछि अन्यबाट गराउनु पर्यो भने त्यो धरौटीको पैसा अरूलाई दिनुपर्ने छ,
1: जसले गरे त्यसले दिनु पर्यो। तर प्राय जसो उनीहरूले नै गरिराखेछ, जस्तै अब धरौटीको रकम हुन्छ नि ग्यारेन्टी जुन हुन् भनिराख्नु भन्नु भन्नु मेडम, त्यो जस्तै अब केही बिग्रिएको छ भट्केको छ भने फेरि आइहाल्छ कुरा, वारबाटै आइहाल्छ यो ठाउँमा बिग्रिएको छ। अथवा हामी पनि अब जस्तै अनुगमन गर्ने बेलामा यो रोडको चाहिँ एक वर्ष भएको छैन, यो चाहिँ यहाँनिर अलिक ढिस्की ढिस्का निस्केको जस्तो छ भनेपछि हामी तुरुन्तै ठेकेदारलाई म त इन्जिनियरलाई भनिहाल्छौँ सर यहाँनिर चाहिँ बिग्रिएछ, अब खबर गर्नु पर्यो भन्नु पर्यो। तर अब यही आर्थिक वर्षमा पनि धेरै ठाउँमा चाहिँ त्यस्तो मर्मत सम्हारको कामहरू गर्नु भएको थियो ठेकेदारहरू। जस्तै अब काम गर्ने दौरानमा अब जस्तै कुनै ठाउँमा त्यस्तो देखिहाल्यो भने तिनीहरू चाहिँ गर्नु उहाँहरूले चाहिँ गर्नु भएको छ र आफ्नो धरौटी रकम बुझ्नु भएको छ।
2: जस्तो यहाँहरूले पालिकाबाट सम्पन्न भएका आयोजनाहरूको अनुगमन त गर्नुहुन्छ, संघ र प्रदेशको बजेटबाट पनि पालिकामा योजनाहरू निर्माण भइराखेको छ, अनि त्यसको के गर्नुहुन्छ, अनुगमन हुन्छ हुँदैन?
1: संघ र प्रदेशको जुन अब लागत साझेदारी हुन्छ नि मेम, त्यसको चाहिँ हामीलाई चाहिँ जिम्मा दिएको त्यो चाहिँ हामी गर्छौ, जुन हामीलाई चाहिँ जिम्मा दिएको हुँदैन त्यो चाहिँ हामी गरे छैनौ।
2: यो संघ र प्रदेशको बजेटबाट निर्माण भएको कतिपय योजनाहरू चाहिँ अब भत्किएको देखिएको पनि छ, सुन्नमा पनि आउँछ, यस बारेमा चाहिँ तपाईँले कतिको जानकारी छ? छैन,
1: यो यस्तो रोडहरू आएको छ सुन्नमा पनि देखेको पनि छ, तर अब यस्तो जस्तै अब हामीहरूले चाहिँ गरिदिनु पर्यो बनाइदिनु पर्यो भन्न सक्छौ, तर जति आफ्नो पालिकाको जुन ठेक्का टेन्डर लगाएको ठेकदारहरूलाई भन्न सक्छौ त्यति उनीहरूलाई चाहिँ भने पनि उनीहरूले खासै उ गर्दैनन् के। जस्तै अब हामीहरूलाई ठेकदार कताबाट पठाइराखेको छ के गरेको छ त्यो पनि खासै थाहा हुँदैन हामीलाई। जस्तै अब यो धेरै ठाउँमा बिग्रिएको भट्किएको छ अनि यस्तो यस्तो छ भनेर कुरा पनि आउँछ, तपाईँहरूले कसरी अनुगमन गर्नुहुन्छ के गर्नुहुन्छ यहाँ चाहिँ बिग्रिएछ। त्यसपछि मैले भने यो हामीले अनुगमन गरेको रोध होइन, यो भन्ने बेला पनि हामीलाई खबर गर्नु भएन अनि अनुगमन गर्न बोलाउन पनि बोलाउनु भएन, तर हामी आफ्नो हिसाबले भन्न त भनेकै हुन्छ, तर यो चाहिँ राम्रो बन्नुपर्छ राम्रो गरिदिनु पर्छ। अथवा त्यो नै भए पनि म त अब इन्जिनियर सरलाई पनि भन्छु यो कसरी हो सर त यो अब के गर्ने मेडम, हामी चाहिँ भन्न त भनेको हुन्छौँ कहाँ मान्छन् त उनीहरू सुन्दैन, उनीहरू अब खासै भन्नुपर्ने हो भनेपछि जस्तै हाम्रो पालिकामा संरचना बन्यो भने यो स्थानीय सरकारले जिम्मा लगाइदिनु पर्छ, संघको होस् अथवा प्रदेशको हो, म त त्यो कुरा म त जहाँ पनि भन्छु मेडम, यो चाहिँ हामीहरूलाई जिम्मा लगाइदिएपछि हेरिदिनु पर्यो भनिदिएपछि हो कि नै निर्देशनै दिएपछि हामी त्यो हिसाबले अझै हेर्ने चाहिँ वातावरण सिर्जना हुन्थ्यो। अतो पतो हुँदैन अब कहाँ काम भइराखेको छ के भइराखेको छ, त्यही भएर खासै त्यसमा चाहिँ हामीहरूले हेर्न सकिराखेको छैनौ।
2: जस्तो अब तपाईँहरूको प्रदेशले चाहिँ आफ्नै तरिकाले बजेट हालेर आफ्नै तरिकाले योजना सम्पन्न गरे पनि योजना त पालिकाको हो, यसमा निगरानी गर्नुपर्ने त पालिकाको पनि हो नि त,
1: पालिकाको त हो तर धेरै जसो अब खबरै हुँदैन त कसरी गरिदिने हो कि नै मेडम, लौ यहाँनिर यस्तो यसो बनिराखेछ भनेपछि अब हामी पुग्थ्यौं, अब पालिकाको त योजना सुरु हुने बित्तिकै हामीलाई खबर भइहाल्छ नि म्याम, यो जस्तै अब यो ठाउँमा चाहिँ बन्नेवाला छ, यो चाहिँ ठेकदारले काम गर्ने वातावरण बनाइराखेछन् भन्ने कुरो त हामीलाई अलरेडी थाहा हुन्छ। अब प्रदेशको आएर एक्कासी गरिराखेको बेला देख्छौँ कि, कहिले कहिले त यो सबै हालेको गरेको देख्छौ तर यो कहाँको योजना हो भन्ने जस्तो लाग्छ कि, त्यसपछि सोद्धा त प्रदेशको हो भन्छन्, त्यति बेला अब खै किन हो हामीलाई समन्वय गर्दैनन्। तर समन्वय हुनुपर्छ, समन्वय नगरेपछि कसरी जाने त भन्ने पनि हुन्छ नि त म्याडम एउटा, तर आफ्नो हिसाबले देखेपछि हामी फेरि म त भनिहाल्छ यो राम्रो गर्नुपर्छ राम्रो गर्नुपर्छ। केही नभए पनि जस्तै अब बिग्रिएको हुन्छ, अब अस्ति न पनि यो यहाँको रोड अब यो अर्कै रोड यो चाहिँ यस्तो बनेको छ कसरी अनुगमन गर्नु भएको छ भन्ने जस्तो कुरा आयो के, त्यसपछि मैले भने न हामीलाई समन्वय भयो त केही भयो हामी थाहै पाएनौ, त्यसपछि बन्यौ अब कसरी बन्यौ के बन्यौ, अब प्रदेशको एक्कासी आएर बनाउँछन् ठेकदारहरू न समन्वय गर्छन् न अब जस्तै अब प्रविधिकलाई पनि समन्वय गर्दैनन् न जनप्रतिनिधिलाई, केही नभए पनि जुन वारामा बनिराखेको छ त्यो वार अध्यक्ष समेतलाई समन्वय गर्दैनन् कि मेडम,
2: आफ्नै तरिकाले
1: त्यसपछि म त जहिले पनि भन्छु जति धेरै समन्वय गर्यो उति नै राम्रो बन्छ के।
2: जस्तो अब प्रदेशले त समन्वय गरेन होइन, प्रदेश र संघको बजेट जसले निर्माण गरिरहेछ जुन व्यवसायले गरिरहेछ उहाँहरूले त समन्वय गर्नु भएन, पालिकाले पनि त गर्न सकिन्छ नि यसमा,
1: जस्तै अब पालिकाले पनि अब निगरानी त हाम्रो आफ्नो हिसाबले गरेकै हुन्छ, देखेपछि त मैले भने त राम्रो बन्नुपर्छ, यो चाहिँ
2: भनेपछि अब संग्रह प्रदेशबाट आको बजेटबाट निर्माण हुने योजनाहरु चाहिँ पैसा जाने त योजना चाहिँ गुणस्तरीय नहुने भएकोले पैसा चाहिँ त्यसै खेर गएको जस्तो छ
1: यस्तो छ म्याडम जस्तै अब जुन मैले भने नि त लागत साझेदारीको त हामी पुरै निगरानी गर्छौं जस्तै अब सशक्तको हुन्छ अनुदानको हुन्छ त्यसपछि अब त्यसमा लागत साझेदारीको कुरा अब जस्तै केही चाहिँ पालिकाले पनि हाल्नु पर्ने हुन्छ त्यसपछि कुनै चाहिँ 50-50 पनि हुन्छ त्यो चाहिँ हामी पुरै गर्छौं त्यति बेला कहीँ हुन्छ भनेपछि यहाँकै इन्जिनियरहरूले सबै गर्छन् नि त उनीहरूले नै इस्टिमेट के बनाउँछन् सबै गर्छन् त्यसपछि हामीलाई थाहा हुन्छ उताको योजना अनि उतैबाट चाहिँ प्रवृद्धि कुटैबाट सबै त्यसपछि हामीलाई त्यति चाहिँ समन्वय नभएको कारणले आफ्नो आफ्नो हिसाबले त पहल गरेकै हुन्छौ तर जति पहल गरे पनि त्यति मैले भने त सोचे अनुसार चाहिँ भएको छैन किनभने अब हाम्रो त जति हाम्रो आफ्नो ठेकेदारको जुन ठेक्का लगाएको हुन्छौँ ठेकेदारहरूलाई अब डाइरेक्ट फोन गरेर बोलाएर भेटेर जे गरेर पनि अब अनुगमन गर्ने बेला ठेकदारहरूले पनि बोलाउँछौ हामी हेर्नु यहाँ चाहिँ यस्तो छ उस्तो छ सबै देखाइदिन्छौ तर त्यो ठेकदारको नम्बर हुन्छ न के हुन्छ त्यसपछि समन्वय नभएको कारणले त्यति जुन हिसाबले चाहिँ निगरानी गर्नुपर्ने हो त्यो चाहिँ गर्न सकिराखेको छैन स्थानीय सरकारले
3: हुन्छ अब म उपभोक्ता हित संरक्षण समितिको कुरालाई जोड्न चाहन्छु तपाईँ उपभोक्ता हित संरक्षण समितिको संयोजक पनि हो यो पालिकामा बजार अनुगमन र स्वच्छता सम्बन्धीको अवस्था के छ के गरिराख्नु भएको छ यसको बारेमा
1: म चाहिँ अब एकदेखि नवैमा रहनु गर्न गत वर्ष शुरूआत गरेको थिएँ तर अब कारणवश यताको गरे तर उता माथितिर गर्न पाएन म्याडम अब यस्तो हो अब धेरै जस्तो पसलहरू जस्तै अब कुनै कुनै पसलहरू अब दर्तै नगरिकन पनि चलाइराख्नु भएको थियो नि उहाँहरूलाई मैले भने अब दर्ता गर्नुपर्छ अब नजिकै स्थानीय सरकारमा गएर पनि दर्ता गर्नुहोला भोलिको दिनमा अब केही पर्यो भने जस्तै अब हुन त नहोस् त्यस्तो तर केही एक्कासी अथवा ठुलै केही दुर्घटना भइदियो भनेपछि अब व्यापारमा हो कि नै त्यसपछि त्यस्तो भइदिएपछि तपाईँहरूले कसरी चाहिँ गर्नुहुन्छ जस्तै अब सिफारिस त फेरि वारामै जानुपर्छ लिन त्यसपछि अब जस्तै अब वाराको कर फेरि वारैमा बुझाउनु पर्ने हुन्छ त्यही भएर तपाईँहरूले जस्तै अब सानो भए पनि अब त्यही अनुसारले पनि दर रेट टोकेको हुन्छ केटागोरी छुट्याएको हुन्छ त्यही अनुगमन गर्ने बेलामा अब जस्तै अब अनुगमन गर्ने बेलामा अब त्यस्तो पनि सल्लाह सुझाव दिएको थिएँ म र अब जस्तै कतिको कारोबार भएको छ त्यो प्रस्त त्यो खुलेको हुन्छ त्यसपछि तपाईँहरूलाई पनि समस्या हुँदैन सिफारिस लिन पनि समस्या हुँदैन र त्यो आफैको लागि हो आफैले त्यस्तो गरेपछि जस्तै अब डर्तै गराएर चलाएपछि केही प्रमाण हुन्छ नि त अब कुनै पनि कामको प्रमाण भएपछि हामी बलियो हुन्छौ र काम गर्न पनि सजिलो हुन्छ भन्ने कुरा पनि मैले सल्लाह सुझाव दिएको थिएँ र अब जस्तै अब डेटिस पार्कको जुन सामानहरू पनि हुन्छन् त्यो सामानहरू पनि अब कुनै कुनै पसलमा चाहिँ भेटियो सबै पसलमा त भेटिएन कुनै कुनै पसलमा थोरै थोरै र यो नबेच्नु होला बेच्न त बेच्दैनौ तर त्यो टिकै राख्न पनि नराख्नु होला भन्ने सल्लाह सुझावमा दिएको थिएँ
3: भनेपछि एकचोटि अनुगमन गर्नु हो त्यसपछि अनुगमन चाहिँ भएको छैन
1: त्यसपछि भएको छैन अब गर्छौं गर्छौं भन्छौं तर गर्न चाहिँ सकिराखेको छैनौ तर पक्कै गर्नेछौ
3: अनि यहाँहरूले त फेरि यो उपभोक्ता हित संरक्षण समिति चाहिँ कानून पनि बनाउनु भएको रहेछ पालिकामा त्यो चाहिँ कतिको कार्यान्वयन भएको छ कि के छ त्यसको अवस्था
1: कार्यान्वयन त अब गर्न त गरिराखेको छौं तर अब एकै पटक त सबै थोक चाहिँ गर्न सकिन्न तर बिस्तारै बिस्तारै भए पनि कार्यान्वयन हामी चाहिँ गरिराखेको छौँ भइराखेको छ
3: अब म थोरै राजस्वको कुरालाई जोड्न चाहन्छु तपाईँ चाहिँ राजस्व परामर्श समितिको संयोजक पनि हो पालिकामा राजस्व संकलनको लागि आमदानी बढाउनको लागि चाहिँ के कस्तो पहल कुन कुन शीर्षकबाट चाहिँ गरिराख्नु भएको छ त्यसको अवस्था के छ
1: यो चाहिँ हामीले अब यो त अनुगमन पनि हो राजस्व अब म त त्यही भन्छु कर बढाउनु भन्दा दायरा बढाउनु पर्छ हामीले र त्यो कर संकलन हुने दायरा कहाँ कहाँ छ त्यो चाहिँ हामी खोजेकै छौँ र खोजे पनि राखेको छौँ त्यसको फलस्वरूप हो कि के हो अलिअलि हाम्रो चाहिँ पहिलाको तुलनामा राजस्व पनि संकलन राम्रै भएको छ बढेको पनि छ र राजस्व परामर्श समितिको संयोजक भएको नाताले अब जस्तै अब दर रेट टोक्ने उसमा पनि हुन्छ जब सबैलाई चाहिँ मर्कन पर्ने खालको सबैलाई मर्कन पर्ने खालको चाहिँ हामी चाहिँ दर रेट चाहिँ बनाउँछौँ समितिबाट दर रेट बनाइसकेपछि हाम्रो कार्यपालिकामा जान्छ कार्यान्वयनको लागि त्यसपछि कार्यपालिकामा पारित भइसकेपछि फेरि हाम्रो गाउँसभामा चाहिँ अनुमोदन गर्छौँ र त्यसपछि हाम्रो चाहिँ लागू हुन्छ र करको दायरा खोज्नको लागि हामीले धेरै ठाउँबाट पनि खोज्यौं जस्तै अब पसल दर्ता भएपछि त अलरेडी भइहाल्यो अरू पनि छन् अब जस्तै अब यो सामुदायिक वनको पनि अब केही चाहिँ 10% पालिकाको चाहिँ सञ्चय कोषमा जम्मा गर्नुपर्ने त्यो पनि चाहिँ सबै नभए पनि केही सामुदायिक वनले पनि सहयोग गरिराखेको छ र अब बिस्तारै करको दायरा भित्राइराखेको छ त्यो पनि मलाई खुसी लाग्यो र जुन सामुदायिक वनले चाहिँ बुझाउनु भएको छ उहाँलाई धन्यवाद पनि म दिन भन्न चाहन्छु हाम्रो चाहिँ यो 2078 मा चाहिँ म जनप्रतिनिधि भएर आइ सक्दा हाम्रो चाहिँ 1,87,72,935 रुपैयाँ र 24 पैसा चाहिँ हाम्रो राजस्व संकलन भएको थियो र त्यस्तै गरी हाम्रो आर्थिक वर्ष 2080-81 मा चाहिँ हाम्रो 2,79,37,489 र 14 पैसा राजस्व संकलन भएको थियो र त्यस्तै गरी हाम्रो चाहिँ आर्थिक वर्ष 2081-82 मा आएर हाम्रो 2,94,53,534 रुपैयाँ 60 पैसा चाहिँ हाम्रो राजस्व संकलन भएको थियो र आर्थिक वर्ष हाम्रो 82-83 मा हाम्रो 3,83,70,741 रुपैयाँ र 82 पैसा चाहिँ हाम्रो राजस्व संकलन भएको छ म्याडम
3: खास चाहिँ राजस्व संकलन बढेको छ
1: हजुर बढेको छ म जनप्रतिनिधि भएर आइसक्दा राजस्व चाहिँ हाम्रो बढेको छ राजस्वको दायरा खोज्नको लागि हामी सबै ठाउँबाट सपोर्ट भइराखेको छ र हाम्रो यो कवादी करको पनि पहिला हामी लगाउँदैनथ्यौं तर म जनप्रतिनिधि भएर आइसक्दा हाम्रो त्यहीबाट पनि केही नभए पनि 4-5 लाखसम्मको त्योबाट पनि उठ्छ म्याडम हाम्रो त्यही भएर हो कि के हो यताउति सबै करको दायरा नै हामी चाहिँ खोज्न सफल भयौं कि के हो त्यही भएर यो 82-83 सबभन्दा बढी नै चाहिँ राजस्व संकलन भएको छ
3: थोरै चाहिँ म अब संघ संस्थाको कुरालाई पनि जोड्न चाहन्छु पालिकामा काम गरिरहेका विभिन्न संघ संस्थाहरूको पनि एउटा समिति होला त्यसको पनि तपाईँले अगुवाई गर्नुहुन्छ के छ कसरी समन्वय भइराखेको छ संघ संस्थासँग
1: संघ संस्थासँग त अब जस्तै अब म योजना बनाउने बेला पनि अब जस्तै अब हाम्रो हुन्छ नि गाउँ सफा गर्ने बेला त्यति बेला पनि म अब संघ संस्थाहरूलाई भन्छु अब जति पनि हाम्रो पालिकामा दर्ता भएका छन् उहाँहरू सबैलाई बोलाउँछु र भन्छु तपाईँहरूको योजना के छ त्यसपछि उहाँहरूको योजना पनि सुन्छु र यस्तो यस्तो गर्नुपर्ने छ यो वारामा यति यति वारासम्म हाम्रो यो कार्यक्रम छ यस्तो यस्तो छ कृषिमा भयो शिक्षामा भयो त्यसपछि बाल बालिकाहरूमा भयो त्यसपछि अब जस्तै अब त यो साममामको केसमा अब जस्तै स्वास्थ्यको सेक्टरमा भयो यस्तो यस्तो कार्यक्रम छ भनेपछि उहाँहरूले भन्नुहुन्छ

0: आत्मा भन्ने हो भनेपछि हाम्रो चाहिँ अब महिलाहरूको लागि अब जस्तै अब यो अनाथ बाल बालिकाहरूको लागि प्रोत्साहन कार्यक्रम छ अनि हामी चाहिँ गर्यौँ। हामी जस्तै अब अपाङ्ग भएका जुन छन् नि उनीहरूको जस्तै अब अपाङ्गमा पनि अब हुन्छ नि त रातो निलो कार्ड पाउनेहरूले त अब सेवा सुविधा खानुहुन्छ पाउनुहुन्छ, तर जुन अब सेतो पहिलो कार्ड पाउनुहुन्छ उहाँहरूले सेवा सुविधा पाउनुहुन्न। त्यही भएर उहाँहरूलाई पनि टार्गेट गरेर त्यो उहाँहरूलाई नै ध्यान आकर्षण गरेर हामीहरूले उहाँहरूको लागि तालिम अब जुन अवस्थाको मान्छे छन् नि अपाङ्गहरू उनीहरूले कस्तो खालको कार्यक्रम चाहिँ गर्न सक्छन् अथवा सेवा सुविधा लिन सक्छन् भन्ने त्यो उद्देश्यले पनि हामी चाहिँ कार्यक्रम गरेका छौँ। जस्तै अब अपाङ्ग भएका बाल बालिकाहरूलाई झोलाहरू भयो शैक्षिक सामग्रीहरू दिएर पनि हामी चाहिँ अब त्यसपछि अब अनाथ बाल बालिकाहरूलाई अब पोसाकहरू भयो झोलाहरू भयो त्यस्तो ड्रेसहरू जुन स्कुलमा पढ्छन् त्यही अनुसारको ड्रेस पनि हामी चाहिँ वितरण गरेका थियौँ र लागु औषधका कुराहरू पनि अब स्कुलमा गएर पनि हामी कार्यक्रम गर्यौं। अनि अब महिलाको सेक्टर क्षेत्रमा हेर्ने भनेपछि हाम्रो लैङ्गिक हिंसा जुन हुन्छ नि 16 दिने अभियान त्यसमा म पालिकामा उद्घाटन गर्छौं। त्यसपछि एकदेखि 9 वारा पुरा हामी चलाउँछौ। अब 9 वारामा चलेपछि प्रत्येक वारामा एक दिन हुन्छ कार्यक्रम, त्यहाँ अन्तर्क्रिया जस्तै पनि हुन्छ। अब दिवसलाई हामी दिवसको रूपमा मात्रै होइन हामीले चाहिँ सबै गरेर अब महिला दिदी बहिनीहरूको समस्या पनि बुझ्ने अनि त्यसपछि कार्यक्रममा आउनुहुन्छ र आफ्नो जस्तै अब अन्तर्क्रियामा आफ्नो पीडाहरू दुःख सुखका कुराहरू पनि सुनाउनुहुन्छ, आफूले परेको मर्कको कुरा पनि गर्नुहुन्छ र त्यही हिसाबले अब जति हामी चाहिँ वारामा कार्यक्रम गर्यौं त्यति धेरै महिला दिदी बहिनीहरूको पीर मर्क पनि बुझ्ने अवसर पाएको छौँ। र त्यसैमा हामी चाहिँ अब मैले भन्छु अब दोहोरो गर्नुभन्दा त्यसैभित्र रहेर चाहिँ हामी एकदेखि 9 वाराका महिला दिदी बहिनीहरूलाई सशक्तिकरण गर्नको लागि हामीले चाहिँ त्यो कार्यक्रम चलायौं। त्यस कार्यक्रममा पनि अब प्रहरीहरू त्यसपछि अब लेडिजहरू पनि एकपटक त यता कार्यक्रममा त्यो लेडिज पनि आउनु भएको थियो। अब यहाँ हाम्रो टिकापुरको प्रहरी निरीक्षक सर हाम्रो डेली एकदेखि 9 वारामा कार्यक्रम चलेको बेला आउनु भएको थियो र उहाँहरूले नै प्रशिक्षण दिनुभएको थियो। त्यस कारणले अब म त भन्छु महिला दिदी बहिनीहरूले अब यस्तो हो कि जस्तै अब कोही भन्न सक्छन् कोही भन्न सक्दैन, त्यस कारणले अब हामीले चाहिँ महिला दिदी बहिनीहरूलाई पाइप पर्ने ठाउँमा होस् भनेर नै चाहिँ कार्यक्रम गर्नको लागि वारा वारामा चाहिँ त्यो कार्यक्रम गरेछौँ।
1: हुन्छ, हामी चाहिँ कुराकानीको अन्तिम अन्तिमतिर आइपुगेका छौँ। अघि सुरुमा पनि मैले कुरा उठाएको थिएँ, तपाईँ चाहिँ 4 वर्ष पुरा भएर निर्वाचित भएर आएको, 4 वर्ष पुरा भएर 5 वर्षमा हुनुहुन्छ। अब यो 5 वर्ष भनेको तपाईँहरूको अन्तिम वर्ष पनि हो, के छ अहिलेसम्म तपाईँहरूले यो आर्थिक वर्षमा यस्तो खालको काम चाहिँ मैले गर्छु भन्ने के छ?
0: जस्तै अब मैले त अब विशेष गरेर यस्तो खाले काम गर्छु भन्नुभयो, मैले त अब यस्तो सोच बनाएको छु। जस्तै अब धेरै जस्तो अब हाम्रो महिला दिदी बहिनीहरू तालिमको कुरा पनि राख्नुहुन्छ, अब उनीहरूलाई एकदमै चाहिँ प्रत्यक्ष महिलाहरूलाई सिपमूलक तालिम भनेर तालिम मात्रै छुट्याएको छौँ, त्यस्तो नाम टोके छैन। गत वर्ष पनि हामी मागमा आधारित तालिम चाहिँ गराउने सोच बनायौं, त्यो अनुसार कार्यक्रम पनि गर्यौं र यो वर्ष पनि एकदमै प्रत्यक्ष चाहिँ लाभ हुने खालको तपाईँहरूले जस्तै अब तालिम त गर्नुहुन्छ तर तालिम गरेर तपाईँहरूले गर्नुहुन्न, तर प्रत्यक्ष तपाईँहरूलाई कस्तो खालको तालिम पालिकाले दियोस् र तपाईँले चाहिँ त्यो गरेर चाहिँ गर्नुहुन्छ भन्ने खालको सोच बनाएर बजेट चाहिँ हामी छुट्याएको छौँ।
1: हुन्छ, कार्यक्रममा समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। यसै कुराकानीसँगै कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कुनै गुनासा सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुन मगरलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता गीता पनि विदा हुन्छु। नमस्कार।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23

0: गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं
3: यो ओसीएमसी भनेको के आयो फेरि
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
3: ओसीएमसीले के सहयोग गर्छ त
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 98584-89213 इमेल ocmctikapur@gmail.com
3: के तपाईलाई थाहा भयो
6: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ
3: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ
6: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ
3: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ
6: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ
3: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ क्यान्सर हुन सक्छ
6: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ
7: सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौं
8: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: बाबू ए बाबू कल मनीष मेडिकल में जाइस तो
1: मैं नहीं जाऊँ वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो वही तोर समस्या फैन अस्ते बा जइबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए
2: याद करबी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरो शनिवार काठमाडौं के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाग खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुईल घाव खटिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9800071024 ओ 9800476777
4: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध
5: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
4: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
4: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
4: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
4: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
5: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ
4: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय वडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848443583 जानकारी गराउन हुन अनुरोध छ
5: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
1: आया मरे नि बाबा, आया
0: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
2: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
1: ल न, मलाई त सापले टोक्यो नि, मर्ने भए म।
3: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ।
0: ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
2: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई सुन्न चलाउनु हुन्न है।
3: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै,
2: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
4: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दी एक भुवा जागिली न अब समय एक ठो घर गहना नै हो बनैना उनेना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा तुहार रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स में से गहना बना कान्छे कि कतरा सुघर बना कन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239161
2: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान कर्णाली मावि टीकापुर साउन 11 र 12 गते
2: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते
3: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते
2: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म
3: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म
2: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म
2: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म
2: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजे सम्म
4: याद गर्नुहोस् 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080888 9845015 56 र 9846134434
3: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयकै अनुरोध।
8: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी, सडक के किनारमै पशु चौपाया नै बान देवी, सडक किनारमै मल वस्तु नै कुरा देवी, साथै सडक किनारमा पशु चौपाया बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुरा के दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्ना बा।
7: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
9: भाग्य खोटो लिएर कोही पनि जन्मेको हुँदैन गाउँतिर, भाग्य त आफैले बनाउनु पर्छ।
10: कसरी सर, मैले त मेरो भाग्य बनाउनै सकिनँ।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सूचना सूचना सूचना
1: कंसल्टेंट इंडोक्राइनोलॉजिस्ट एमबीबीएस एमडी इंडोक्राइनोलॉजी एंड मेटाबोलिज्म डाक्टर कृष्ण ऐरी ईशान मेडिकल हल टीकापुर में यही साउन 23 गते चौथो शनिवार का दिन ग्रामीण चेक जांच करना आउँदै हुनुहुन्छ।
0: निम्न समस्याहरू:
1: सुगर रोग,
0: गर्भकालीन मधुमेह,
1: महिला को शरीर में अनावश्यक रौं बढ़ने,
0: सुगर रोग का कारण होने समस्या जस्ते खुट्टा झमझमाने, पोल्ने, दिन तथा रात में पटक पटक पिशाब लगने, मुख सुक्ने, तिर्खा लगने,
1: थायराइड कम जस्ते थकान लगने, तौल बढ़ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
0: थायराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
1: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
0: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने ईशान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9852131 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिवार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान ईशान मेडिकल हल टिकापुर 1 कैलाली।
2: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-4012, 9846-39261।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली,
7: सम्पर्क मोबाइल नम्बर 9807106772।
8: स्वास्थ्यका लागि पानी

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। हातमा टोक्याएछ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।

0: ल है म आइपुगे सबले डस्टीको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो
1: एकैछिन है हामी सहयोग गरेर ल्याउँदैछौ बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न
0: हुन्छ हुन्छ ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस् उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो
2: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ
0: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन् सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ
1: तपाईँहरू जाँदै गर्नुहोस् है म ढोका लाएर आइहाल्छु
0: ल उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ
2: फोटो मेरो मोबाइलमा छ अहिले हामी गइहालौँ नत्र ढिलो हुन्छ
3: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस् बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस् सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ जीवन रक्षा गरौं
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
7: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाछ
6: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
7: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि
6: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
7: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
8: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिना रासनका गर गहनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147199 9824625232 अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824678225
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही साउन 16 गते तेस्रो शनिबारका दिन
1: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
1: असामान्य रूपमा धेरै लामो समयसम्म को दुखी रहेमा,
3: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
1: याद गर्नुहोस् है,
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 0915608656 र 98580 29700।

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरदम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तै यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
3: मै नै जाइ, उहाँ आफ्न अनुहार बिगारके घर से बाहर नै निकर्छु।
2: उहे मारे त तुहिन उहाँ पठाइदो। यहाँ हेर, ई पत्रिकामा लिखल बा मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होइसे उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं, तब तो मैं अब भी जाए।
4: याद करबी, मनिष मेडिकल हल टीकापुर में प्रत्येक महीना के 2 शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाट, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक न हुईल घाव, खतीरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा।
5: सम्पर्क मनिष मेडिकल हल, अस्पताल रोड टिकापुर, फोन नम्बर 98600-71024 ओ 98046-77417।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088888, 98485015 र 98486134
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 98485158।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
1: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
3: कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
4: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
5: साउन 16 गते तेस्रो शनिबारका दिन
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
6: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसबै सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। साउनको दोस्रो सोमबार पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्को। देशभर मनसूनको प्रभाव कायमै, आज सुदूरपश्चिम लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना। सर्पदंशबाट कैलालीमा 29 वर्षीय युवकको मृत्यु र जबरजस्ती करनी गरेको अभियोगमा टीकापुरका एक युवक पक्राउ। अब मध्याह्न खबर विस्तारमा। यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उहाँले सुनाउनुभयो। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ। पहिलो सोमबार साउन 4 गते भन्दा आज पशुपति क्षेत्रमा थप व्यवस्था गरिएको देखिन्छ। गत हप्ता नभ्याइएका साउने सोमबारका काम यस हप्ता भने पूरा भएको कोषले जनाएको छ। दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाको पनि विशेष सेवा एवं सहभागिता रहेको छ। साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौं श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा आराधना गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। बिहान 3 बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि 8 बजेसम्म भक्तजनका लागि खुल्ला गर्ने गरी तयारी भएको छ। विशेष पूजा बिहान 8:30 बजेदेखि मध्याह 12 बजेसम्म मात्र हुनेछ। मन्दिर छिर्न 4 वटा लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजन आए पनि लाम भने नभएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचार लगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, बसन्तपुर, दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत राजधानीका ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि लाम लागेको जनाइएको छ। यसै गरी देशभरका शिवालयमा पनि भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यति बेला देशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशका हिमाली भूभागका केही स्थान र पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। कोशी, मधेश, बागमती र पण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना देखिएको छ। महाशाखाका अनुसार कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ एवं तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षा र चट्याङको जोखिम रहेकाले आवश्यक सतर्क कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मध्याह खबरमा सर्पदंशबाट कैलालीमा 29 वर्षीय युवकको मृत्यु लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा।
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयु, एचडीयु, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयु सेवा।
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
4: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
5: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
4: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
5: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
4: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
5: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
4: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गते देखि।
5: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
4: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
5: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
4: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
5: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
4: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
5: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
4: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
5: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
4: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
0: अब बाँकी खबर। कैलालीको कैलाली गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब 9:10 कैलाली गाउँपालिका 5 जगदहा निवासी 29 वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो। सर्पदंशपछि उपचारका लागि उनलाई राति नै सेती प्रादेशिक अस्पताल धनगढ़ी लगिएकामा उपचारकै क्रममा 10:40 मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए। मृतकको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ। दुई जिल्ला कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको टीकापुर नगरपालिका छ बाँडीघाट पुलबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य 24,000 बराबरको बीड़ी सुर्ती प्लास्टिक झिल्ली लगायतका सामान आइतबार राति इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले व्यवहारिसी अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ। यसै गरी कञ्चनपुरको भीमदत्त नगरपालिका 11 भुजेलाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य 1,50,580 बराबरको थान कपड़ा स्वीट पीस साड़ी चप्पल किराना लगायतका सामान आइतबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डा चौकी कञ्चनपुरबाट खटिएको प्रहरीले व्यवहारिसी अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको छ। जबरजस्ती करनी गरेको अभियोगमा कैलालीको टीकापुरका एक युवक पक्राउ परेका छन्। टीकापुर नगरपालिका एक ब्लक नम्बर 25 बस्ने 21 वर्षीय दिवस डंगौरालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनले ती बालिकालाई जबरजस्ती करनी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
6: शिविर सञ्चालन हुने स्थान कर्णाली मावि टीकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
6: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
6: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
6: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
6: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
6: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
7: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
6: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
0: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
8: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। धनगढ़ीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु भएको छ। धनगढ़ी उपमहानगरपालिका सातकी 35 वर्षीय ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए। उपचारका क्रममा उनको शरीरको करिब 60% भाग जलेको चिकित्सकले बताएका छन्। गम्भीर अवस्थाकी चौधरीलाई उपचारका लागि भेरी अस्पताल नेपालगंज पठाइएको थियो, तर आफन्तले उनलाई काठमाडौँ लिएका थिए। उनको सोमबार बिहान 7 बजेतिर धादिङ पुग्दा बाटोमै मृत्यु भएको विष्टले बताए। उनको शव कैलाली ल्याउने प्रक्रिया अघि बढ़ाइएको उनले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान शुरू गरेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन भएको छ। यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, यहाँ स्थित जापानी राजदूत मायादा टोरू, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्न लागि हो। उद्घाटनपछि निर्माण पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताएको छ। पूर्वाधार विकास मन्त्रीको मुख्य आतिथ्यमा आज बिहान 10:25 सुरुङ मार्गको उद्घाटन गरिएको छ। कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको उद्घाटन गर्नेछन्। एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। साउनको दोस्रो सोमबार पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्को। देशभर मनसूनको प्रभाव कायमै, आज सुदूरपश्चिम लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना। सर्पदंशबाट कैलालीमा 29 वर्षीय युवकको मृत्यु र जबरजस्ती करनी गरेको अभियोगमा टीकापुरका एक युवक पक्राउ। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
9: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
10: यो ओसीएमसी भनेको के आयो फेरि?
11: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
10: ओसीएमसीले के सहयोग गर्छ त?
11: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
12: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
13: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225। पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 98484-27359 र 98-48-72-59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जाल्पा देवी मन्दिर नजिकै।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: नरेन्द्र दादु, मैले त आफ्नो फोन अहिले डर त्याग गइनु है भौजी, कहाँ बाटी?
6: ऊ गुन्डीमा सुतल बाटी बाबु, चोली नभरे
5: भौजी कहाँ सिकाटु लग्न हन र आज पाबे सफा सुखर बनाइलो बाटी त तर फेर काटी चाहिँ जारल ना अपनाहन
7: यहाँ पोलीको कट लगो नानी अपना बोलेछन खबर त गर्न बाटा कटाबेरमा पो आपुग्न हो
5: ना ते भौजी हाम्रो बाटी अपनाहन कुछ नि हुई बिन गुवारहना जिन्छन एक दिन नरेश दाडु एम्बुलेन्स लिन समय लाग्छ ठा नगर केक्रो मोटरसाइकल बाको लाग्छ उहीमा बैठाको भाउजी हेर्न सर्पदेश उपचार केन्द्र लैजिन तयारी गर पर
6: यी बेला त खैन जात फेरि न्यु इट न स्वयंसेविका दिदी
5: हो अब न ठिक कली डाक्टर र निकट छन् बेरामेन कुछ थियो खवाइली हुई
8: सपुवा कट्टी सहज वातावरण बनाएकलाग सपुवा कटलक अङ्गहन स्थिर बनिना प्रयास गर पठा तम्म कस बेलक लुगा गरगहना घरी पेटी मुन्द्री बाकलसे फर करारी बेरम्या अक्टेलेसिय झन समस्या बिना भइल कोसियत बेरम्या न शान्त रह सहयोग गर पठा क्युमनै सपुवा कटलक ठाउँसे उपर दौरीले कस्ख भन्नाथले कठ असिक कर्णसे रक्त संचारमा समस्या हुइसे ठा जेहीले करबेल सपुवा डसलक शरीरको भाग काटख फाँक पर्न अवस्थाते आइसे ठा
9: सर्पदंश सम्बन्धी भर पर्दो सही जानकारी।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
2: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाको बनौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।
4: हजुर, व्यापारिक विश्राम के पाँच फ्यान्स स्वागत भयो कार्यक्रममा। कार्यक्रममा बाटोमा मिसनदेखि साथीहरू बाबु रत्नपुरमा गएर यो रेडियो टिकापुर एफएम 101 मेगा, जस्तै कि हाम्रो वेबसाइट www.tikapureFM.org, मोबाइल एप टिकापुर एफएम एप्स, हाम्रो पात्रो नेपाली पात्र मार्फत सुन्टी बाटी इन्टरनेट के पहुँच र सँगै अब कार्यक्रम निर्धारित समय डगर काट लाग टाटा भएको एकजना बेला होगिल बाट मारे अत्र बाटी सम्म रेडियो सुनको साथीहरूले आफ्नो एकदमै धेरै धन्यवाद दिउँ। और संगारी मैं क्या कहना चाहूं सावन महीना के दोसरो सोमवार हो सोमवार के उपलक्ष्य में चाहे सावन व्रत बैठ सको महिला दीदी बहनों लगाय सब जन देव दोष मंगलमय शुभकामना जहां रवि स्वस्थ रवि व्यस्त रवि सोचल खोचल चीज पूरा हुए कहना अनुरोध मतलब पूरा हुए कहना शुभकामना दीदी टेक्नी वैद के बाबू आज बड़ा मजा मजा गीत बजा दिले में वहां एकदम ढेर धन्यवाद दीदी अंतिम एक ठहर रमाइलो गीत छोड़ती और एक कार्यक्रम में भेटने बाजा करती मैं मिशन आगे चाहूं राम राम जय देव जय गुरु बाबा शुभ दिन आपके पास शुभ रहे रेडियो टीका पूरा सुनते कर भी।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: छिच्छी, फे चर्पी भरगिल का करना हो का?
4: चर्पी भरलो से फिर का चिंता? आदित्य सेफ्टी टेंकी सर सफाई में फोन करी, आप बाक सर सफाई कई दी।
3: फोन नंबर कटा हो ता?
4: ली डायल करी, 97-620-20-300।
3: हेलो, आदित्य सेफ्टी टेंकी सर सफाई
5: हो?
3: महिन राजापुर बजार में टैंकी सफाई करना बा।
4: अपनों कंठे टीकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुआ वो लमकी मन सेफ्टी टैंकी, गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हाना समझावे। संचालक शेरबहादुर थारू, संपर्क नंबर 97-26-20-300 98-56-92-026।
6: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
7: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैराली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 98-49-85-18-08।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सूचना सूचना सूचना
1: कंसल्टेंट इंडोक्राइनोलॉजिस्ट एमबीबीएस एमडी इंडोक्राइनोलॉजी एंड मेटाबोलिज्म डाक्टर कृष्ण ऐरी ईशान मेडिकल हल टीकापुर में यही साउन 23 गते 24 शनिवार का दिन बिरामी चेक जांच गर्न आउँदै हुनुहुन्छ।
0: निम्न समस्याहरू:
1: सुगर रोग,
0: गर्भकालीन मधुमेह,
1: महिला को शरीर में अनावश्यक रौं बढ़ने,
0: सुगर रोग का कारण हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रात में पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
1: थायराइड कम जस्तै थकान लाग्ने, तौल बढ़ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
0: थायराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
1: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
0: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने ईशान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9852131 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिवार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान ईशान मेडिकल हल टिकापुर 1 कैलाली।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
0: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: नरेश दाइ, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
7: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
6: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
8: यहाँ कुर्कुच चालेर टोकेको हो नानी। उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
6: नातिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
7: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
6: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
9: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार,
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608556 र 98580279700।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
4: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
5: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 टोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: तपसिल
5: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
4: बैंकको सकल चेकबुक र 1 प्रति फोटोकपी,
5: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
4: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
5: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
4: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 मा सम्पर्क गर्नुहोला।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 12 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-5620-28-97-0385-98-6540-7770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 12 गते दोस्रो शनि।
1: सामुदायिक रेडियो टीकापुर एफएम को कर्मचारी भर्ना सम्बन्धी सूचना।
0: सामुदायिक रेडियो टीकापुर एफएम का लागि तपसिल अनुसारको जनशक्ति आवश्यक परेकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ।
1: जनशक्तिका विवरणहरू:
0: सहायक प्राविधिक संख्या 1 जना पूर्णकालीन, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, रेडियो प्रविधिको बारेमा अनुभव र ज्ञान भएको।
1: पत्रकार संख्या 1 जना थारूभाषी पूर्णकालीन, योग्यता कम्तीमा स्नातक, रेडियो समाचार लेखन कार्यक्रम उत्पादन भएको र भिडियोग्राफी जानेको।
0: सहायक प्राविधिक संख्या 1 जना आंशिक, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, अडियो भिडियो सम्पादन सिप भएको।
1: बजार प्रतिनिधि संख्या 1 जना आंशिक, योग्यता लेखा बजार शास्त्र विषय लिई कक्षा 12 उत्तीर्ण गरेको स्नातकलाई ग्राह्यता।
0: समाचारदाता संख्या 1 जना स्ट्रिङ्गर, अल्पसंख्यक थारू दलितलाई प्राथमिकता, योग्यता एसएलसी वा कक्षा 12 उत्तीर्ण गरेको, पत्रकारिताको अध्ययन वा अनुभवी।
1: पारिश्रमिक संस्थाको नियमानुसार हुनेछ। इच्छुक उम्मेद्वारले साउन 15 गतेसम्म आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र तालिम अनुभवका प्रमाणपत्र सहित सामुदायिक रेडियो टीकापुर एफएममा निवेदन पेश गर्नुहोला। थप जानकारी चाहिएमा फोन नम्बर 98-11-63-36-33 सम्पर्क गर्नुहोला।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली।
0: सम्पर्क मोबाइल नम्बर 98-017-10-672। स्वास्थ्यका लागि पानी।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौं। आजको कार्यक्रममा हामी जानकी गाउँपालिकाको नेक समितिको अवस्था र पालिकामा सम्पन्न भएका योजनाको अनुगमनको अवस्थाको बारेमा जानकारी प्रस्तुत गर्दैछौ। यी विषयमा जानकारी दिनको लागि हामीसँग जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती कठरिया हुनुहुन्छ।
1: कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: तपाईँ निर्वाचित भएर आएको पनि 4 वर्ष पूरा भएर अहिले 5 वर्षको शुरूआती अवस्थामा हुनुहुन्छ। यो 4 वर्ष चाहिँ कसरी बित्यो, कस्तो रह्यो यो 4 वर्ष?
2: हाम्रो जनप्रतिनिधि भएर आएको 4 वर्ष पुरा भएर 5 औँमा हाम्रो चाहिँ सुरु भएको छ र यो 4 वर्षको दौरानमा त्यस्तो असहज मलाई कहिले पनि भएको छैन। काम चाहिँ राम्रै भएको छ र आफ्नो कामलाई म चाहिँ कहिले पनि बोझको रूपमा लिएको छैन। त्यही भएर हो कि के हो, म खुसी मानेर काम गरिराखेको छु आफ्नो कामलाई। त्यही भएर समय पनि सहजै बितेको छ र काम पनि सहजै भएको छ। म्याम,
1: तपाईँ न्यायिक समिति संयोजक पनि हो, न्यायिक समितिमा चाहिँ कसरी काम गरिराख्नु भएको छ, के छ न्यायिक समितिको अवस्था?
2: न्यायिक समितिमा त हाम्रो राम्रै भइराखेको छ कामहरू। हामी चाहिँ जनप्रतिनिधि भएर आइसक्दा

0: जारुना सीमा चाहिँ हाम्रो जनप्रतिनिधि भएर आइसक्दा हाम्रो चाहिँ पुरानो विवाद पनि धेरै थियो, तर त्यो पुरानो विवाद चाहिँ म भन्दैन, त्यो पनि हामी समाधान गर्यौं। र 79-80 चाहिँ हामीहरूले हाम्रो तीनटा न्यायिक समिति जुन दुईटा सदस्य छन् र म संयोजक र हाम्रो कर्मचारीहरू र मेलमिलापकर्ताहरू सबैको साथ सपोर्ट राम्रै पाएको छु र राम्रै नै हाम्रो न्यायिक समिति चलिराखेको छ र धेरै जसो विवादहरू हाम्रो मेलमिलापकर्ताहरूबाट पनि निरूपण भएको छ र हाम्रो चाहिँ 1-9 वारामा चाहिँ मेलमिलाप केन्द्र पनि म स्थापना गरेको छु र हाम्रो विवाद पालिकामा चाहिँ दर्ता हुन्छ म्याम र विवादको लागि 17 चाहिँ वारा वारामा बस्नुहुन्छ र 2 पटक चाहिँ मेलमिलापकर्ताहरू नै चाहिँ विवादमा 17 बस्नुहुन्छ र त्यहाँ पनि समाधान भएन तब मात्र चाहिँ हाम्रो न्यायिक समितिमा आउँछ र प्राय जस्तो विवाद हाम्रो चाहिँ मेलमिलापकर्ताहरूबाट नै पनि निरूपण भएको छ।
1: भनेपछि पहिला ओडामा छलफल हुन्छ?
0: हजुर हजुर।
1: कस्तो निवेदन चाहिँ यहाँ न्यायिक समितिमै दर्ता हुन्छ कि ओडामा हुन्छ?
0: न्यायिक समितिमै दर्ता हुन्छ, पालिकामा हुन्छ दर्ता, अनि त्यसपछि सहज होस्, जनताहरूलाई न्याय पाउने आफ्नै वारामा सहज होस् भन्ने उद्देश्यले नै वारामा चाहिँ मेलमिलाप केन्द्र गठन भएको छ र त्यसमा चाहिँ मेलमिलाप केन्द्रमा नै चाहिँ मेलमिलापकर्ताहरू बसेर विवादको सत्र बस्नुहुन्छ र विवादित पक्षहरूले नै चाहिँ मेलमिलापकर्ता चाहिँ रोज्नुहुन्छ र दुवै पक्षले आफ्नो तर्फबाट छन् र एकजनालाई पालिकाबाट चाहिँ राखेर 3 जनाको चाहिँ त्यहाँ सत्र बस्छ र न्यायिक समितिमा चाहिँ त्यहाँ विवाद समाधान भएन भने तब मात्रै आउँछ।
1: वडामा हुन सकेन भने पालिकामा आउँछ। खास यो न्यायिक समितिमा चाहिँ कस्तो खालका मुद्दाहरू सम्बन्धी समस्या आउँछ, कस्ता कस्ता समस्या आउँछ?
0: हाम्रो चाहिँ अब न्यायिक समितिमा यसरी भन्ने हो भनेपछि हेर्दाखेरि हाम्रो चाहिँ न्यायिक समितिमा प्राय जसो लेनदेन भयो, अनि त्यसपछि सीमा भयो, जग्गा भयो, कुलाहरू भयो, सडकको जस्तै अब सडक चाहिँ मेरो अलि नम्बरी जग्गातिर आयो भन्ने यस्तै यस्तै सान सिमानाका कुराहरू भयो, सन्ध्यारका कुराहरू भयो, त्यसपछि कुला झरनका कुराहरू भयो, अनि जग्गा सम्बन्धी मिचेको भनेर पनि आउँछ, सान सिमानाको पनि आउँछ लेनदेनको। र यो महिलाहरूको हकमा भनेपछि यो हिंसाको विवाद एकदमै चाहिँ न्यून छ, एकदमै कमै आएको छ।
1: भनेपछि हिंसा सम्बन्धीको मुद्दा चाहिँ कम आउँछ?
0: कम आउँछ।
1: तपाईँ चाहिँ 4 वर्षको अवधिमा समितिमा बसेर काम गरिरहँदा अहिलेसम्म कतिवटा मुद्दा दर्ता भएर समाधान भइसकेको अवस्था छ?
0: म चाहिँ जनप्रतिनिधि भएर आइसक्दा 2079-80 चाहिँ हाम्रो विवाद दर्ता 37 भएको थियो म्याम र विवाद समाधान चाहिँ हाम्रो 23 भएको थियो र प्रक्रियामा 14 थियो र हाम्रो प्रक्रियामा भनेपछि जस्तै अब विवाद मिलाइराखेको त्यो भयो अनि समाधान चाहिँ हाम्रो 79-80 चाहिँ 23 भएको छ, जम्मा विवाद 37 आएको छ म्याम अहिलेसम्म। यो 79-80 हो, अहिलेसम्म म सबै जस्तै 79-80 भए भन्यो, त्यसपछि अब यो 2080-81 चाहिँ हाम्रो विवाद दर्ता 42 छ, त्यसपछि विवाद समाधान हाम्रो 26 भएको छ र प्रक्रियामा चाहिँ 15 चाहिँ छ र त्यस्तै गरी मेलमिलापकर्ताहरू पनि छन्, मेलमिलापकर्ताहरूबाट नै समाधान मैले अघि पनि भनिसके, धेरै जसो विवादहरू मेलमिलापकर्ताहरूबाट पनि समाधान भएको छ र 8 वर्ष 2081-82 हाम्रो चाहिँ विवाद दर्ता 23 र विवाद समाधान 15 र प्रक्रियामा 8 छ र त्यसै गरी 2082-83 चाहिँ जिम्मेवारी सरिआएको 5 र नयाँ दर्ता विवाद चाहिँ हाम्रो 18 र जम्मा विवाद दर्ता 22 र फर्छोट भएका विवाद संख्या 22 रहेको छ र मिलापत्रबाट 8 र मागदाबीबाट 1 र कैलाली जिल्ला अदालत 12 विवाद गएको छ र ढिसमिस 1 खारेज 1 भएको छ।
1: भनेपछि यहाँ दर्ता भएका मुद्दाहरू पुरै यतै समाधान भएको अवस्था छैन?
0: यस्तो हो, जस्तै अब कुनै अब हामीले धेरै प्रयास गर्दा पनि जस्तै कुनै मुद्दा चाहिँ नमिलेपछि हामी चाहिँ जिल्ला अदालतमा पठाउने गरेका छौँ र हाम्रो मेलमिलापकर्ताहरू 37 छन् सूचीकृत, जुन छन् मेलमिलापकर्ताहरू 37 छन्।
1: अनि तपाईँ चाहिँ न्यायिक समिति सँगै अनुगमन समिति संयोजक पनि हो?
0: हजुर।
1: अनुगमनको अवस्था के छ?
0: अनुगमनको अवस्था भन्ने हो भनेपछि हाम्रो 2 सदस्य कार्यपालिकाबाट 1 चाहिँ निर्वाचित सदस्य र 1 मनोनित सदस्य गरी 2 सदस्य र म त्यसको संयोजक र प्राविधिक इन्जिनियर सर र हाकिम सर गरी 5 समिति छ हाम्रो र यसमा हामी अनुगमन सुरुमा पनि जान्छौँ, त्यसपछि काम भइराखेको बेला रनिङमा पनि जान्छौँ र सम्पन्न भइसके पनि जान्छौँ र छटके पनि जान्छौँ। हामी वारा वारामा प्राविधिकहरूलाई जिम्मा दिएको हुन्छ, जस्तै 1-9 वारामा अब काम भइराखेको छ भने जुन वाराको प्राविधिक हो जुन वारामा काम भइराखेको भइराखेको छ भने उसले पनि 24 घण्टा उसले पनि जति बेलासम्म काम चाहिँ भइराखेको छ त्यति बेलासम्म उसले पनि ड्युटी दिनुपर्ने हुन्छ र म पनि उनीहरूलाई भन्छु राम्रो ड्युटी दिनु होला र समय समयमा हाम्रो टिम पनि पुग्छ र आवश्यकता पर्यो भने हाम्रो अध्यक्षज्यू पनि जानुहुन्छ हाकिम अब हाकिम सत्र समितिमै हुनुहुन्छ र सबै टोली नै हाम्रो जान्छ हाम्रो अब जस्तै ठुलो ठुलो योजना छ भने हाम्रो अध्यक्षज्यू पनि जानुहुन्छ अनुगमनमा र अनुगमन गरिरहँदाखेरि जस्तै अब कुनै बेला कुनै अब इस्टिमेट अनुसार काम भएको छैन भने फेरि पुनः हामी त्यसमा काम गर्न लगाउँछौँ नाच्छौँ त्यो ल्याब टेस्ट पनि हुन्छ पोर कटर हुन्छ सबै हुन्छ त्यसपछि टेस्टमा पनि पुगेको छैन भने ठिकनेस पुगेको छैन भने त्यो पनि हामी हेर्छौँ पुगेको छैन भने अझै थप्नुपर्छ र अझै गर्नुपर्छ भन्ने सल्लाह सुझाव दिन्छौँ र त्यो भएको छ कि छैन फेरि हेर्न जान्छौँ हामी त्यो भएको छ भने ठिकै छ भनेपछि ठिक छ त्यसपछि ठिक छ भनिसकेपछि वाराको पनि समिति हुन्छ वाराको पनि उहाँहरूले चाहिँ अब के गर्नुपर्छ अब हुन्छ नि अब जस्तै लेखा परीक्षणका कुराहरू पनि आउँछ त्यसपछि त्यसमा सबै भइसकेपछि त्यसपछि वाराले पनि त्यसमा ठिकै छ भनेपछि हामीले पनि ठिकै छ भन्छौँ र पहिला वाराबाट पनि हामी चाहिँ भन्छौँ तपाईँहरूले पनि अनुगमन गर्नुहोला अब वाराको हकमा वारा अध्यक्ष संयोजन त्यसपछि अरू सदस्यहरू पनि हुन्छन् र तपाईँहरूले पनि हेर्नुहोला त्यसपछि हामी पनि गएको बेला जस्तै जुन वारामा हामी निस्क्यौँ भने अनुगमन गर्न त्यहाँको वारा अध्यक्षले पनि अध्यक्षज्यूहरूलाई पनि हामी चाहिँ भन्छौँ कि तपाईँको वारामा अनुगमन जान लागेछ तपाईँ पनि आउनु पर्यो भनेर सँगै पनि जान्छौँ हामी जस्तै प्रविधि हाम्रो अनुगमन समिति त्यसपछि वाराको सँगै अनुगमन पनि गर्छौँ प्रविधि त्यसपछि स्टिमेन्ट अनुसार काम भएको छ कि छैन त्यो पनि हामी हेर्छौँ र त्यहाँ गइसकेपछि अब त्यहाँको जनताहरू पनि सँग पनि म सोध्छौँ बाटो कस्तो बनेको छ भवन कस्तो बनेको छ चित्त बुझेको छ कि छैन नाई मदम यहाँनिर अलि चाहिँ यस्तो भएको छ भन्ने कुरा पनि गर्नुहुन्छ अनि कहाँनिर राम्रो छ कहाँनिर राम्रो छैन भन्ने कुरा पनि आउँछ ठिकै छ त यहाँनिर अझै गर्नुपर्छ भन्ने त्यसपछि ठिक छ त हामी हेर्छौँ नाच्छौँ त्यो अनुसार त्यहाँनिर राम्रै छैन भने त्यसमा फेरि हामी चाहिँ काम गर्न लगाउँछौँ र ठिकै छ यहाँनिर अझै थप्नुपर्छ त्यो इस्टिमेट अनुसार पुगे छैन लम्बाइ पुगे छैन मोटाई पुगे छैन हाइट पुगे छैन त्यो सबै नापजोक गर्छौँ त्यसपछि पुगे छैन भने अझै गर्नुपर्छ र गर्न लगाएपछि फेरि त्योसम्म गरेपछि फेरि हामीलाई खबर गर्नुहोला र हामी फेरि हेर्न आउँछौँ भन्छौँ त्यसपछि हामी फेरि हेर्न जान्छौँ त्यसपछि हामी भुक्तानीको लागि अगाडि बढ्छौँ
1: जस्तो यहाँले चाहिँ अनुगमन गएपछि ल्याब टेस्टको कुरा होइन त्यो चाहिँ मापदण्ड अनुसार भएको छ कि छैन भन्ने पनि हेरिन्छ अनुगमनकै क्रममा त्यस्तो कमी कमजोरी भएको पनि यहाँहरूले पाउनु भएको छ
0: हजुर पाछौँ जस्तै हाम्रो चाहिँ अब रोड बनिराखेको छ भने त्यहाँ हामी हेर्छौँ त्यो बनेको छैन भने पुगेको छैन भने हामी त्यसमा फेरि पुनः काम पनि गराउँछौँ र जस्तै अब एक वर्ष उनीहरूको जिम्मेवारी नै हुन्छ एक वर्ष उनीहरूको ग्यारेन्टी भन्यो अब जिम्मेवारी भन्नु र ग्यारेन्टी नै भन्नु उनीहरूको ग्यारेन्टी हुन्छ केही बिग्रियो भने फेरि उनीहरू बनाउँछन् जस्तै उनीहरूको केही धरौटी रकम पनि हुन्छ यहाँ
1: पालिकामा
0: उनीहरू जस्तै अब उहाँहरूले गर्नुहुन्छ भने उहाँहरूले नै लग्नुहुन्छ उहाँहरूले गर्नुहुन्न अरू जनले गर्नुहुन्छ भने अरूले जनले लग्नुहुन्छ पैसा त्यो फेरि
1: भनेपछि जसले निर्माणको काम गरिरहेछ उसले धरौटी राख्नु पर्यो अनि गुणस्तरीय भएन केही कमी कमजोरी भयो भने मर्मतको काम उसैले गर्छ उसैले गरेन भनेपछि अन्यबाट गराउनु पर्यो भने त्यो धरौटीको पैसा अरूलाई दिनुपर्ने
0: जसले गरे त्यसलाई दिनु पर्यो तर प्राय जसो उनीहरूले नै गरिराखेको छ जस्तै अब धरौटीको रकम हुन्छ नि ग्यारेन्टी जुन हुन् भनिराख्नु भन्नु भन्नु म्याडम त्यो जस्तै अब केही बिग्रिएको छ भट्केको छ भने फेरि आइहाल्छ कुरा वाराबाटै आइहाल्छ यो ठाउँमा बिग्रिएको छ अथवा हामी पनि अब जस्तै अनुगमन गर्ने बेलामा यो रोडको चाहिँ एक वर्ष भएको छैन यो चाहिँ यहाँनिर अलिक ढिस्की ढिस्का निस्केको जस्तो छ भनेपछि हामी तुरुन्तै ठेकेदारलाई म त इन्जिनियरलाई भनिहाल्छौँ सर यहाँनिर चाहिँ बिग्रिएछ अब खबर गर्नु पर्यो भन्नु पर्यो तर अब यही आर्थिक वर्षमा पनि धेरै ठाउँमा चाहिँ त्यस्तो मर्मत सम्हारको कामहरू गर्नु भएको थियो ठेकेदारहरू जस्तै अब काम गर्ने दौरानमा अब जस्तै कुनै ठाउँमा त्यस्तो देखिहाल्यो भने तिनीहरू चाहिँ गर्नु उहाँहरूले चाहिँ गर्नु भएको छ रातमा धरौटी रकम पनि बुझ्नु भएको छ
1: जस्तो यहाँहरूले पालिकाबाट सम्पन्न भएका योजनाहरूको आयोजनाहरूको अनुगमन त गर्नुहुन्छ संघ र प्रदेशको बजेटबाट पनि पालिकामा योजनाहरू निर्माण भइराखेको छ अनि त्यसको के गर्नुहुन्छ अनुगमन हुन्छ हुँदैन
0: संघ र प्रदेशको जुन अब लागत साझेदारी हुन्छ नि मेम त्यसको चाहिँ हामीलाई चाहिँ जिम्मा दिएको त्यो चाहिँ हामी गर्छौँ जुन हामीलाई चाहिँ जिम्मा दिएको हुँदैन त्यो चाहिँ हामी गरे छैनौँ
1: यो संघ र प्रदेशको बजेटबाट निर्माण भएको कतिपय योजनाहरू चाहिँ अब भत्किएको देखिएको पनि छ सुन्नमा पनि आउँछ यस बारेमा चाहिँ तपाईँले कतिको जानकारी छैन
0: यो यस्तो रोडहरू आएको छ सुन्नमा पनि देखेको पनि छ तर अब यस्तो हो जस्तै अब हामीहरूले चाहिँ गरिदिनु पर्यो बनाइदिनु पर्यो भन्न सक्छौँ तर जति आफ्नो पालिकाको जुन ठेक्का टेन्डर लगाएको ठेकदारहरूले भन्न सक्छौँ त्यति उनीहरूलाई चाहिँ भने पनि उनीहरूले खासै उ गर्दैनन् के जस्तै अब हामीहरूलाई ठेकदार कताबाट पठाइराखेको छ के गरेको छ त्यो पनि खासै थाहा हुँदैन हामीलाई जस्तै अब यो धेरै ठाउँमा बिग्रिएको भत्किएको छ अनि यो यस्तो यस्तो छ भनेर कुरा पनि आउँछ तपाईँहरूले कसरी अनुगमन गर्नुहुन्छ के गर्नुहुन्छ यहाँ चाहिँ बिग्रिएछ त्यसपछि मैले भने यो हामीले अनुगमन गरेको रोध होइन यो भन्ने बेला पनि हामीले खबर गर्नु भएन अनि अनुगमन गर्न बोलाउन पनि बोलाउनु भएन तर हामी आफ्नो हिसाबले भन्न त भनेकै हुन्छौँ तर यो चाहिँ राम्रो बन्नुपर्छ राम्रो गरिनुपर्छ ठोट्याउनै भए पनि म त अब इन्जिनियर सरलाई पनि भन्छु यो कसरी होस् त यो अब के गर्ने म्याडम हामी चाहिँ भन्न त भनेको हुन्छौँ कहाँ मान्छन् त उनीहरू सुन्दैन उनीहरू अब खासै भन्नुपर्ने हो भनेपछि जस्तै हाम्रो पालिकामा संरचना बन्यो भने यो स्थानीय सरकारलाई जिम्मा लगाइदिनुपर्छ संघको होस् अथवा प्रदेशको हो म त त्यो कुरा म त जहाँ पनि भन्छु म्याडम यो चाहिँ हामीहरूले जिम्मा लगाइदिएपछि हेरिदिनु पर्यो भनिदिएपछि हो कि नै निर्देशनै दिएपछि हामी त्यो हिसाबले अझै हेर्ने चाहिँ वातावरण सिर्जना हुन्थ्यो अथवा पत्तो हुँदैन अब कहाँ काम भइराखेको छ के भइराखेको छ त्यही भएर खासै त्यसमा चाहिँ हामीहरूले हेर्न सकिराखेको छैनौ
1: जस्तो अब तपाईँहरूको प्रदेशले चाहिँ आफ्नै तरिकाले बजेट हालेर आफ्नै तरिकाले योजना सम्पन्न गरे पनि योजना त पालिकाको हो यसमा निगरानी गर्नुपर्ने त पालिकाको पनि हो नि त
0: पालिकाको त हो तर धेरै जसो अब खबरै हुँदैन त कसरी गरिदिने हो कि नै म्याडम लौ यहाँनिर यस्तो यस्तो बनिराखेछ भनेपछि अब हामी पुग्थ्यौं अब पालिकाको त योजना सुरु हुने बित्तिकै हामीलाई खबर भइहाल्छ नि म्याम यो जस्तै अब यो ठाउँमा चाहिँ बन्नेवाला छ यो चाहिँ ठेकदारले काम गर्ने वातावरण बनाइराखेछन् भन्ने कुरो त हामीलाई अलरेडी थाहा हुन्छ अब परदेशको आएर एक्कासी गरिराखेको बेला देख्छौ कि कहिले कहिले त यो सबै हालेको गरेको देख्छौ तर यो कहाँको योजना हो भन्ने जस्तो लाग्छ कि त्यसपछि सोद्धा त परदेशको हो भन्छन् त्यति बेला अब खै किन हो हामीलाई समन्वय गर्दैनन् तर समन्वय हुनुपर्छ समन्वय नगरेपछि कसरी जाने त भन्ने पनि हुन्छ नि त म्याडम एउटा तर आफ्नो हिसाबले देखेपछि हामी फेरि म त भनिहाल्छौँ यो राम्रो गर्नुपर्छ राम्रो गर्नुपर्छ केही नभए पनि जस्तै अब बिग्रिएको हुन्छ अब अस्ति नै पनि यो यहाँको रोड अब एक अर्कै रोड यो चाहिँ यस्तो बनेको छ कसरी अनुगमन गर्नु भएको छ भन्ने जस्तो कुरा आयो क्या त्यसपछि मैले भने न हामीलाई समन्वय भयो न केही भयो हामी थाहै पाएनौ त्यसपछि बन्यौ अब कसरी बन्यौ के बन्यौ अब परदेशको एक्कासी आएर बनाउँछन् ठेकदारहरू न समन्वय गर्छन् अब जस्तै अब प्रविधिकलाई पनि समन्वय गर्दैनन् न जनप्रतिनिधिलाई केही नभए पनि जुन वारामा बनिराखेको छ त्यो वारा अध्यक्ष समेतलाई समन्वय गर्दैनन् के म्याडम
1: आफ्नै तरिकाले
0: त्यसपछि म त जहिले पनि भन्छु जति धेरै समन्वय गर्यो उति नै राम्रो बन्छ क्या
1: जस्तो अब परदेशले त समन्वय गरेन होइन परदेश र संघको बजेट जसले निर्माण गरिरहेछ जुन व्यवसायले गरिरहेछ उहाँहरूले त समन्वय गर्नु भएन पालिकाले पनि त गर्न सकिन्छ नि यसमा
0: जस्तै अब पालिकाले पनि अब निगरानी त हाम्रो आफ्नो हिसाबले गरेकै हुन्छ देखेपछि त मैले भने त राम्रो बन्नुपर्छ यो चाहिँ
1: भनेपछि अब संघ र प्रदेशबाट आएको बजेटबाट निर्माण हुने योजनाहरू चाहिँ पैसा जाने त योजना चाहिँ गुणस्तरीय नहुने भएकोले पैसा चाहिँ त्यसै खेर गएको जस्तो छ
0: यस्तो छ म्याडम जस्तै अब जुन मैले भने नि त लागत साझेदारीको त हामी पुरै निगरानी गर्छौँ जस्तै अब सशक्तको हुन्छ अनुदानको हुन्छ त्यसपछि अब त्यसमा लागत साझेदारीको कुरा अब जस्तै केही चाहिँ पालिकाले पनि हाल्नु पर्ने हुन्छ त्यसपछि कुनै चाहिँ 50-50 पनि हुन्छ त्यो चाहिँ हामी पुरै गर्छौँ त्यति बेला कहीँ हुन्छ भनेपछि यहाँकै इन्जिनियरहरूले सबै गर्छन् नि त उनीहरूले नै इस्टिमेट के बनाउँछन् सबै गर्छन् त्यसपछि हामीलाई थाहा हुन्छ उताको योजना अनि उतैबाट चाहिँ प्रविधि कुटैबाट सबै त्यसपछि हामीलाई त्यति चाहिँ समन्वय नभएको कारणले आफ्नो आफ्नो हिसाबले त पहल गरेकै हुन्छौँ तर जति पहल गरे पनि त्यति मैले भने त सोचे अनुसार चाहिँ भएको छैन किनभने अब हाम्रो त जति हाम्रो आफ्नो ठेकेदारको जुन ठेक्का लगाएको हुन्छौँ ठेकेदारहरूलाई अब डाइरेक्ट फोन गरेर बोलाएर भेटेर जे गरेर पनि अब अनुगमन गर्ने बेला ठेकदारहरूले पनि बोलाउँछौँ हामी हेर्नु यहाँ चाहिँ यस्तो छ उस्तो छ सबै देखाइदिन्छौँ तर त्यो ठेकदारको नम्बर हुन्छ न के हुन्छ त्यसपछि समन्वय नभएको कारणले त्यति जुन हिसाबले चाहिँ निगरानी गर्नुपर्ने हो त्यो चाहिँ गर्न सकिराखेको छैन यो स्थानीय सरकारले
1: हुन्छ अब म उपभोक्ता हित संरक्षण समितिको कुरालाई जोड्न चाहन्छु तपाईँ उपभोक्ता हित संरक्षण समितिको संयोजक पनि हो यो पालिकामा बजार अनुगमन र स्वच्छता सम्बन्धीको अवस्था के छ के गरिराख्नु भएको छ यसको बारेमा
0: म चाहिँ अब एकदेखि नवैवार अनुगमन गत वर्ष शुरूआत गरेको थिएँ तर अब कारणवश यताको गरेँ तर उता माथितिर गर्न पाएन म्याडम अब यस्तो हो अब धेरै जस्तो पसलहरू जस्तै अब कुनै कुनै पसलहरू अब दर्तै नगरीकन पनि चलाइराख्नु भएको थियो नि उहाँहरूलाई मैले भने अब दर्ता गर्नुपर्छ अब नजिकै स्थानीय सरकारमा गएर पनि दर्ता गर्नुहोला भोलिको दिनमा अब केही पर्यो भने जस्तै अब हुन त नहोस् त्यस्तो तर केही 81 अथवा ठुलै केही दुर्घटना भइदियो भनेपछि पछि अब व्यापारमा हो कि नै त्यसपछि त्यस्तो भइदिएपछि तपाईँहरूले कसरी चाहिँ गर्नुहुन्छ जस्तै अब सिफारिस त फेरि वारामै जानुपर्छ लिन त्यसपछि अब जस्तै अब वाराको कर फेरि वारामै बुझाउनु पर्ने हुन्छ त्यही भएर तपाईँहरूले जस्तै अब सानो भए पनि अब त्यही अनुसारले पनि दर तोकेको हुन्छ केटागोरी छुट्याएको हुन्छ त्यही अनुगमन गर्ने बेलामा अब जस्तै अब अनुगमन गर्ने बेलामा अब त्यस्तो पनि सल्लाह सुझाव दिए थिएमा र अब जस्तै कतिको कारोबार भएको छ त्यो प्रस्त त्यो खुलेको हुन्छ त्यसपछि तपाईँहरूलाई पनि समस्या हुँदैन सिफारिस लिन पनि समस्या हुँदैन र त्यो आफैको लागि हो आफैले त्यस्तो गरेपछि जस्तै अब डर्तै गराएर चलाएपछि केही प्रमाण हुन्छ नि त अब कुनै पनि कामको प्रमाण भएपछि हामी बलियो हुन्छौ र काम गर्न पनि सजिलो हुन्छ भन्ने कुरा पनि मैले सल्लाह सुझाव दिएको थिएँ र अब जस्तै अब डेटिसार्कको जुन सामानहरू पनि हुन्छन् त्यो सामानहरू पनि अब कुनै कुनै पसलमा चाहिँ भेटियो सबै पसलमा त भेटिएन कुनै कुनै पसलमा थोरै थोरै र यो नबेच्नु होला बेच्न त बेच्दैनौ तर त्यतिकै राख्न पनि नराख्नु होला भन्ने सल्लाह सुझावमा दिए थियो
1: भनेपछि एकचोटि अनुगमन गर्नु हो त्यसपछि अनुगमन चाहिँ भएको छैन
0: त्यसपछि भएको छैन अब गर्छौं गर्छौं भन्छौं तर गर्न चाहिँ सकिराखेको छैनौ तर पक्कै गर्नेछौ
1: अनि यहाँहरूले त फेरि यो उपभोक्ता हित संरक्षण समिति चाहिँ कानून पनि बनाउनु भएको रहेछ पालिकामा त्यो चाहिँ कतिको कार्यान्वयन भएको छ कि के छ त्यसको अवस्था
0: कार्यान्वयन त अब गर्न त गरिराखेको छौ तर अब एकै पटक त सबै थोक चाहिँ गर्न सकिन्न तर बिस्तारै बिस्तारै भए पनि कार्यान्वयन हामी चाहिँ गरिराखेको छौ भइराखेको छ
1: अब म थोरै राजस्वको कुरालाई जोड्न चाहन्छु तपाईँ चाहिँ राजस्व परामर्श समितिको संयोजक पनि हो पालिकामा राजस्व संकलनको लागि आमदानी बढाउनको लागि चाहिँ के कस्तो पहल कुन कुन शीर्षकबाट चाहिँ गरिराख्नु भएको छ त्यसको अवस्था के छ
0: यो चाहिँ हामीले अब यो त अनुगमन पनि हो राजस्व अब म त त्यही भन्छु कर बढाउनु भन्दा दायरा बढाउनु पर्छ हामीले र त्यो कर संकलन हुने दायरा कहाँ कहाँ छ त्यो चाहिँ हामी खोजेकै छौँ र खोजे पनि राखेको छौँ त्यसको फलस्वरूप हो कि के हो अलिअलि हाम्रो चाहिँ पहिलाको तुलनामा राजस्व पनि संकलन राम्रै भएको छ बढेको पनि छ र राजस्व परामर्श समितिको संयोजक भएको नाताले अब जस्तै अब कर रेट तोक्ने उसमा पनि हुन्छ जब सबैलाई चाहिँ मर्कन पर्ने खालको सबैलाई मर्कन पर्ने खालको चाहिँ हामी चाहिँ दर रेट चाहिँ बनाउँछौँ समितिबाट दर रेट बनाइसकेपछि हाम्रो कार्यपालिकामा जान्छ कार्यान्वयनको लागि त्यसपछि कार्यपालिकामा पारित भइसकेपछि फेरि हाम्रो गाउँसभामा चाहिँ अनुमोदन गर्छौँ र त्यसपछि हाम्रो चाहिँ लागू हुन्छ र करको दायरा खोज्नको लागि हामीले धेरै ठाउँबाट पनि खोज्यौं जस्तै अब पसल दर्ता भएपछि त अलरेडी भइहाल्यो अरू पनि छन् अब जस्तै अब यो सामुदायिक वनको पनि अब केही चाहिँ 10% पालिकाको चाहिँ सञ्चय कोषमा जम्मा गर्नुपर्ने त्यो पनि चाहिँ सबै नभए पनि केही सामुदायिक वनले पनि सहयोग गरिराखेको छ र अब बिस्तारै बिस्तारै करको दायरा भित्राइराखेको छ त्यो पनि मलाई खुसी लाग्यो र जुन सामुदायिक वनले चाहिँ बुझाउनु भएको छ उहाँलाई धन्यवाद पनि म दिन चाहन्छु हाम्रो चाहिँ यो 2079-80 चाहिँ म जनप्रतिनिधि भएर आइसक्दा हाम्रो चाहिँ 1,87,72,935 रुपियाँ र 24 पैसा चाहिँ हाम्रो राजस्व संकलन भएको थियो र त्यस्तै गरी हाम्रो आर्थिक वर्ष 2080-81 चाहिँ हाम्रो 2,79,37,489 रुपियाँ र 14 पैसा राजस्व संकलन भएको थियो र त्यस्तै गरी हाम्रो चाहिँ आर्थिक वर्ष 2081-82 आएर हाम्रो 2,94,53,534.60 रुपियाँ चाहिँ हाम्रो राजस्व संकलन भएको थियो र आर्थिक वर्ष हाम्रो 82-83 हाम्रो 3,83,70,741 रुपियाँ र 82 पैसा चाहिँ हाम्रो राजस्व संकलन भएको छ म्याडम
1: खास चाहिँ राजस्व संकलन बढेको छ
0: हजुर बढेको छ म जनप्रतिनिधि भएर आइसक्दा राजस्व चाहिँ हाम्रो बढेको छ राजस्वको दायरा खोज्नको लागि हामी सबै ठाउँबाट सपोर्ट भइराखेको छ र हाम्रो यो कवादी करको पनि पहिला हामी लगाउँदैन थियौं तर म जनप्रतिनिधि भएर आइसक्दा हाम्रो त्यहीबाट पनि केही नभए पनि 4-5 लाखसम्मको त्योबाट पनि उठ्छ म्याडम हाम्रो त्यही भएर हो कि के हो यताउति सबै करको दायरा नै हामी खोज्न सफल भयौं कि के हो त्यही भएर यो 82-83 सबभन्दा बढी नै चाहिँ राजस्व संकलन भएको छ
1: थोरै चाहिँ म अब संघ संस्थाको कुरालाई पनि जोड्न चाहन्छु पालिकामा काम गरिरहेका विभिन्न संघ संस्थाहरूको पनि एउटा समिति होला त्यसको पनि तपाईँले अगुवाई गर्नुहुन्छ के छ कसरी समन्वय भइराखेको छ संघ संस्थासँग
0: संघ संस्थासँग त अब जस्तै अब म योजना बनाउने बेला पनि अब जस्तै अब हाम्रो हुन्छ नि गाउँ सफा गर्ने बेला त्यति बेला पनि म अब संघ संस्थाहरूलाई भन्छु अब जति पनि हाम्रो पालिकामा दर्ता भएको छन् उहाँहरू सबैलाई बोलाउँछौ र भन्छौ तपाईँहरूको योजना के छ त्यसपछि उहाँहरूको योजना पनि सुन्छौ र यस्तो गर्नुपर्ने छ यो वारामा यति वारासम्म हाम्रो यो कार्यक्रम छ यस्तो छ कृषिमा भयो शिक्षामा भयो त्यसपछि बाल बालिकाहरूमा भयो त्यसपछि अब जस्तै अब त यो साममामको केसमा अब जस्तै स्वास्थ्यको सेक्टरमा भयो यस्तो यस्तो कार्यक्रम छ भनेपछि उहाँहरूले भन्नुहुन्छ त्यसपछि ठिक्कै त्योलाई पनि म टार्गेट गरेर चाहिँ योजना बनाउँछु अब यस्तो यस्तो उसको छ भनेपछि पालिकाबाट यस्तो यस्तो योजना हामीले बनाउँदा ठिकै होला भन्ने चाहिँ कुरा सम्ममा गर्छु र त्यही अनुसार काम पनि गरिराखेको छु
1: भनेपछि संघ संस्थासँग समन्वय गरेर दोहोरो नहुने गरी
0: कार्यक्रम चाहिँ हाम्रो भइराखेको छ
1: अर्को अब यसरी विभिन्न संघ संस्थाबाट समन्वय गरेर पनि महिला बाल बालिका सम्बन्धी कार्यक्रम भइराखेको छ तपाईँ महिला बाल बालिका सम्बन्धीको काम पनि हेरिराख्नु भएको छ के छ पालिकामा महिला बाल बालिकाको अवस्था क्रियाकलापहरू कस्तो खालको भइराखेको छ
0: अब यो महिला बाल बालिकाको हकमा भन्ने हो भनेपछि हाम्रो चाहिँ अब महिलाहरूको लागि अब जस्तै अब यो अनाथ बाल बालिकाहरूको लागि प्रोत्साहन कार्यक्रम छ अनि हामी चाहिँ गर्यौँ हामी जस्तै अब अपाङ्ग भएका जुन छन् नि उनीहरूको जस्तै अब अपाङ्गमा पनि अब हुन्छ नि त रातो निलो कार्ड पाउनेहरूले त अब सेवा सुविधा खानुहुन्छ पाउनुहुन्छ तर जुन अब सेतो पहिलो कार्ड पाउनुहुन्छ उहाँहरूले सेवा सुविधा पाउनुहुन्न त्यही भएर उहाँहरूलाई पनि टार्गेट गरेर उहाँहरूलाई नै ध्यान आकर्षण गरेर हामीहरूले उहाँहरूको लागि तालिम अब जुन अवस्थाको मान्छे छन् नि अपाङ्गहरू उनीहरूले कस्तो खालको कार्यक्रम चाहिँ गर्न सक्छन् अथवा सेवा सुविधा लिन सक्छन् भन्ने त्यो उद्देश्यले पनि हामी चाहिँ कार्यक्रम गरेका छौँ जस्तै अब अपाङ्ग भएका बाल बालिकाहरूलाई झोलाहरू भयो शैक्षिक सामग्रीहरू दिएर पनि हामी चाहिँ अब त्यसपछि अब अनाथ बाल बालिकाहरूलाई अब पोसाकहरू भयो झोलाहरू भयो त्यस्तो ड्रेसहरू जुन स्कुलमा पढ्छन् त्यही अनुसारको ड्रेस पनि हामी चाहिँ वितरण गरेका थियौँ र लागु औषधका कुराहरू पनि अब स्कुलमा गएर पनि हामी कार्यक्रम गर्यौं अनि अब महिलाको सेक्टर क्षेत्रमा हेर्ने भनेपछि हाम्रो लैङ्गिक हिंसा जुन हुन्छ नि 16 दिने अभियान त्यसमा म पालिकामा उद्घाटन गर्छौँ त्यसपछि एकदेखि 9 वारा पुरा हामी चलाउँछौ अब 9 वारामा चलेपछि प्रत्येक वारामा एक दिन हुन्छ कार्यक्रम त्यहाँ अन्तर्क्रिया जस्तै पनि हुन्छ अब दिवसलाई हामी दिवसको रूपमा मात्रै होइन हामीले चाहिँ सबै गरेर अब महिला दिदी बहिनीहरूको समस्या पनि बुझ्ने अनि त्यसपछि कार्यक्रममा आउनुहुन्छ र आफ्नो जस्तै अब अन्तर्क्रियामा आफ्नो पीड़ाहरू दुःख सुखका कुराहरू पनि सुनाउनुहुन्छ आफूले परेको मर्कको कुरा पनि गर्नुहुन्छ र त्यही हिसाबले अब जति हामी चाहिँ वारामा कार्यक्रम गर्यौँ त्यति धेरै महिला दिदी बहिनीहरूको पीर मर्क पनि बुझ्ने अवसर पाएको छ र त्यसैमा हामी चाहिँ अब मैले भन्छु अब दोहोरो गर्नुभन्दा त्यसै भित्र रहेर चाहिँ हामी एकदेखि 9 वाराका महिला दिदी बहिनीहरूलाई सशक्तिकरण गर्नको लागि हामीले चाहिँ त्यो कार्यक्रम चलायौँ त्यस कार्यक्रममा पनि अब प्रहरीहरू त्यसपछि अब लेडिजहरू पनि एकपटक त यता कार्यक्रममा त्यो लेडिज पनि आउनु भएको थियो अब यहाँ हाम्रो टिकापुरको प्रहरी निरीक्षक सर हाम्रो डेली एकदेखि 9 वारामा कार्यक्रम चलेको बेला आउनु भएको थियो र उहाँहरूले नै प्रशिक्षण दिनु भएको थियो त्यस कारणले अब म त भन्छु महिला दिदी बहिनीहरूले अब यस्तो हो कि जस्तै अब कोही भन्न सक्छन् कोही भन्न सक्दैन त्यस कारणले अब हामीले चाहिँ महिला दिदी बहिनीहरूलाई पाएको पर्ने ठाउँमा होस् भनेर नै चाहिँ कार्यक्रम गर्नको लागि वारा वारामा चाहिँ त्यो कार्यक्रम गरेछौँ
1: हुन्छ हामी चाहिँ कुराकानीको अन्तिम अन्तिमतिर आइपुगेका छौँ अघि सुरुमा पनि मैले कुरा उठाएको थिएँ तपाईँ चाहिँ 4 वर्ष पूरा भएर निर्वाचित भएर आएको 4 वर्ष पूरा भएर 5 वर्षमा हुनुहुन्छ अब यो 5 वर्ष भनेको तपाईँहरूको अन्तिम वर्ष पनि हो के छ अहिलेसम्म तपाईँहरूले यो आर्थिक वर्षमा यस्तो खालको काम चाहिँ मैले गर्छु भन्ने के छ
0: जस्तै अब मैले त अब विशेष गरेर यस्तो खाले काम गर्छु भन्नुभयो मैले त अब यस्तो सोच बनाएको छु जस्तै अब धेरै जसो अब हाम्रो महिला दिदी बहिनीहरू तालिमको कुरा पनि राख्नुहुन्छ अब उनीहरूलाई एकदमै चाहिँ प्रत्यक्ष महिलाहरूलाई सिपमूलक तालिम भनेर तालिम मात्रै छुट्याएको छौँ त्यस्तो नाम टोके छैन गत वर्ष पनि हामी माग आधारित तालिम चाहिँ गराउने सोच बनायौं त्यो अनुसार कार्यक्रम पनि गर्यौं र यो वर्ष पनि एकदमै प्रत्यक्ष चाहिँ लाभ हुने खालको तपाईँहरूले जस्तै अब तालिम त गर्नुहुन्छ तर तालिम गरेर तपाईँहरूले गर्नुहुन्न तर प्रत्यक्ष तपाईँहरूलाई कस्तो खालको तालिम पालिकाले दियोस् र तपाईँले चाहिँ त्यो गरेर चाहिँ गर्नुहुन्छ भन्ने खालको सोच बनाएर बजेट चाहिँ हामी छुट्याएको छौँ
1: हुन्छ कार्यक्रममा समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ
2: यसै कुराकानीसँगै कार्यक्रम हाम्रो जानकी सकियो कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो कुनै गुनासा सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गर्न सक्नुहुनेछ अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुन मगरलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता गीता पनि विदा हुन्छु नमस्कार

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
7: यही साउन 16 गते तेस्रो शनिबारका दिन
6: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबास्ते एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
8: दिइने सेवाहरू: बेला बेलामा मुटु धुकधुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
6: असामान्य रूपमा धेरै लामो समयसम्म को दुखी रहेमा,
8: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
6: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
8: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
6: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
8: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
6: याद गर्नुहोस् है,
8: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
6: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
7: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
6: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
9: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
10: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
11: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
9: डेलिभरीका लागि
11: ड्रिंकिङ वाटर एक्वा शीतल
9: टिकापुर कैलाली।
6: सम्पर्क मोबाइल नम्बर 98-017-10-672। स्वास्थ्यका लागि पानी।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
4: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिज्म डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते 4 शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
5: निम्न समस्याहरू:
4: सुगर रोग,
5: गर्भकालीन मधुमेह,
4: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
5: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
4: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
5: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
4: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
5: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9858 41 31 31 र 9860 11 14 00। डाक्टर आउने समय प्रत्येक महिनाको 4 शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इसान मेडिकल हल टिकापुर 1 कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को कर्मचारी भर्ना सम्बन्धी सूचना।
1: सामुदायिक रेडियो टीकापुर एफएम का लागि तपसिल अनुसारको जनशक्ति आवश्यक परेकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ।
0: जनशक्तिका विवरणहरू:
1: सहायक प्राविधिक संख्या एकजना पूर्णकालीन, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, रेडियो प्रविधिको बारेमा अनुभव र ज्ञान भएको।
0: पत्रकार संख्या एकजना, थारूभाषी पूर्णकालीन, योग्यता कम्तीमा स्नातक, रेडियो समाचार लेखन कार्यक्रम उत्पादन सिप भएको र योग्यताफी जानेको।
1: सहायक प्राविधिक संख्या एकजना आंशिक, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, अडियो भिडियो सम्पादन सिप भएको।
0: बजार प्रतिनिधि संख्या एकजना आंशिक, योग्यता लेखा बजार शास्त्र विषयली कक्षा 12 उत्तीर्ण गरेको स्नातकलाई ग्रहायता।
1: समाचारदाता संख्या एकजना स्ट्रिङ्गर, अल्पसंख्यक थारू दलितलाई प्राथमिकता, योग्यता एसएलसी वा कक्षा 12 उत्तीर्ण गरेको पत्रकारिताको अध्ययन वा अनुभवी।
0: पारिश्रमिक संस्थाको नियमानुसार हुनेछ। इच्छुक उम्मेद्वारले साउन 15 गतेसम्म आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र तालिम अनुभवका प्रमाणपत्र सहित सामुदायिक रेडियो टीकापुर एफएममा निवेदन पेश गर्नुहोला। थप जानकारी चाहिएमा फोन नम्बर 9811336333 सम्पर्क गर्नुहोला।
2: तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
3: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
6: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
6: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
6: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
6: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
6: विस्तारै गर्दा हुँदैन?
7: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
3: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरूरी सूचना।
0: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
3: तपसिल
0: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
3: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
0: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
3: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
0: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
3: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485088, 98485015 र 98486134.
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार,
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइ

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जानु परे जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश

0: लाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ। यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदन राज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: ओहो मेयर साहब, नमस्कार है।
5: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
5: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
4: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाको बनौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।

0: आई बुढल्ला सुन्ठो कि नै वा नन्दी भुवाज आगिली न अब समय एक ठो घर गहना नै हो बनैना उनी न पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाका आन्छे के कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई आऊ जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239161
2: हेरा में दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
3: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
3: के गर्छ र सन मेडिकेयरले
4: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
3: यति गरेपछि धेरै राहत हुने रहेछ त
4: हो कान्छा अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
3: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा हो
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार
6: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ
5: आरोग्य मेडिकलमा पाइने सेवाहरू
6: दीर्घ रोगीहरू उच्च रक्तचाप मधुमेह थाइराइड दम सीओपीडी
5: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा
6: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार
5: महिलाका समस्या गायनोलोजीका समस्या गर्भावस्थाको जाँच
6: सामान्य रोग ज्वरो खोकी पेट दुखाई लगायतको उपचार
5: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन
6: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ
5: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म
5: सम्पर्क फोन नम्बर 9868000008 र 9825637072

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
2: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
1: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।
2: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625532। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: टीकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।
1: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर

0: पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने। कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कर्णाली नदीले जोखिम बढ़ाउँदै कर्णालीको जोखिम घटाउन कानून संशोधन आवश्यक भएको जनप्रतिनिधिहरूको भनाई। बालबालिकाका सवाल थुप्रै, बाल संरक्षणमा संघ संस्था र स्थानीय पालिका सहकारी गर्दै। देशभर मनसूनको प्रभाव जारी, केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदको नागरिकलाई आग्रह। र बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लाग्दा 22 वर्षीय युवतीको मृत्यु। खोज खबर अब विस्तारमा। जल तथा नदीजन्य स्रोत उपयोग गरेर आर्थिक लाभ लिन सकिने सम्भावना भए पनि कर्णाली नदीले जोखिम र दुःख दिएको भन्दै जनप्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन्। कर्णाली नदीले कैलालीतर्फका टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियातर्फका राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा वर्षेनी कटान, डुबान र बगान गरिरहेको छ। थप खबर आकाश चौधरीबाट।
1: नदी बीचमा टापु भन्दा नदीले ढार परिवर्तन गरी किनारमा कटानी हुनु, कर्णालीको सबै पानी पश्चिम बंगालमा मात्रै बग्नु, बर्दियातर्फ नदीजन्य पदार्थ थुप्रेर पानी प्रवाह नहुँदा पानी अभाव भइरहेको छ। सुदूरपश्चिम प्रदेश सभाका सदस्य लक्ष्मण किशोर चौधरी कर्णाली नदीले खेतमा सिंचाई निर्माणका लागि ढुङ्गा, गिट्टी, बालुवा मिले पनि दुःख र तनाव पनि उत्तिकै दिएको बताउनुहुन्छ।
2: त्यसले गर्दाखेरि नदीको यो कुलाको पानीहरू, शिक्षित पानीहरू वर्षाको पानीहरूलाई त्यसले ब्लक गर्छ। त्यसले गर्दाखेरि पनि बस्तीमा डुबा हुने एउटा समस्या छ, खेतहरू डुबिहाल्दै पानी पाउँछन् भने। अर्को ठुलो समस्या भनेको कैलाशपुरी भन्ने हाम्रो खेतीमा फुल बन्दैछ कैलाशपुरी, त्यसले बेला ढोका बन्द गर्दैछ, बढी पानी पर्न थालेको आफ्नो त्यो सेक्टरहरूलाई त्यो गर्ने हुँदाखेरि त्यसलाई पानीको आएको छ। चाँडै थपिँदै लाग्दै छ, बाबु पनि थपिँदै थपिँदै गएर डुबानीको अवस्था छ। यी समस्या हामीले देखिएको छ।
1: यहाँ नदीले गर्ने कटान रोक्न कैलालीतर्फ राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजना र बर्दियातर्फ राजापुर सिंचाई आयोजनाले काम गरिरहेका छन्। आयोजनाका इन्जिनियर निलम थापा भन्नुहुन्छ, वन अधिकृत जनकोपाध्याय वर्तमान कानूनले निकुञ्ज क्षेत्र र वन क्षेत्र कसैले छुन नपाउने तर चोरी तस्करी भइरहने अवस्था आएको बताउनुहुन्छ।
3: प्रचलित कानूनले चाहिँ व्यवस्था गर्नु पर्यो, जस्तै गुठीलाई एउटा व्यवस्था गरियो या निजी हकको जग्गा हुन्छ, त्यो बाहेक वनसँग जोडिएको एकापट्टि वन

0: तपाईँको जुन भए पनि सबै वन क्षेत्र भयो, अब यो तलदेखि माथिसम्मको पुरै वन क्षेत्र हो भने कहीँ लामो दिँदैन अहिले रोक्ने भनेर नजाने, अब इस्यु आइसकेपछि मात्र ट्याकल गर्ने हिसाबले चाहिँ चल्यो निकुञ्जले त अब उसको पुरै कानुनको चाहिँ एक लेभल स्टोन पनि छ, अब उसको उसको कार्यान्वयन भिजेको छ, त्यस कारणले गर्दा उताको लेभल एकदम हाई हो, यताको लेभल एकदम लो भयो, पुरै त्यो भङ्गारले पठान गरेर यदि यस्तै गरी पनि जाने भने त्यो फोन पनि सकिनेवाला जस्तो देखिन्छ।
1: नदीको बीचमा टापु बनेर नदी किनारमा ढकिलिएका कारण आज भोलि कर्णाली नदीले टिकापुर नगरपालिका 7 स्थित सट्टी कर्णाली सामुदायिक वन क्षेत्रमा र वडा नम्बर 5 स्थित भैरवनाथ सामुदायिक वन क्षेत्रमा कटान गरिरहेको छ। वन कटान बढ्दै गएमा बाढ़ी बस्तीमा पस्ने खतरा छ। कर्णालीको बाढ़ी बेला बेला बस्तीमा पस्ने नहर बगाउने गर्दा करोडौंको क्षति हुने गरेको छ। रानीजमरा कुलरिया सिंचाई आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर रामकृष्ण घोरासैनी भैरवनाथ वन क्षेत्रमा भइरहेको नदी कटान रोक्न 2 करोड़ रूपियाँ खर्चिन लागेको र लम्कीचुहा नगरपालिकाले ढुङ्गा प्रमाणित नगरिदिँदा ढिला भएको बताउनुहुन्छ।
2: भएको ठाउँमा मात्रै त्यो पनि 2 करोड़ ठेक्का हो, सानो ठेक्का हो, कति ढुङ्गा हाल्यो कति तलतिर हालेछ, त्यो धेरै ठाउँको छ क्या, विभिन्न ठाउँको रनिङ छ, 2 करोड़ ठेक्का रनिङ छन्। धेरै पछि ठेक्का सम्झौता भयो, तेलको भाउ बढ्यो के भयो ल्याउने, फेरि त्यहाँ असार लागेपछि त ल्याउनै दिएन नि ढुङ्गा, हामी केही न केही व्यवस्थापन मिलाउँदैछौँ।
1: संवाद समूहको पहलमा दुवै प्रदेशका मुख्यमन्त्री स्तरीय बैठकले सुझाव समिति गठन गरेको थियो। 2081 पुस 3 गते गठन भएको समितिले 2081 माघ 23 अध्ययन प्रतिवेदन बनाएर वन र निकुञ्ज विभागसम्म पुगेको छ। समितिले कर्णाली नदीको पानी गेरुवा र कर्णालीमा आधा आधा बाँध्ने, बर्दिया रासे निकुञ्जका 9 स्थानमा ठुप्रिएको ढुङ्गा गिट्टी उत्खनन गर्नुपर्ने, रानीजमरा मुहान भन्दा तलतिरको उत्खनन बन्द गर्ने, बर्दिया रास्ते निकुञ्जको नदी नियमावली संशोधन गर्नुपर्ने, कर्णाली नदीको एकीकृत तटीय व्यवस्थापन योजना बनाई कार्यान्वयन गर्न सुझाव दिएको छ। सरकार परिवर्तन, जीएनजी आन्दोलन र निर्वाचनका कारण प्रतिवेदनको सुझाव अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029, नियमावली 2029, वन ऐन 2076, नियमावली 2079, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावलीलाई विपद मैत्री बनाउने काम शुरू हुन सकेको छैन। अध्ययन समितिमा रहनुभएका जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी नदीजन्य पदार्थको डरेट प्रदेशले टोकेर रोयल्टी लिने, क्षति पालिकाले बेहोर्ने, काम गर्दा कठिनाई भएमा संघको मुख टाग्नु पर्दा जोखिम घटाउन चुनौती भएको बताउनुहुन्छ। छलफलमा सहभागी प्रतिनिधि सभा सदस्य कोमल गेवालीले वर्तमान सरकार नागरिकको अप्ठ्यारालाई सम्बोधन गर्न लागिरहेको बताउनुहुन्छ। कर्णाली नदीको जोखिम घटाउन, नदी उपभोग संरक्षण र व्यवस्थापन गर्न कानून संशोधन भए सहज हुने संवाद समूहका सहजकर्ता सुशील बस्नेतको भनाइ छ।
3: कर्णाली गेरुवाबाट हटाइने निर्जनी पदार्थ निकुञ्जको व्यवस्थापकीय कार्य र वातावरण अध्ययन सुनिश्चित गर्नुपर्ने, कर्णाली चिसा पानी पोस्टदेखि करिब 500 मिटर पश्चिम तथा निकुञ्जकै कालीमाटी र बालचुनी क्षेत्र गरी 3 स्थानबाट 85,680 घनमिटर निर्जनी पदार्थ उत्खनन गर्ने गरी लागत समेत प्रस्ताव गरेको देखिन्छ भने मध्यकालीन उपायतर्फ एडिपीको संहितामा गरिएको अध्ययन प्रतिवेदन अनुसार लालमटिया क्षेत्रबाट निर्जनी पदार्थ उत्खनन सँगै उपलब्धि उपल्लो तटीय क्षेत्रमा उत्खनन गर्दा कर्णाली नदीको पूर्वतर्फको तल्लो तटीय क्षेत्रमा पर्न सक्ने जोखिम पहिचान गरी संरचना निर्माण तथा कैलाली तर्फको किनारामा हुने उत्खनन नियन्त्रित बनाउन पर्ने उपाय प्रस्ताव गरिएको छ।
4: खुस खबरमा एकैछिनको विश्राम पछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
5: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
6: त एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
5: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
6: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरदम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
5: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
4: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
7: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
4: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
7: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
4: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
7: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
4: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
7: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
4: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
7: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने,
4: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
7: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
4: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
7: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
4: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
7: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0915600088 र 561-088।
4: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली। विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ, त्यसकारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। पछिल्लो 6 घण्टामा बर्दियाको दौलतपुरमा 59.4 मिलिमिटर वर्षा भएको छ भने राधापुरमा 35 मिलिमिटर वर्षा मापन भएको छ। यता कैलालीको बलियामा 25.6 मिलिमिटर, डोटीको गैरामा 14.4 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा बढ़ी वर्षा सुनसरीको चतरामा 88.2 मिलिमिटर मापन भएको छ। वर्षा देशभर एकासको नभई कुन स्थानमा भारी, मध्यम र सामान्य तरिकाले भइरहेको मौसमविदले जनाएका छन्। आगामी 3 दिनलाई वर्षा हुने र त्यो पनि एकनाशको नहुने मौसमविद डेभिड ढकालले बताउनुभयो।
8: तीन दिनको मौसम पूर्वानुमानको रुगनपता आजको लागि सुदूरपश्चिम प्रदेश तैरले आसपास र कञ्चनपुर आसपासतिर वर्षाको सम्भावना देखिएको थियो। वर्षा सबैतिर समान रूपमा हुने जस्तो देखिँदैन, कतै अलिकति ठुलो पानी पर्ने, कतै अलिकति सानो पानी पर्ने सम्भावना पनि रहेको देखिन्छ। समग्र कैलाली कञ्चनपुरतिरै कुरो गर्नुपर्दाखेरि आजको लागि भन्दा आजको लागि त यो बेलुकालाई सम्भावना देखिएको छ र भोलिको दिनमा चाहिँ अलिकति वर्षा गतिविधि अलिकति कम हुने जस्तो पनि देखिन्छ। जति हुन पर्ने हो त्यति नै नहुने जस्तो किसिमको वर्षा सम्भावना देखिन्छ भोलिको लागि भने पर्सिको लागि पनि अलिकति वर्षा हुने सम्भावना देखिन्छ। ठुलो वर्षा सुदूरपश्चिमतिरलाई भारी वर्षाको सम्भावना विशेष गरी सुदूरपश्चिमकै हकमा यो आज रातिको लागि पनि एक दुई स्थानहरूमा सम्भावना देखिएको छ भने भोलिको लागि तराईतिरको चाहिँ भूभागहरूमा भोलिको लागि देखिँदैन र पर्सिको लागि पनि तराईतिरको भूभागमा सम्भावना कमकमै देखिन्छ भारी वर्षाको हकमा भने मध्यम सुमको वर्षाको सम्भावना चाहिँ वर्षा हुँदा चाहिँ कतै चाहिँ अलिकति ठुलो पर्ने कम्पेरिटिभली त कतै कतै अलिकति सानो वर्षा हुने सम्भावना पनि देखिन्छ। पहाडी क्षेत्रहरूमा चाहिँ भारी वर्षाको पनि सम्भावना देखिएको छ कम्पेरिटिभली तराई भन्दा पहाडतिर चाहिँ अलिकति बढी वर्षा हुने जस्तो नै देखिन्छ। विशेष गरी भोलिको दिनमा पनि अलिकति बढी सम्भावना देखिन्छ। वर्षा सबै ठाउँमा एकनास्को नपर्छ, कतै अलिक ठुलो पर्ने कतै अलिक सानो पर्ने सम्भावना देखिन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ जस्तै वर्षा हुँदाखेरि यो अहिले मनसुनकै समय भएको कारणले गर्दाखेरि चाहिँ कतै ठुलो पानी पर्दाखेरि पनि यो नदीका तपाईँको सतहहरू बन्न सक्ने सम्भावना रहने हुन्छ, गेग्रान भावहरू हुन सक्ने सम्भावना हुन्छ अनि यो कमजोर भूभागहरूमा पहिरो जान सक्ने सम्भावना आउन सक्छ। त्यसबाट चाहिँ अलिक आफूलाई जोगिन जस्तै पानी परेको वक्त या पानी पर्नु लागेपछि ती भूभागहरू जस्तो चाहिँ कमजोर भूभागहरू अनि नदीका किनारहरूमा नजाने गर्ने साथै मौसम सम्बन्धी चाहिँ आधिकारिक जानकारी लिएर मात्रै आफ्नो दैनिक जनजीवन यो कामहरू गरेर अलिकति सावधानी अपनाएर गर्न सकिन्छ।
4: बालबालिकाका सवाल र समस्या थुप्रै छन्। यहाँका बालबालिकाका सवालमा बाल अधिकार सुनिश्चित, बाल संरक्षण, हिंसा, शिक्षा, बाल विवाह, लागू औषध, पोषण, स्वास्थ्य तथा मानसिक समस्या, अपाङ्गता जस्ता समस्या छन्। बाल संरक्षण र अधिकारमा स्थानीय पालिका र संघ संस्थाले सहकार्य गरेर काम गरिरहेका छन्। थप खबर रत्नापुर मगरबाट।
9: भदनी नगरपालिकाका बालक मनसिंह चौधरी बालबालिकाको सुरक्षाका लागि सचेतनाका कार्यक्रम गर्ने, बाल भेला गर्ने जस्ता कार्य गर्नुपर्ने बताउनुहुन्छ।
10: बालबालिकाको क्षेत्रमा त थुप्रै कुराहरू भएका छन् तर त्यसमा पनि सचेतनाका कार्यक्रमहरू प्रभावकारी रूपमा गर्नुपर्छ, बाल भेला गर्नुपर्छ, बालबालिकाका बारेमा कार्यक्रम गर्नुपर्छ, उनीहरूको समस्या के छ त्यो बुझ्ने गरी र उनीहरू समाधानका उपायहरू अवलम्बन गर्दै हामीहरूले धेरै प्रयास गर्नुपर्छ।
9: बालिका श्रीया बीसी ओडा भेला बाल भेला गरेर बालबालिकाका समस्या पहिचान गरी समाधान गर्नुपर्ने बताउनुहुन्छ।
11: बालबालिकाको सेवामा बालबालिकाको पहिचान गर्ने, बाल भेला थुप्रै त्यस्तै काम गर्ने अथवा समाधान गर्ने गर्नुपर्छ।
9: भजनीका बलवन्त सिंह बालबालिकाले गरिरहेका कार्यबारे निगरानी गर्न आवश्यक रहेको बताउनुभयो।
12: बाल विकासमा धेरै जस्तो बाल बच्चालाई हेर्नु पर्यो, के गर्छन् र कति मोबाइल चलाउँछन्, कति पढाइ लेखाइमा काम गर्छन्, कति खेलकुदमा काम गर्छन्, सँगसँगै यो बाल विकासमा जस्तो कि अब रेखदेख गर्ने, रेखदेख बाल विकासमा बच्चाहरूको अनिवार्य छ।
9: बाल संरक्षण र अधिकारका लागि विभिन्न संघ संस्थाले पालिकालाई सघाइरहेका छन्। टिकापुरमा रहेको बाल कल्याण संघले बाल संरक्षणमा काम गरिरहेको छ। बाल कल्याण संघका संरक्षण अधिकृत इन्द्रराज जोशी बाल कल्याणले कैलालीका पाँच पालिकाका 24 वडामा बाल संरक्षणका लागि काम गरिरहेका बताउनुभयो।
13: वर्ल्ड भिजन इन्टरनेशनलको आर्थिक तथा प्राविधिक साझेदारीमा साथै टिकापुर नगरपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, कैलाली गाउँपालिका र घोडागोडी नगरपालिकाका विभिन्न 24 वडाहरूमा हामीले विशेष गरेर बाल संरक्षणको क्षेत्रमा काम गरिरहेका छौं। विशेष गरेर बाल अधिकार, बाल संरक्षण तथा सम्बन्धित कानून तिर मापदण्ड बारे सीआरसीका सदस्यहरूलाई जानकारी गराउने, उहाँहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौं भने साथै समुदायमा रहेका विभिन्न बाल संरक्षणका जोखिमहरूको पहिचान गर्ने, यसको उचित व्यवस्थापन गर्ने, यसलाई सीपीआईएमएसमा कसरी अपडेट गर्ने भन्ने विषयमा यो कुराहरूमा उहाँहरूको क्षमता अभिवृद्धि गर्ने गरिरहेका छौं।
9: सुदूरपश्चिम प्रदेश सरकार बाल अधिकार परिषदका सदस्य प्रेम बुढा सामाजिक विकास मन्त्रालयले सुदूरका बालबालिकाको अवस्था पत्ता लगाउन समिति बनाएकोले केही काम हुने आशा पलाएको बताउनुभयो। उहाँका अनुसार तराई र पहाड़का जिल्लाका तुलना गर्दा फरक फरक खालका सवाल देखिएका र त्यसमा पालिकाहरूले बाल संरक्षणमा काम गर्नुपर्ने बताउनुहुन्छ।
14: समग्र सुदूरपश्चिमका 9 जिल्लालाई हेर्दाखेरि अहिले तराई र पहाड़का जिल्लाहरूमा बालबालिकाका सवालहरू एकदम धेरै भन्दा धेरै देखिएका छन्। विशेष गरेर तराईमा चाहिँ लागू पदार्थ दूरदर्शनी र खुल्ला सीमा का कारणले गर्दा बाल संरक्षणका सवालहरू बढी छ भने पहाडतिरमा सामान्यतया कुलतहरू अनि त्यस पछाडि बाल विवाहहरू अलिकति बढी देखिएको छ। सुदूरपश्चिमको हेर्ने हो भने अन्य प्रदेशहरूको तुलनामा चाहिँ हामी अलिकति पछाडि नै छौँ जस्तो लाग्छ। जुन आफ्नो पालिकाको एरियाहरू छ, आफ्नो आफ्नो वडा छन्, त्योमा चाहिँ बालबालिकाहरूको कतिको जोखिम छ भनेर अब यसको मूल्याङ्कन गर्न चाहिँ जरुरी नै हो। कुनै कुनै पालिकाले त राम्रो अभ्यासहरू पनि गरेका छ, जस्तो यही टिकापुर नगरपालिकाले छलफल गर्दाखेरिमा चाहिँ राम्रो देखेका थियौँ होइन, भजन नगरपालिकाले पनि गरेका छ, जस्तो धनगढीले गरेका छ भने कतिपय स्थानीय तहहरूले आफ्नो बालबालिकाको कार्यक्रमलाई अलिकति कम महत्व दिएको देखिन्छ, कतिपयले चाहिँ अलि राम्रो दिएको देखिन्छ।
9: भदनी नगरपालिकाका महिला विकास अधिकृत रोजी चुकाहा चौधरी बाल संरक्षण समितिका घटना बालिकामा आएमा बाल अधिकार समितिको बैठकमा निर्णय गरी बालबालिकाको आवश्यकता अनुसार सघाउने गरिएको बताउनुहुन्छ।
15: बालबालिकाको आवश्यकता के छ, जस्तो कानूनी सहायताका लागि होला, शैक्षिक सामग्री होला, अनि त्यसपछि उहाँहरूको खाद्यान्नको कुरा होला, लत्ता कपडाको कुराहरू होला, अथवा आय आर्जनको अन्तर्गत छ भने उपमेयर महिला सुरक्षा कोष र हिंसा पीड़ित महिलाका बालबालिका छन् भने लैंगिक हिंसा निवारण कोषबाट हामी व्यवसाय बुझी कानूनी सहायताका लागि र अर्को औषधि उपचारका लागि आर्थिक सहयोग गर्दै आएका छौँ। तर त्यसमा त्यो कार्यविधि अन्तर्गत टेकेर हामीले आर्थिक सहयोग गर्दाखेरि बेरोजगार जुन सहयोग गरेको हामी जुन निवेदकहरू जो छन् उहाँहरूलाई चाहिँ हामीले जुन बेरोजगार आउने भएको कारणले गर्दा त्यो कोष हामीले फेरि त्यो कार्यविधि संशोधन गर्ने प्रक्रियामा छौँ।
9: टिकापुर नगरपालिकाका महिला बालबालिकाका शाखा प्रमुख संगीता शाहका अनुसार पालिकामा वडा स्तरमा बाल अधिकार समिति गठन गरेकाले बालबालिकाका समस्या सम्बोधन गर्न उद्धार स्वास्थ्य उपचार र शिक्षामा सघाउन सहज भएको बताउनुहुन्छ।
16: बाल अधिकार संरक्षणको लागि टिकापुर नगरपालिकाले प्रत्येक वडामा चाहिँ बाल अधिकार समिति गठन गरेका छ, जसले वडा स्तरमा भएका बालबालिकालाई के समस्या पर्छ त्यो समस्या सम्बोधन गर्नको लागि र उनीहरूका कुरा सुनिदिनको लागि उहाँबाट आएका निवेदनहरूमाथि छलफल गर्नको लागि त्यो समिति बसेको छ। त्यो समितिबाट छलफल भएर के आर्थिक सहायता दिनु पर्यो, बच्चाहरूलाई तत्काल उद्धार स्वास्थ्य उपचार शिक्षामा केही सहयोग गर्नु पर्यो भने नगर स्तरीय बाल अधिकार समिति छ, त्यहाँबाट निर्णय गरेर हामीले नगर बाल कोष बनाएका छौँ, त्यहाँबाट चाहिँ हामीले सहायता गर्ने गरेका छौँ। सँगसँगै अन्य पनि बालबालिकाहरूलाई वार्षिक रूपमा ड्रेसहरू वितरण गर्ने, शैक्षिक सामग्रीहरू वितरण गर्ने र सरस्वतीमावि वन गाउँमा बुवामा नभएका बालबालिकाहरूलाई आवासीय रूपमा राख्ने र त्यो स्कूलमा जानलाई सहजीकरण गर्ने कामहरू गरिरहेका छौँ। अन्य विद्यालय स्तरहरूमा बाल विवाह न्यूनीकरण सम्बन्धी कार्यक्रमहरू, लागू औषध दुर्व्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ।
4: टिकापुर स्थित नवचेतना पतञ्जलि योग साधना केन्द्र पुननिर्माणपछि पुनः सञ्चालनमा आएको छ। योग साधना हलमा साधकहरूलाई योग अभ्यास गर्न असहज हुन थालेपछि टिकापुर नगरपालिका वडा नम्बर 1 को 150,000 रूपियाँ तथा अन्य स्थानीय तथा योग प्रशिक्षकहरूको सहयोगमा योग साधना हल विस्तार भएपछि सोमबारदेखि पुनः सञ्चालनमा आएको हो। साधना केन्द्रको उद्घाटन गर्दै टिकापुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष मोहन लुवार विकले टिकापुरमा पतञ्जलि योग नगर समितिले विभिन्न योग साधना केन्द्रहरू को माध्यमबाट निशुल्क रूपमा सेवा गरिरहेको बताउनुभयो। बैतडीमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर एक युवतीको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरीकारले बैतडीका अनुसार दशरथन्द नगरपालिका 1 कलौनीकी 22 वर्षीय अस्मिता भट्ट बिहान घाँस काट्न सुनरिया गाउँपालिका 2 स्थित कैल डाँडा पुग्नु भएको थियो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
17: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
18: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
17: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
19: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
20: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
19: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
20: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
21: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, इसिजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 0191-560-095 मोबाइल नम्बर 98484-27359
4: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। प्रतिनिधि सभा सदस्य कोमल गेवालले कर्णाली मावि टिकापुरको अवलोकन गर्नुभएको छ। उहाँले विद्यालयमा गएर कक्षा कोठा विज्ञान ल्याब आदिको अवलोकन गर्नुका साथै विद्यालयका समस्या र भावी योजनाका विषयमा विद्यार्थी र शिक्षकसँग छलफल गर्नुभएको छ। विद्यालयका तर्फबाट प्रधानाध्यापक धर्मराज शर्माले विद्यालयका समस्या र विद्यालयको आगामी योजनाका विषयमा सांसद गेवाली समक्ष राख्नु भएको छ।
0: अधुराहरूको लागि कहीँबाट बजेट भयो जस्तो पालिकामा पनि हामीले त्यसका लागि एप्लिकेसन गऱ्यौँ त्यहाँबाट पनि भएन, प्रदेशमा पनि गऱ्यौँ त्यहाँबाट पनि भएन। यो जुन चाहिँ अधुरो छ पालिकाको पनि बजेट आइसक्यो प्रदेशको पनि आयो, अब रि भएर केही सुधार गर्न सकियो भने चाहिँ एउटा कुरा हो, नभए प्रदेश र सङ्घबाट केही पनि छैन। हामी धेरै ठुलो अपेक्षा पनि गरेका थिएनौँ त्यो जुन छ त्यहाँ विभिन्न बालबालिकादेखि अभिभावक भेला जस्ता गर्मीको बेलामा गर्न सकिने कार्यक्रमका लागि भनेर त्यो एउटा हल हो मल्टिपर्पज हल भनेर त्यो हाम्रो मास्टर प्लानमै हामीले राखेका थियौँ। सङ्घीय सरकारको जुन अनुदान थियो त्यसबाट त्यति काम चाहिँ भयो, त्यसपछि स्टप भयो। अब त्यो एक वर्षदेखि त्यो अधुरो छ, यसको माथिको पिलर छ, माथि टिन लगाएर हामी अस्ता प्रकारको बर्खामा पानी पऱ्यो भने यहाँ तलसम्म पानी आउँछ। अब यो कुरालाई पनि कहीँ एडजस्ट गर्न सकिन्छ, यो अधुरा कुराहरू यो सङ्घीय सरकारको शिक्षा मन्त्रालयकै कार्यक्रमबाट अधुरो रहेको कुराहरू, यो 5 वर्ष कार्यक्रम थियो नमुनाको, 5 वर्ष भौतिक संरचनाको पैसा आयो त्यो आधारमा यति बन्यो, अब त्यसपछिको कुरा चाहिँ स्टप भयो। अब यसका लागि कहीँ कतै केही पहल गर्न सकिने अवस्था हो भन्ने एउटा त्यो अपेक्षा हो। त्योसँग यो खेल मैदान एकदम सबैभन्दा बढी अब केटाकेटीको शौचालय सानो बच्चा जानुपर्छ, पानी परेको दिन छ भने त्यो चिज लिएर पुरा हिलामी भएको हुन्छ, ठुला भाइ पनि आफ्नो कुरा राखिहाल्नु भयो। अब यसमा माटो कटानी मात्रै अलिकति लेभल गत वर्ष थोरै प्रदेशबाट हाम्रो चाहिँ के अरे लक्ष्मण डोगेटुवा मान्यजूले 20 लाख रुपियाँ हालिदिनु भएको थियो, 50% डिस्काउन्टमा टेन्डर गर्यो, त्यो कामले अलिअलि चाहिँ भयो, पुरै भरि नै कम भएको छ, अझै पनि यसरी व्यवस्थित हुन सकेको छैन। यो कुराको लागि पनि कहीँ कतै यहाँहरूको पहल कदमीबाट भयो भने त्यसको लागि अब यो समस्या त धेरै छ, सङ्ख्याको आधारमा न खानेपानी पुग्छ न शौचालय छ, अब झन्डै अब 23 विद्यार्थीमा 50% बढी नानीहरू छ।
4: अवलोकन पश्चात सांसद गेवालले विद्यालयका समस्या टिप्पण गर्दै शैक्षिक र गुणस्तर सुधारका लागि आफूले सक्दो पहल गर्ने बताउनु भएको छ। खोज खबरमा अब पालो जनावाजको। आज भोलि कहिले घाम लाग्ने कहिले वर्षा हुने भइरहेको छ। आजको जनावाजमा हामीले केही नागरिकलाई बर्खामा सड़कमा यात्रा गर्दा कतिको समस्या हुने गरेको छ भनी सोधेका छौं।
2: मेरो नाम कपिल शाही, मेरो घर नेपालगंज। यो बाटो लम्कीदेखि टिकापुरको बाटो पहिलोचोटि हिँड्दाखेरि सिट पनि नमिलेको, तलमाथि छ जस पानीहरू जम्मा हुने र बीचबीचमा खाल्टोहरू छ।
22: मेरो नाम दुर्गा साउद, 10 नम्बर बस्तो छ। मिन बाटा त राम्रा छन्, 10 नम्बरका अरू गल्ली गल्ली त फिजिएका छन्, मिन बाटा छ। अनि हाम्रो बस्ने गल्ली त्यो पानी जम्दो छ बर्खामा, मेघा आएपछि भरिन्छ ठुलो मेघा आएपछि नि, अनि बच्चा बच्चीकी जानु पनि गाह्रो हुन्छ स्कुल त्यहाँ। अनि अन्तरी साइड त राम्रा छन्, स्कुल साइड जाँदाखेरि त्यो त्यो मिनबाट कोल्टी पढ्दाखेरि त राम्रो छ। हाम्रो गल्ली तिनी अरू धेरै गल्ली छन् अनि त्यस्ता बाटा खराब, अनि त्यो गल्लीमा राम्रो छैन।
23: मेरो नाम धर्म प्रसाद भण्डारी हो, म ब्लक नम्बर 11 टिकापुर 1 बस्छु। ब्लक नम्बर 11 एउटा मात्रै पिच गल्ली छ, अरू सबै खाल्टा पल्टी छन्, न राम्रो छन् ड्राइभिल भएको छ, न चाहिँ साइकल चलाउँछ। घर घरमा जाँदाखेरि पुरा भिजेर जानुपर्ने, पानी आएको दिनमा पुरा हिलो हिलो हुन्छ, अरू दिनमा ड्राइभिल बाटोले ठिकै हुन्छ, पानी आएको दिनमा त हामीलाई समस्या छ। कुनै एउटा मात्रै पिच गल्ली छ, अरू 6-7 वटा गल्लीमा 6 वटा गल्ली पुरा पिच हुन बाँकी छ। पिच भन्दा पनि राम्रो गराबिल भइदिए पनि हुन्थ्यो, गराबिल पनि छैन, एकदम गाह्रो छ। केटाकेटी निस्कने सानो बच्चाले ल्याएर घरबाट बाहिर निकाल्दाखेरि काखमा लगाएर माथि पिचहरूमा राख्नुपर्ने हुन्छ। यो सरकारको ध्यान त्यसतर्फ जाओस्, यहाँको नगरपालिकाले को नजर पनि त्यसतर्फ जाओस्।
24: नमस्कार, मेरो नाम चाहिँ कमल बहादुर, म वडा नम्बर 2 सीतापुर हो। बाटो भन्नुहुन्छ भने बर्खायाम हो, कतै चाहिँ पिच छ कतै चाहिँ अधुरो छ, यस्तै हो बाटो भनेको चाहिँ। बर्खामा खाल्डा खुल्टी त धेरै नै छन् बाटो, अब ग्राभिल छ कतै हिलो छ, आधा पिच छ आधा ग्राभिल छ, पूर्ण रूप कतै पनि भएको छैन।
25: नमस्कार, मेरो नाम धनसरा भण्डारी, मेरो घर ज्योतिनगर हो। हाम्रो घर नजिकैको पुल बिग्रेर मान्छेहरूलाई हिँड्नलाई साह्रै गाह्रो भएको थियो, अहिले रोडसोड बनेछ, पुल पनि बनेछ, राम्रो छ।
26: जनमतका साथमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा, सम्पर्क नम्बर 97620-20300 र 98656-92026।
4: जनावाससँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि कर्णाली नदीले जोखिम बढ़ाउँदै कर्णालीको जोखिम घटाउन कानून संशोधन आवश्यक भएको जनप्रतिनिधिहरूको भनाई बालबालिकाका सवाल थुप्रै बाल संरक्षणमा संघ संस्था र स्थानीय पालिका सहकार्य गर्दै देशभर मनसूनको प्रभाव जारी केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदको नागरिकलाई आग्रह र बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर 22 वर्षीय युवतीको मृत्यु हवस् त अहिलेलाई खोज खबर यति नै यसपछि 7:30 बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्नुहोला अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु नमस्कार
1: आई बुढल्ला सुन्टो कि नै वा नन्दे भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
3: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
1: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुगर बनाकन ल बाटी
3: ए ले ले ठीक है बा चल हाली भात वट खाई और जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
1: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 और 98486 39261
5: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134.
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: सामुदायिक रेडियो टीकापुर एफएम को कर्मचारी भर्ना सम्बन्धी सूचना।
1: सामुदायिक रेडियो टीकापुर एफएम का लागि तपसिल अनुसारको जनशक्ति आवश्यक परेकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ।
0: जनशक्तिका विवरणहरू:
1: सहायक प्राविधिक संख्या एक जना पूर्णकालीन, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, रेडियो प्रविधिको बारेमा अनुभव र

0: ज्ञान भएको
1: पत्रकार संख्या एकजना थारूभाषी पूर्णकालीन योग्यता कम्तीमा स्नातक रेडियो समाचार लेखन कार्यक्रम उत्पादन सिप भएको र भिडियोग्राफी जानेको
0: सहायक प्राविधिक संख्या एकजना आंशिक योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण अडियो भिडियो सम्पादन सिप भएको
1: बजार प्रतिनिधि संख्या एकजना आंशिक योग्यता लेखा बजार शास्त्र विषयली कक्षा 12 उत्तीर्ण गरेको स्नातकलाई ग्रहायता
0: समाचारदाता संख्या एकजना स्ट्रिङ्गर अल्पसंख्यक थारू दलितलाई प्राथमिकता योग्यता एसएलसी वा कक्षा 12 उत्तीर्ण गरेको पत्रकारिताको अध्ययन वा अनुभवी
1: पारिश्रमिक संस्थाको नियमानुसार हुनेछ इच्छुक उम्मेद्वारले साउन 15 गतेसम्म आफ्नो व्यक्तिगत विवरण शैक्षिक योग्यताको प्रमाणपत्र नागरिकताको प्रमाणपत्र र तालिम अनुभवका प्रमाणपत्र सहित सामुदायिक रेडियो टिकापुर एफएममा निवेदन पेश गर्नुहोला थप जानकारी चाहिएमा फोन नम्बर 9811363633 सम्पर्क गर्नुहोला

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 0195620287035 98650 4770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: गते तेस्रो शनिबार
1: स्थान चण्डीमय स्वास्थ्य क्लिनिक सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
3: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सांसदलाई स्वकीय सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाओ आदेश। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति।
4: सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्यतर्फ तुरन्त बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भनिकन अब त्यही सहमति भएको।
3: बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुँदे मार्गदर्शन जारी। रासायनिक मलको आयात बढ़ाइँदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने। आवश्यकता भन्दा बढ़ी ग्यास मौजदात नराख्न उपभोक्तालाई आग्रह।
5: भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ। अब यो स्टोर गरेर राखेकोले नपाउनेले पाउँछन् भनेर अब त्यसमा उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला।
3: निर्माण शुरू भएको करिब 8 वर्षपछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा। विदेशमा दक्ष कामदारको माग बढ़दो। विदेशी नेपाली मध्ये 3 मध्ये 1 दक्ष श्रमिक। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी।
6: त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ।
3: र विश्व चर्चित अलराउण्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: सुनसरीको घटनाले सामाजिक सद्भाव र सहिष्णुताको महत्व फेरि स्मरण गराएको छ। कुनै पनि विवादलाई हिंसामा होइन संवाद र कानूनी प्रक्रिया मार्फत समाधान गर्नु सबैको दायित्व हो। अपुष्ट सूचना र अफवाहले समाजलाई थप विभाजित बनाउने भएकाले त्यसबाट टाढा रहन आवश्यक छ। शान्ति, समीमता र आपसी विश्वास कायम राख्दै दोषीमाथि निष्पक्ष कार्यवाही हुनु नै दीर्घकालीन समाधानको आधार हो। अब खबर सन्तोषी रावलबाट।
8: सुनसरीको देवानगंजमा हिजो भएको झडपपछि जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय समिति सहमति भएको छ। आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन सबै पक्षले सहमति अपनाउने र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी राजनैतिक दल, जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाहरूले अफवाहमा नलाग्न, सामाजिक सद्भाव जोगाउने र सुरक्षा निकायलाई सहयोग गर्ने सबैलाई आग्रह गरेका छन्। सीआईएनसँग कुरा गर्दै सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे,
4: सर्वदलीय सर्वपक्षीय एउटा संवाद, शान्ति संवाद जस्तो भयो। यसमा चाहिँ अरू धेरै कुरामा सहमति हुने कुरो भएन। अब त्यो घटनाक्रमको समीक्षा गरियो, त्यो विषयमा उठान भएका घटनाक्रमहरू, शान्ति सुरक्षामा देखेको चुनौतीहरू, त्यस सम्बन्धमा छलफल भयो र यो घटनालाई चाहिँ सामान्यतर्फ उन्मुख गराउनको लागि शान्ति सुरक्षाको अवस्था चाहिँ मजबुत बनाएर सामाजिक शान्ति, सद्भाव, धार्मिक सहिष्णुता बनाइराख्नुको लागि जो व्यक्तिको, जो जो निकाय पदाधिकारीको, जो जो चाहिँ सामाजिक व्यक्तित्वको, नेतृत्वको जे जो भूमिका हुन्छ आफ्नो स्थानबाट त्यो भूमिका निर्वाह गर्ने र यसलाई सुनसरी जिल्लालाई, सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्यतर्फ तुरन्त चाहिँ बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भूमिकन चाहिँ अब त्यही सहमति भएको छ। अहिलेसम्म एकजना घाइतेहरू, 9 जना घाइतेहरूको उपचार गरिरहेको छ।
8: गैराती बुलबम यात्राका क्रममा डीजे बजाउने विषयमा भएको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीको गोली लागेर देवानगंज चारका 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा 13 जना सुरक्षाकर्मी र 9 जना सर्वसाधारण घाइते भएका छन्। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र

0: थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउनेछ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। यस्तै राष्ट्रिय मानव अधिकार आयोगले झडप र त्यसपछिको प्रहरीको गोली चल्दा एकजनाको मृत्यु भएको घटनाबारे अनुसन्धान शुरू गरेको छ। साथै सबै पक्षलाई सहमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले आज एक विज्ञप्ति निकालेर कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ। यसैबीच सुनसरीमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ। उहाँको स्थानमा संकुवा सभाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई सुनसरी पठाउने निर्णय गरिएको छ। यस्तै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको छ। उहाँको स्थानमा डीआईजी शेखर खनाललाई खटाइने भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवा सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। त्यसै गरी सशस्त्र प्रहरी बलको कप्तानगंज स्थित युनिटका डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ। गृह मन्त्रालयले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यी प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको जनाइएको छ। निर्माण शुरू भएको करिब 80 महिनापछि नागडुंगा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आइएको छ। आजदेखि सुरुङ मार्ग 24 घण्टा खुला रहने नागडुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते काठमाण्डुको चन्द्रागिरी नगरपालिका 2 टुटीपाखामा सुरुङ मार्गको शिलान्यास गरेपछि निर्माण कार्य शुरू भएको थियो। सुरुङ मार्ग 42 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोविड-19 लगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको पूर्वाधार मन्त्रालयले जनाएको छ। आज नागडुंगा सुस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटनपछि संचारकर्मीसँग बोल्दै मन्त्री सुनिल नम्सालले अब यात्रा गर्दा सजिलो हुने बताउनुभयो।
1: घुमेर जाँदा फेरि बढी खर्च हुन्छ, कमेन्टमा जाँदा फेरि लङ टर्ममा अहिले हाम्रो भायबिलिटी टेस्ट भन्ने हुन्छ। भायबिलिटी भनेको यदि 5 किलोमिटरको सडकलाई 1 किलोमिटरको टनेलले रिप्लेस गर्न सक्छ भने र त्यो बाटोमा इनफ ट्राफिक छ भने त्यो केसमा चाहिँ हामीले टनेल बनाउन सकिन्छ। अर्को भनेको पहिरोको जोखिमहरू भएको एकदमै हार्ड ग्राउन्ड हुन्छ नि, त्यस्तो केसमा चाहिँ हामीले जुनसुकै केसमा भयो भने हामी टनेल राख्ने व्यवस्था दुईटा केसमा हुन्छ।
0: आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई सुरुङ मार्ग प्रयोग गर्न दिएको छ। त्यसपछि अन्य सवारी साधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ। सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री वितरण तत्काल रोक्न सबै व्यवसायी, आयातकर्ता र विक्रेतालाई आग्रह गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै भौतिक पसलसँगै डिजिटल माध्यमबाट पनि प्रतिबन्धित वस्तुको कारोबार भइरहेको गुनासो आएको जनाएको छ। यस्तो गतिविधि कानून विपरीत भएकाले तत्काल रोक्न निर्देशन दिएको विभागका सूचना अधिकारी अनिल किरातीले सीआईएमसँग बताउनुभयो।
2: खोकडा हामी बजारमा देख्छौँ, छोकडा त्यस्तै गरेर हामी त्यहाँ फिलामेन्ट बत्ती देख्छौँ, त्यस्तै गरेर यो विभिन्न केमिकलहरू छन्, केमिकल अनि यो ड्रिङ्क्स भनेर इनर्जी ड्रिङ्क, ती त्यस्ता वस्तुहरू चाहिँ नेपालमा ल्याउन नपाइने भनेर त्यो सूचनामा छ। सोही सूचनालाई आधार मानेर अहिले बजारमा त्यस्तो देखिँदाखेरि गुनासो आइसकेपछि हामीले त्यो रोक्न पहिल्यै सूचना भइसकेको छ। त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानुन बमोजिम चाहिँ दण्ड सजाय गर्छौँ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ।
3: निकासी पैसाले नियन्त्रण एन 2013 बमोजिम चाहिँ त्यहाँ जरिवाना निश्चित अब त्यो कुन कस्तो किसिमको वस्तुहरू आधारमा चाहिँ जरिवाना पनि तोकिएको छ, कोही सदाय पनि तोकिएको छ, दुवै भन्ने पनि तोकिएको छ।
0: वैदेशिक रोजगारीमा जाने नेपाली मध्ये दक्ष कामदारको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार अन्तिम श्रम स्वीकृति लिएका 4,06,404 जना नयाँ श्रमिक मध्ये 1,28,520 जना दक्ष अर्थात 31.6% श्रमिक रहेका छन्। तथ्याङ्कले नेपाली श्रमिक अब परम्परागत अध्यक्ष श्रममा मात्र सीमित नरही सिपका आधारमा रोजगारी खोज्न थालेको संकेत गरेको छ। त्यसैगरी जापान, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, पोर्चुगल, माल्टा, टर्की र पोल्याण्ड जस्ता देशमा उत्पादन निर्माण, होटेल तथा आतिथ्य, कृषि, स्वास्थ्य सेवा र औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको माग बढ़िरहेको छ। तर दक्ष जनशक्ति बाहिरिँदा नेपाललाई भने घाटा भइरहेको पौरखी नेपालका संस्थापक मन्जु गुरूङले सीआईएनसँग बताउनुभयो।
4: श्रमिकले चाहिँ उसले पाउँछ र उसका जोखिमहरू पनि तुलनात्मक रूपमा अदक्ष कामदारको भन्दा कम हुन्छ। यो चाहिँ एउटा सबल पक्ष अथवा यसको सकारात्मक पक्ष त्यो रहेको छ भने अब राज्यले के गुमायो त भन्दाखेरि राज्यले एउटा दक्ष जनशक्ति गुमायो, जसले गर्दाखेरि चाहिँ नेपालमा नै अब दक्ष जनशक्तिको अभाव भइरहेको वर्तमान परिप्रेक्ष्य चाहिँ त्यो राज्यको लागि चाहिँ एउटा के भन्छ त्यो नकारात्मक पक्ष हो। तर यति भन्दा भन्दै पनि एउटा व्यक्तिले चाहिँ वैदेशिक रोजगारमा दक्ष भएर जाँदाखेरि उसको उसले पाउनुपर्ने तलब सेवा सुविधामा चाहिँ वृद्धि हुन्छ, जसले गर्दा उसले पठाउने डिप्रेसन पनि नेपालमा अहिलेको जुन अवस्था छ त्योभन्दा तुलनात्मक रूपमा डिप्रेसन भोल्युम पनि बढेर आउँछ।
0: नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आयात र आपूर्ति नियमित भइरहेकोले आवश्यकता भन्दा बढ़ी मौजात सिलिण्डर नराख्न उपभोक्तासँग आग्रह गरेको छ। संघका अनुसार भारतबाट दैनिक करिब 100 बुलेट ग्यास नेपाल भित्रिएको छ। पहिले जति परिणाममा ग्यास आपूर्ति हुन्थ्यो सोही मात्रामा अहिले पनि आपूर्ति भइरहेको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको संघका अध्यक्ष दिवान चन्दले बताउनुभयो। आवश्यकता भन्दा बढ़ी ग्यास मौजात नराखे अहिलेको समस्या सहजै समाधान हुने ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
5: पसलमा एकदमै गाह्रो छ, अब कहिले 80 आउँछ, कहिले 160 ग्यास आउँछ। अब उपभोक्ताहरू बिहानैदेखिको चाहिँ आएर पराइरहेका हुन्छन्, सबैले नाम लेखेरै अब पालोमै दिने गरे हुन्छ। अब पालोमै दिने गरेर भन्दा पनि तपाईँको चाहिँ अब कोही सुत्केरी हुन्छ, कसैकोमा पूजा हुन्छ, होइन अब वर्तमानमा होला कहीँनेरि तपाईँको चाहिँ बिरामी हुन्छन्, कोही बुढाबुढी हुन्छ, कोही एउटै सिन्डर भएको विद्यार्थीहरू बढी हुन्छन्, उनीहरूलाई दुईवटा सिन्डर बना भन्न हामीले मिल्दा पनि मिल्दैन। अब एउटा सिन्डर भएको मान्छेलाई झन् अप्ठ्यारो अवस्था परिराखेको छ। अब यो स्टोर गरेर राखेकोले चाहिँ नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला, तर भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ।
0: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका पाँचवटै खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रृंखलासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। त्यस्तै बंगलादेशका अनुभवी अलराउण्डर सकिब अल हसन नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। पोखरा एभेन्जर्सको आज सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै 39 वर्षीय सकिबलाई टोलीमा भित्राइएको घोषणा गरेको हो। विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर मध्ये एक मानिने सकिबले विश्वभरका 30 भन्दा बढ़ी फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।
6: स्वकीय सचिव पुनर्स्थापनाको विषय विवादमा आवश्यक सुविधा कि अनावश्यक भार
7: दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्छ।
6: कानूनी आधार भए पनि सामाजिक उत्तरदायित्व र आर्थिक पाटो हेर्नुपर्ने संविधानविदको तर्क। कुराकानीसँगै बालबालिकाको पोषणमा प्रदेशगत अन्तर, मधेस चिन्तामा गण्डकीमा केही आशा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धान रोपाईको मुख्य सिजनमा किसानलाई मल उपलब्ध गराउने उद्देश्यले डीएपी मलको दोस्रो चरणको मल वीरगंज नाकाबाट नेपाल भित्रिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार 2500 मेट्रिक टन डीएपी मल बोकेको दोस्रो रेलवे ऱ्याक सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो। यसअघि 1250 मेट्रिक टन डीएपी मल वीरगंज पुगेको थियो। कम्पनीका वीरगंज प्रादेशिक कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन यूरिया मल पनि आगामी दुईदेखि तीन दिनभित्र नेपालगंज नाकाबाट भित्रिनेछ। समयमै मल प्रदेशगत गोदाममा पुर्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। संघीय सांसदलाई स्वकीय सचिव राख्ने सुविधा दिने सरकारको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ। मन्त्री परिषदको असार 30 गतेको बैठकले सांसदलाई निजी स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेको थियो। उक्त निर्णय साउन 4 गते नेपाल राजपत्रमा प्रकाशित भएपछि अधिवक्ता प्रेमराज सिल्लोवालले त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिटमाथि आज सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित सम्बन्धित निकायका नाममा कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्चले सरकारलाई लिखित जवाफ पेश गर्न तथा अन्तरिम आदेशको मागबारे हुने छलफलमा उपस्थित हुन पनि निर्देशन दिएको छ। यसअघि सांसदले स्वकीय सचिव राख्ने व्यवस्था रहे पनि जेएनजीए आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारदेखि यो व्यवस्था हटाइएको हो। अहिले फेरि यस व्यवस्थालाई बिउताउने प्रयास भइरहँदा विरोध पनि भइरहेको छ। कानूनका विज्ञले चाहिँ के भन्छन्? हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं।
7: सरकारले स्वकीय भनेको सुविधा हो, अब सरकारले दिन सक्दछ र दिएको सुविधा फिर्ता पनि लिन सक्दछ। अब पैसा यदि चाहिँ सरकारी स्रोतबाट पब्लिकको पैसा खर्च गर्ने हो भने त्यो कानून अनुसार अथोराइज चाहिँ हुनु पर्दछ। त त्यो अथोराइजेसनको इस्यु चाहिँ हुन्छ, यदि सरकारले गर्छ भने त्यसको चाहिँ एउटा कानूनी भ्यालिडिटी चाहिँ चाहियो, तर गर्न सक्दैन भन्ने होइन। खालि इस्यु के हो भने कि जब चाहिँ खर्च गर्नुपर्ने स्रोतहरूको अभाव छ र हामीसँग विकास कार्यमा नै स्रोतहरू पुगिरहेको छैन भने अब त्यो सुविधा सांसदहरूलाई दिने कि नदिने भन्ने, तर सांसदहरूका लागि त्यस्तो सहयोगहरूको आवश्यकता हुन्छ। अब कम्पिटिङ क्लेम्सहरूको आधारमा कहिले दिने, कति दिने, दिने वा नदिने त्यो त सरकारले निर्णय गर्ने उसको चाहिँ अधिकारको कुरा भयो। दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्दछ, त्यसका बारेमा सरकारले जवाफ दिने हो।
12: फेरि यतातिर फेरि संसदमा नै नभएको व्यवस्थालाई फेरि दलहरूले ल्याउन थाले भन्ने खालको एउटा आलोचना जस्तो पनि भएको छ।
7: मैले हेर्दा के देख्छु भने कि स्वकीय राख्नु हुँदैन भन्ने पनि होइन, त्यसका लागि नेपाल सरकारले खर्च गर्नु हुँदैन भन्ने पनि होइन, किनभने स्वकीयको व्यवस्थाले सांसदहरूलाई व्यावसायिक बन्नलाई चाहिँ एउटा आधार प्रदान गर्दछ, उनीहरूलाई पनि सहयोग गर्ने मान्छे चाहिन्छ जनताका चाहिँ काम गर्दाखेरि, त्यो एउटा फेसिलिटेटर त उनीहरूले पनि अपेक्षा गर्दछन्। तर यहाँ चाहिँ कुरा के हो भने कि स्वकीय राख्दाखेरि त्यो व्यापक रूपमा त्यो पदको दुरुपयोग गरिएको छ। मान्छेले परिवारका मान्छेलाई, श्रीमतीलाई, केटाकेटी, घर परिवारका छोराछोरी, आफ्ना आफन्तलाई रोजगार दिने र कसै गरी पनि त्यो पैसा चाहिँ आफ्ना लागि प्रयोग गर्ने चाहिँ अपेक्षाहरू धेरै बढेर गएको देखियो, दुरुपयोग गरेको देखियो। होइन भने तपाईँको यो के हो भने सांसदको कार्यालय भनेको पनि त पब्लिक अफिस नै हो, निजी होला, निजी भए पनि उनीहरूले गर्ने काम त निजी होइन, त्यो त पब्लिककै काम हो। भनेपछि सरकारले त्यति सुविधा दिँदैन बित्ने भन्ने होइन, तर सरकारले दिन सक्छ कि सक्दैन त्यो दिनु चाहिँ जरुरी छ, या त्यो पैसाको प्रयोग अन्य क्षेत्रमा गर्नुपर्छ भन्ने कुरा औचित्यका आधारमा त्यो सरकारले निर्णय गर्ने कुरा भयो। तर अब कानुन अनुसार चाहिँ कुनै पनि खर्च गर्दाखेरि त्यो चाहिँ अब संसदीय प्रक्रियाहरू छन्, त्यसको बारेमा वैध स्रोत त हुनुपर्दछ, त्यो बजेटमा परेको कुरो हुनु पर्यो, त्यसका लागि चाहिँ कानुनी आधार हुनु पर्यो, तर त्यो निर्माण गर्न सक्दैन भन्नु त अतिशयोक्ति हो।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मधेसमा बाल बालिकाको कुपोषण गम्भीर, गण्डकीमा सुधारको संकेत।
13: गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ, पोषणको मात्रै होइन अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
6: पोषण सुधारका लागि अब समाधानको बाटो के, विज्ञसँगको विशेष संवाद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
15: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
14: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
15: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
16: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत गएको वैशाख 15 गतेदेखि 30 गतेसम्म सञ्चालन गरेको पोषण अवस्था जाँचमा मध्य प्रदेशका बाल बालिकाको पोषणको अवस्था सबैभन्दा खराब देखिएको छ भने गण्डकीको अवस्था तुलनात्मक रूपमा सुधारिएको छ। सरकारको सर्वेक्षणको नतिजा र पोषण सुधारका लागि आगामी योजनाका बारेमा साथी लील प्रकाश चन्दले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापासँग कुराकानी गर्नु भएको छ।
13: नतिजा आइसकेपछि राष्ट्रिय योजना आयोगको सहसचिव

0: अर्को स्थानीय बजेटबाट पोषण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन भन्नुभएको छ भने सामाजिक व्यवहार परिवर्तन कार्यक्रम र अरू परिचालनको सन्दर्भमा पनि काम गर्नु भन्नुभएको छ भनेपछि यो त्यही छलफलको निष्कर्षको आधारमा चाहिँ
1: छलफलको निष्कर्षको आधारमा तत्कालको रूपमा हामी गरौँ भनेर एउटा यो विषय भयो। त्यस्तै यो सँगसँगै अरू अर्को हामीले जस्तो लुम्बिनी र मधेश प्रदेश जुन योसँग जुन जोडिएका छन् उहाँहरूमा चाहिँ अहिले पनि एसकेआई नेपालले कुपोषण लागेका ती जुन हाम्रो जुन अहिले आएका बालबालिकाहरूको जुन मध्यम कुपोषण माम भन्छौँ त्यो माम भएका बालबालिकालाई अहिले पनि सुपर सिरियल प्लस सम्पूर्ण बालबालिकाले पाइरहनु भएको छ तराईका तीनटा जिल्ला मधेसका तीनटा जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य संगठनको जुन ऊ अनुसारले डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने डब्ल्युएफपीसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बाल बालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। कडा शीघ्र कुपोषण जुन साम भएका बालबालिका 17,000 थिए, यी सम्पूर्ण 17,000 बालबालिका अहिले सबै उपचारमा छन्, उहाँहरूले आरयुटीएफ रेडी टु युज थेरापिटिकल फुड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी संघ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गर्यौं।
0: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा शून्य नै भयो होइन,
1: यो
0: समस्या नभएर हो कि खास
1: समस्या कम छ। एनडीएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा जुन 10% भन्दा कम, त्यसैले यो गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ। पोषणको मात्रै होइन अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ,
0: सुधारिएको
1: अवस्था छ। अन्यत्र अरू प्रदेशको तुलनामा सुधारेको अवस्था छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश र कोशी प्रदेशका पनि केही जिल्लाहरूमा चाहिँ अरू सूचक पनि भनौँ न स्वास्थ्यका अरू सूचक सहित पोषणका सूचकहरू अलिक खस्कँदो अवस्थामा चाहिँ देखिएका छन्।
0: गण्डकीको अभ्यासलाई हामीले अरू प्रदेश अथवा अरू पालिकाहरूमा लगाउनको लागि यो गर्न सकियो भने गण्डकीकोबाट हामीले केही सिक्न सक्छौँ अथवा त्यो अभ्यासलाई अर्को ठाउँमा लगाउन सक्छौँ भन्ने केही यहाँहरूको अनुभव छ कि छैन?
1: प्रदेश स्तरीय पोषणको जुन समीक्षाहरू हुन्छ, स्थानीय स्तरमा जुन समीक्षाहरू हुन्छ, हामी समीक्षामा पनि यो सक्सेस स्टोरी भनेर अरू प्रदेशले गरेका राम्रा राम्रा कामहरूलाई हामीले एकुमुलेट गरेर सबैलाई बोलाएर जुन हामी गर्छौँ रिभ्यू मिटिङहरू हरेक वर्षमा, त्यो रिभ्यू मिटिङमा चाहिँ हामीले साटासाट गर्ने, त्यो रिभ्यू मिटिङमा प्रदेशका राम्रा सक्सेस स्टोरीहरू पनि एकअर्का बीच सेयर गर्ने र स्थानीय तहहरूलेमा समेतका केही स्याम्पलिङ गरेर पनि हामीले विभिन्न स्थानीय तहमा थोरै स्थानीय तहलाई पनि बोलाएर कमी कमजोरीहरू के छ, के सुधार गर्न सकिन्छ र अब कसरी गर्ने भनेर गएको वर्ष पहिला पनि अलिअलि गर्थ्यौँ, अलिक धेरै होलिस्टिक एप्रोचमा चाहिँ गएका वर्षहरूबाट पनि हामीले त्यो पनि अभ्यास चाहिँ गरिरहेका छौँ र अब पनि आगामी दिनमा पनि त्यो अभ्यास गर्ने हाम्रो कार्ययोजनामा परिसकेको छ।
0: अघि तपाईँले भन्नुभयो कि अलि कडा खालको गम्भीर प्रकारको कुपोषण भएका बालबालिकाहरूको उपचार प्रक्रियाको लागि देशभरमा विभिन्न 24 स्थानमा लगेर उपचार भइ पनि राखेका छ र गराउन सकिन्छ भन्नुभयो, त्यो 24 ठाउँमा पुग्नुपर्ने बालबालिकाको अवस्था कस्तो मापदण्ड पूरा भयो भने उनीहरू त्यहाँ गएर उपचार गर्न पाउने हो?
1: बालबालिकाको कुपोषणको पहिचान समुदाय स्तरबाटै हाम्रो सुरु हुन्छ र त्यो पहिचान भएका त्यसपछि समुदाय स्तरमा जुन स्वास्थ्य संस्था र हस्पिटलहरूमा त्यसलाई चाहिँ बहिरङ्ग उपचार केन्द्र भन्छौँ, जहाँ कि बालबालिकाहरूको उचाइ र तौल लिएर जुन वर्गीकरण गरिन्छ माम हो अथवा साम हो, मध्यम कुपोषण शीघ्र कुपोषण के हो, त्यो मध्यम र शीघ्र कुपोषणको पहिचान भइसकेपछि हामी शीघ्र कुपोषणको लागि चाहिँ स्वास्थ्य संस्था मार्फतै तुरन्त हामी एक हप्ताको लागि अथवा त्यहाँ विभिन्न भोक जाँच गर्ने भन्ने हाम्रो प्रोटोकल अनुसार त्यहाँ चाहिँ बालबालिकालाई त्यो टेस्ट गराएर त्यो तयारी खाना टेस्ट गराएर उसले मन पराउँछ पराउँदैन एक हप्ताको दिएर गाउँमै त्यही स्थानीय तहमै दिन्छौँ र पुनः

0: आउँछौ र उसले खुवाएको खाएको यकिन गरेर र फेरि आएपछि उचाइ र जुन तौल कति चाहिँ यो वृद्धि हुनुपर्ने हो जुन त्यो अनुसारले हामी हेर्छौँ भने जुन बिरामी भएको जुन मेडिकल जटिलता पनि भएका बालबालिका समुदायमा आएको अवस्थामा चाहिँ उनीहरूलाई पोषण पुनस्थापन केन्द्र सबै प्रदेशमा छ, सबै प्रदेशमा दुईटा तीनटा कति ठाउँमा चारवटा पनि छ पोषण पुनस्थापन केन्द्र, र त्यो भएको ठाउँमा चाहिँ हामी विभिन्न चाहिँ यातायात खर्च अथवा अरू सहयोग सहित त्यहाँ हामी पुर्याउँछौँ र त्यहाँ गएपछि फेरि त्यहाँ भर्ना जसरी हस्पिटलमा भर्ना हुन्छन् 8 बेडदेखि लिएर 12, 13, 14 बेडसम्म गाउँहरू छन्। त्यो उपचार केन्द्रमा चाहिँ आमा स्वयंलाई पनि त्यहाँ राखेर आमा र बालबालिका दुवैलाई त्यहाँ राखेर निशुल्क रूपमा बालबालिकालाई कति पनि पैसा पर्दैन र आमाले पनि निशुल्क रूपमा खाना बस्ने निशुल्क रूपमा छ र आमालाई पनि हामी त्यहाँ खानपानको बारेमा त्यहाँ त्यो पोषण पुनस्थापना केन्द्रका नर्सिङ स्टाफहरूले र इभन किचन स्टाफहरूले समेत सिकाउँछौ र घर गइसकेपछि पनि त्यो अभ्यास होस् भनेर।
1: सांसदलाई स्वकीय सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाऊ आदेश जारी। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुँदे मार्गदर्शन जारी। रासायनिक मलको आयात बढ़ाइदै मल अभावको समस्या केही दिनमा नै समाधान हुनेछ।

0: नमस्कार, शुभ रात्रि।
1: समुन्नत समाज का लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
2: दलित के हो?
3: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
2: के दलित मानव होइन र के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
4: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
2: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास, कार्यक्रम समानताका स्वरहरू।
5: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला, साताको सोमबार राति 8:05 बजे।
6: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
7: साउन 16 गते तेस्रो शनिबारका दिन
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
8: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
7: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
9: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 63 77 72।
10: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
11: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
10: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
11: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
12: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
10: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
13: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
14: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
11: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848571828।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम समानता का स्वर में यहाँलाई स्वागत छ। म पूर्ण विक यो कार्यक्रम तपाई हरेक साताको सोमबार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज सँगै अनलाइनमा www.tikapurfm.org मोबाइल एप टीकापुर एफएम र हाम्रो पात्रमा पनि सुन्न र हेर्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ जानकी गाउँपालिका कार्यपालिका सदस्य पवित्र विश्व।

0: स्वागत छ यहाँलाई कार्यक्रममा।
1: नमस्कार।
0: अब तपाईँ कार्यपालिकामा आइसकेको करिब 4 वर्ष पुग्ने थाल्यो होइन, अब 1 वर्ष मात्र बाँकी छ। यो 4 वर्षको यो पेडमा आइसकेपछि सुरुको अवस्था हेर्ने हो भने आफूलाई चाहिँ पहिलो कुरा आफूलाई कति परिवर्तनशील पाउनु भयो नि अहिलेसम्म?
1: अब सुरुको अवस्था भन्दा पनि अहिले त धेरै परिवर्तन भएको जस्तो महसुस छ। अब पहिला अलिकति बोल्नु पनि डर लाग्थ्यो, अब भन्नु पनि अब भन्नु कि नभन्नु जस्तो लाग्थ्यो। अहिले त लडिन्छ, बोलिन्छ, हरेक अब समुदायहरूका माग मुद्दाहरू हरेक चिज हुन्छ नि, जो बजेटको लागि पनि लडेर पनि ल्याउँछौ र गर्छौ पनि। पहिलाको भन्दा अब धेरै अहिले आफूलाई केही न केही अनुभव र धेरै कुरा सिकाइभयो जस्तो लाग्छ।
0: राजनीतिमा आइसकेपछि होइन एउटा चाहिँ तपाईँका पछाडि थुप्रै खालको अपेक्षा हुन्छ जनताको, तपाईँ महिला त्यो माथि दलित समुदायको प्रतिनिधि पनि हुन्छ होइन, धेरैको अपेक्षा हुन्छ। तपाईँ त्यो ठाउँमा अथवा दिने ठाउँमा आइसकेपछि कति गाह्रो हुँदो रहेछ नि?
1: गाह्रो त यस्तो जसरी बजेट आउँदाखेरि हाम्रा अब सबभन्दा समुदायकै समस्याहरू लिएर हामीहरू पहिला त बजेट बनाउने गर्छौँ र अब जहाँ जति अति आवश्यक छ अब अति आवश्यक ठाउँमा हामीले सहजै रूपमा मिलेर बजेट हाल्दाखेरि त त्यति खासै गाह्रो भयो जस्तो त लाग्दैन। तैपनि अब केही कुराहरू त अलिकति सङ्घर्ष नै गर्नुपर्छ, लड्नु नै पर्छ बजेटको लागि। तैपनि अहिले त्यस्तो अवस्था छैन, हाम्रो वडामादेखि गाउँपालिकामा पनि हरेक बजेटहरू जसै माग गर्दाहरू महिलाहरूका केही सिममूलक कार्यक्रमहरू भए, बाल बालिकाको लागि भए, अहिले जानकी गाउँको पालिकामा उसै पनि बाल मैत्री स्थानीय शासन जानकी गाउँपालिका बनाउने भनेर हामी लागिराखेका छौँ। त्यसमा पनि बाल बालिकालाई पनि बजेट छुट्याएका छौँ र महिलाहरूलाई हरेक स्वयंसेविका वर्ग र सबै दलित महिलाहरू हरेकलाई समावेशी गरेर नै बजेट हामी छुट्याउने गर्दछौँ। खासै गाह्रो जस्तो त के हुन्न, उहाँहरूले अझै पनि हाम्रो जानकी गाउँपालिकामा के छ भने चाहिँ जस्तै कुनै पनि महिलाहरूले कुनै पनि सिपमूलक तालिम चाहियो भनेर अझै पनि उहाँले बीचमा पनि माग्दाखेरि हाम्रो जानकी गाउँपालिका अध्यक्षले भन्नुभएको छ, म जसरी पनि जहाँबाट पनि जसरी पनि तपाईँहरू गर्छ भनेर मात्र लाग्नुहोस्, केही न केही गर्छ भनेर लागेपछि म दिन तत्पर छु भन्नुभएको छ। हाम्रो जानकी गाउँपालिकामा त्यस्तो छैन, तर उहाँ हाम्रा जो पनि छन् समुदायभित्र बसिरहेका महिला दिदी बहिनीहरू या युवा साथी युवाहरूलाई कुनै पनि म गर्छु भनेर मात्र आउनु र उहाँहरूले जहाँ जोस जाँगर देखाएर आएपछि हामीले कुनै न कुनै तालिम र सिमूलक तालिम दिएर नै उहाँहरूलाई अगाडि बढाउने भन्ने हाम्रो सुरुवात हुन्छ अनि उहाँहरूबाट केही गर्छन् कि भन्ने आशा पनि छ।
0: तपाईँ आफै पनि महिला हुनुहुन्छ होइन, घरको कामदेखि लिएर एउटा जनताका हरेक समस्याहरू चाहिँ बुझ्न पनि पर्छ, जस्तो एउटा महिला राजनीतिमा आउन कतिको जरुरी छ जस्तो लाग्छ नि यहाँलाई?
1: महिलालाई त अब राजनीतिमा आउन जरुरी त जरुरी छ, अलिक समस्या पनि हुन्छ गाउँ घर समाजमा, अलिकति कतै जाँदाखेरि ढिलो हुँदाखेरि पनि अलि ढिलो हुँदाखेरि आफूलाई मनमा कता कता डर लागेको महसुस हुन्छ, समाजले केही भन्छ कि कसैले घर परिवारले केही भन्छ कि भन्ने अब त्रास चाहिँ भइरहेछ महिलाहरू। तैपनि महिलाहरू राजनीति र बाहिर र घरको काम चाहिँ भ्याउनुहुन्छ मजाले सबै, म आफै पनि गर्छु। बिहान कुनै कार्यक्रममा जाँदाखेरि एकदम बिहानै उठेर घरको काम सकेर पनि म आफ्नो पुग्ने ठाउँमा फेरि पुगिहाल्छु। हाम्रो जानकी गाउँपालिका हुन्छ, समयको एकदमै व्यवस्था छ र हामी टाइमसँग पुग्नुपर्छ। 10 बजे नै हामी पुग्छौँ र हाम्रो त्यसमा 5-10 मिनट पनि हाम्रो ढिलो हुँदैन, हामी एकदमै टाइमसँग पुग्छौँ र घरमा काम गरेर पनि बाहिरको काम पनि गर्न सक्छौँ।
0: हजुर, अब यो 4 वर्षको लामो अनुभव पनि हो होइन, धेरै अनुभव लिइसकेपछि थुप्रै व्यक्तिसँग यहाँको भेटघाट भयो होला होइन, थुप्रै खालका समस्याहरू सुल्झाउनु पनि भयो होला। अब मैले जसरी म एउटा प्रतिबद्ध भएर म चाहिँ यो राजनीतिमा आएको छु, जनताका हरेक खालका समस्यामा चाहिँ साथ दिनेछु भन्ने जुन खालको सोचाइ थियो नि, त्यो गर्न पाउनु भयो कि भएन? के लाग्छ यहाँलाई?
1: अब सबै कुरा त गर्न सके भन्ने पनि आफूलाई त्यति महसुस भएको छैन। सबै कुरा त अब यसो बजेटको कारणले पनि अब समुदायका कुरा समस्याहरू हल गर्न सकिएन। कुनै कुराको अब कुनै कुरा त समस्या हल भएको छन् त, कुनै भएको पनि छैनन्, सबै चिज पूर्ण भएछन् जस्तो मलाई लाग्दैन। केही न समस्या केही न केही पूर्ण भयो भने केही न केही त्योहरू छन्।
0: तपाईँका वाडाका हरेक गाउँका होइन टोलका समस्याहरू पनि आयो होला, त्यहाँ चाहिँ तपाईँ जानुभयो होला होइन, कति गुनासो गर्नुहुन्छ नि?
1: गुनासो त अब आइहाल्छ, गुनासो त आउँछ हल्का। अब जसै अब सिममूलक तालिम ल्याएन भन्ने महिलाहरू पनि हुनुहुन्छ, फेरि ल्याइदिएछ जानुहोस् भने चाहिँ फेरि नजाइदिने पनि त्यो समस्या हुन्छ, गुनासो देखाउने फेरि गर्न नचाहने त्यस्तो पनि महिला दिदी बहिनीहरू हुनुहुन्छ। पनि म त के भन्छु भने चाहिँ गर्न चाहनुहुन्छ भने चाहिँ मनदेखि गर्नुहोस् ल आत्मनिर्भर बन्नु भन्ने मेरो चाहना पनि हो. महिला दिदी भनेर जो कहिले पनि आफ्नो खुट्टामा उभिनुपर्छ र आत्मनिर्भर बन्नुपर्छ केही न केही सिपमूलक घरमै बसेर पनि सानोतिनो लघु उद्यमको काम पनि गर्न सकिन्छ घरमा बसेर.
0: हजुर, खासमा महिलाहरूका लागि नै कस्तो खालको तालिमहरू अथवा कस्तो खालको कार्यक्रम चाहिँ आवश्यक छ जस्तो लाग्छ नि यहाँलाई, के अनुभव गर्नुभयो अहिलेसम्म?
1: महिलाहरूलाई अब कार्यक्रम त हामीले धेरै दिइराखेका हुन्छ, क्षमता वृद्धि कार्यक्रम यस्ता महिलाहरूलाई अब जस्तै ब्युटी पार्लर, सिलाइ कटाई, धेरै अब सिमूलक कार्यक्रम ढकिया जस्तै हाम्रो समुदायमा अब ठाडो समुदाय भएको कारणले गर्दा ढकिया अनि लेहेङ्गा बुनाइ यस्ता यस्ता कार्यक्रम ढिक्री भए अनि त्यस्तो पनि धेरै तालिमहरू थियो. अब हाम्रो जस्तै डोका डाला बुन्ने पनि राखेका थियौँ हामीले, हाम्रो अब जस्तो समुदाय छ त्यही तरिकाले नै तालिम राखेका थियौँ. त्यस्ता कार्यक्रमहरू त दिइराखेका छौँ, उहाँहरूलाई चाहे अनुसार त हामीलाई यो कार्यक्रम चाहियो तालिम चाहियो भने भनेर चाहिँ त्यही गरिराखेको छौँ. अब समस्याहरू त अलिकति समाधान र केही न केही गर्नुभयो जस्तो लाग्छ. अनि युवाहरूलाई पलम्बर भयो वाडामा हामीले पलम्बर तालिम ड्राइभिङ तालिम यस्तो पनि राखिदिएका हुन्छौँ, प्रत्येक वर्ष राख्छ हामी.
0: अब कतिपय ठाउँमा कस्तो पनि लेखिएको छ भने तालिम लिने होइन त्यसको चाहिँ आउटपुट नदेखिने क्या, त्यसको सदुपयोग भएको नदेखिने, तर तपाईँ जस्तो यो तालिम दिइसके पश्चात यहाँहरू त्यसको मूल्याङ्कन गर्नुहुन्छ कि हुन्न, जस्तो तालिम लिइसकेपछि त्यसको प्रतिफल के रह्यो अथवा कति मान्छे त्यसबाट स्वरोजगार भयो भन्ने जस्तो के लिनुहुन्छ डाटाहरू?
1: डाटा कतिपय त गरिराख्नु भएको छ, अब सबैजना त अब गर्न सक्नु भएको छैन जस्तो लाग्छ, कसैको आफ्नो स्थिति होला केही होला होइन, त्यो कारणले बाहिर जाने अब नेपालको परे जस्तो अब समस्या त्यही छ, यतातिर काम छैन बाहिर जानुहुन्छ. कतिपयले गरिराख्नु भएको छ, अब अचारदेखि लगेर अब सिलाइ कटाई ब्युटी पार्लर सेम यसो महिलाहरूले त धेरै गरिराख्नु भएको छ, युवाहरूले पनि पलम्बर भयो ड्राइभिङ यसो यसो गरेर केही न केही यता पनि गर्नु भएको छ, कतिपयले हामीले देखि पनि राखेको छ गरी पनि राख्नु भएको छ, एकदम खुसी लाग्छ. जस्तो हामीले केही न केही उहाँहरूकै लागि नै बजेट छुट्याएको छ, उहाँहरूकै नै बजेट हुन्छ, उहाँहरूले गरिदिँदाखेरि धेरै खुसी पनि लाग्छ, भइरहेछ कतिपयले गरी पनि राख्नु भएको छ.
0: अब जस्तो यो जेठमै चाहिँ होइन बजेट बनाउँदै सायद अब तयारी चाहिँ हुँदैछ होला होइन, अब यो आर्थिक वर्षका लागि कस्तो कस्तो बजेटहरू बढी चाहिँ फोकस गर्नुहुन्छ, जस्तो अब गाउँघरमा चाहिँ महिलाका सवालहरू होइन, दलितका सवालहरू, युवाका सवालहरू छन्, कस्तो खालको बजेट चाहिँ बढी फोकस गर्नुपर्छ जस्तो लाग्छ नि यहाँलाई?
1: अब गत वर्ष त हाम्रो अब बजेट त्यति थिएन, हजुरहरूलाई थाहै छ, हाम्रो गाउँपालिका भवन बन्दैछ, त्यसमा अब त्यही पनि हामीले अलिकति अब उहाँहरूलाई युवाहरूलाई युवाहरूलाई धेरै छुटेका थियौँ वडामा पनि पालिकामा पनि. अब आउँदो अब एउटा बजेट छ, त्यसमा पनि अब उनीहरूलाई आवश्यक पर्ने जुन अब कुनै कार्यक्रम जस्तै उहाँहरूलाई केही तालिम या सिप उहाँको आवश्यक अनुसार नै प्रत्येक वर्ष राख्ने गरेका छ, अझ पनि राख्नेछ, र त्यो मात्रै नभएर हामीले हरेक ठाउँमा हेर्नुपर्छ, फेरि बाटो घाटो मटो हुन्छन् हरेक आफ्नो जति छ अब समुदायमा जुन तरिकाको छ होइन हाम्रो समुदाय त्यही तरिकाले नै बजेट बनाउनु पर्दछ. हामीले मठ मन्दिर लगायत चौधरीहरूको एउटा मरुवा हुन्छ होइन त्यो, अनि बाटोघाटो हरेक चिजमा समुदायमा जे किसिमको समस्या आउँछ त्यही किसिमले नै हेर्छ, सबै चिजमा हाल्नुपर्छ बजेट, एउटैमा हालेर हुँदैन.
0: जस्तो पछिल्लो समय दलित समुदायको पुर्खेली पेसाहरू होइन, जस्तो सिलाइ व्यवसायका कुराहरू भए, आर्मी व्यवसायका कुराहरू भए लगायत थुप्रै व्यवसायहरू लोप हुने क्रममा पनि छन्, यी व्यवसायलाई चाहिँ संरक्षण गर्नुपर्छ भन्ने खालको आशय पनि आएको छ होइन, यी कुरालाई कति मध्यनजर गर्नुभएको छ नि
1: दलित?
0: हजुर, दलितका सवालमा,
1: दलितको सवालमा अब आफ्नो जो गरिराख्नु भएको छ काम, जस्तै मैले गत वर्ष पनि यो आरएमको लागि छुट्याएको छ, त्यो कार्यक्रम सम्पन्न भएको छैन, अब हुने क्रममा छ, आफ्नो काम सिपलाई र उसलाई जोगाइराख्नुपर्छ. हामीले हाम्रो सिप भनेको ठुलो कुरा होइन, अनि आफ्नो काम आफ्नो संस्कृतिलाई जोगाइराख्नुको लागि आफ्नो सिपलाई हामीले लुभाउने होइन. हाम्रो यो आरन बनाउने त धेरै अब यो एउटा इन्जिनियर जस्तै हुनु हाम्रो समुदायमा होइन, उहाँहरूलाई लाज मान्ने होइन, तैपनि मैले आफ्नो समुदायको लागि बजेट चाहियो, उहाँहरू गर्नुहुन्छ गरिराख्नु भएको छ धेरै, कोही त्यस्तो लुकेर बस्नु भएको छैन. मेरो वडामा त दुईजना हुनुहुन्छ गरिराख्नु भएको छ, हाम्रो यसदेखि नयाँ वडामा सबैलाई समेटेर हामीले त्यो आरन वितरणको कार्यक्रम राखेका छौँ. अब त्यो हुन्छ होला मैले भनिसकेका छु, अब यो अध्यक्षले अब एक दिनमै वितरण हुन्छ, आफ्नो सिप र उसलाई लुकाउने होइन, हामीले गरिराख्नु पर्छ, संरक्षण चाहिँ गरिराख्नुपर्छ आफ्नो कुनै पनि समुदाय, सबै समुदाय हामी नेपाली एउटै हौ, आफ्नो आफ्नो संस्कृति परम्परा सबैलाई जोगाइराख्नु हाम्रो यो सम्बन्धी पनि धेरै घटनाहरू भइराखेका हुन्छ. सबभन्दा मेन समस्या भने चाहिँ बाल विवाह अनि महिला हिंसा भित्रभित्र धेरै भइराखेका हुन्छन्. त्यो चाहिँ हामी कहिले कोही त्यस्ता समस्याहरू भित्रभित्रै मिलाउने पनि गरिरहेको छ. कतिपय एकल महिलाहरूका समस्या पनि छन्, उहाँहरूले पनि धेरै दुःख पोख्नुहुन्छ. उहाँहरूलाई भित्रभित्र अनेक किसिमका एकदम समस्याहरू आइराखेका हुन्छन्. त्यसलाई भित्र धेरै मिलाएका पनि छौँ अनि नमिल्न सकेका बाहिर हामी इलाकासम्म पनि पुर्याएको छौँ. समस्या पनि त्यही छ. अब लडाइँ झगडा सानोतिनो त मिलाइराख्छौँ गाउँघरतिर इलाकातिर पनि नागरिकताका समस्या. अनि हाम्रो प्रायःसो नेपालीहरू इन्डिया जाने एकदम उमेर पुगेपछि नेपालमा सबभन्दा मेन समस्या हाम्रो समुदायमा पहाडी समुदायमा त्यही देखिराखेका थिए. अनि 40-45 वर्षको उमेरमा इन्डियाबाट आउने अनि नागरिकता बनाउनु खोज्ने यस्तो धाउनु दुःख चाहिँ त्यसमा पनि धेरै सिफारिस गर्ने. अनि इलाकामा धेरै झन्झटिलो काम छ. त्यो सकेसम्म सबैले आफ्नो टाइममा आफ्नो छोराछोरीको नागरिकता जन्म एउटा होइन आफ्नो पनि बनाइहाल्नुपर्छ. जसो जे गरे पनि इन्डियातिर जति कमाएर खायो भने चाहिने आफ्नो नेपाल हो. तर यो पनि भन्न चाहन्छु आफ्नो टाइमसँगै आफ्नो यो नागरिकता जे छ आफ्नो बाल बालिकाको आफ्नो बनाएर राख्नुहोला भन्ने पनि एउटा सुझाव दिन्छ.
0: कस्तो लाग्छ पवित्रजीलाई, अब एकापट्टि घरको व्यवहार, अर्कोपट्टि समाजका कुरा, धेरै कुरा हेर्न पर्ने, त्यसै पनि एक खालको अब अपेक्षाहरू, थुप्रैका अपेक्षाहरू फेरि पनि सुनवाई गर्नुपर्ने होइन, यता जनप्रतिनिधि भइसकेपछि ती समस्याहरूलाई फेस गर्दाको अनुभव कस्तो लाग्छ?
1: अब त्यो त अलिकति कहिलेकाहीँ अब समस्याहरू त धेरै आउँछन्, कहिलेकाहीँ अब खै के भयो के भयो जस्तो लाग्ने कि दिक्क जस्तो लाग्छ. तर समस्याहरू समाधान भइहाल्छन् आफूले अब गरेपछि. धाएपछि नहुने चिज केही पनि छैन. हामीले जसै वडामा नहुने चिज पनि म त भन्छु हुँदैन नभनिदिनुहोस् न. नीति नियममा गएर कानुन बाहिर कसैले जान पाउनुहुन्न. तर काम चाहिँ हुनुपर्छ. उहाँहरू पनि आफ्नो नेपालको नागरिक भइसकेपछि उहाँहरूले पाउनुपर्ने हरेक सेवा सुविधा पाउनुपर्ने अनिवार्य रूपले नै पाउनुपर्छ. तर उहाँले नीति नियमभन्दा बाहिर कसैले जानु पाउनुहुन्न. तर उहाँको के त्यो जो बनाउने जो हरेक समस्याहरू त्यो चाहिँ हुनुपर्छ भन्ने मेरो सोचाइ हो. मैले कतिपयका गरे पनि छु होइन. उहाँहरूका समस्या आफै वडामा धाएर, आफै इलाकामा धाएर, प्रशासनमा धाएर पनि उहाँहरूको समस्या पुरा गरेको छ.
0: तपाईँभन्दा अघिल्लो कार्यकालका केही सदस्यहरूको अनुभव पनि थियो. हेर्नुहोस् त, हामीलाई चाहिँ एउटा खालि साइन मात्रै गराउँछ, जिम्मेवारी चाहिँ दिँदैन, अथवा हामीले खासै बजेटको सवालमा त्यति चाहिँ जानकारी हुँदैन भन्ने खालका पनि गुनासा थिए. त्यस्तो के अनुभव छ यहाँको?
1: नै अब त्यसो हामी त अब जुन कुरा पनि हाम्रो कार्यपालिकामा छलफल भएर नै बजेट छुट्याउने गर्छौँ. वडाको सम्हालमा पनि हामी सबै 5 जनप्रतिनिधि बसेर छलफल गरेर कुन कहाँ कति आवश्यक छ होइन, कुन जहाँ एकदमै आवश्यक छ त्यो ठाउँमा हामीले बजेट हालिरहेको छौँ. अन्य हाम्रो वडामा त त्यस्तो भएको छैन. हामीले राम्रैसँग काम गरिराखेका छौँ. अझै पनि अब यो आउँदो बजेटमा पनि हामीले मिलेर गर्नेछौँ. र एक दुईजनाले मात्र गरेर होइन, हामी 5 वा वडा समितिको पुरै बसेर नै छलफल, सकेसम्म आफ्नो अब समुदायभित्रका मान्छेलाई पनि बोलाएर होइन, त्यसरी गर्दाखेरि झन् राम्रो. टोल टोलमा हामी पहिल्यै नै हामी सबैलाई समुदायका मान्छेलाई आफ्नो टोलको समस्या भन्न पठाएर वा योजनाहरू ल्याएर त्यो योजनामा अति आवश्यक कहाँ छ त्यसरी छनौट गरेर नै गर्ने गर्छ.
0: स्थानीय सरकार र जनप्रतिनिधि भनेका सबैका साझा उम्मेद्वार हो होइन, सबैको साझा प्रतिनिधि हुनुहुन्छ. यो साझा प्रतिनिधि बन्न कति गाह्रो रहेछ?
1: गाह्रो त साह्रै गाह्रो. आफूले गर्न सकेपछि गाह्रो केही हुन्न. उहाँहरूका हामी सबैका साझा हुन्छौँ. उहाँहरूले भन्ने नै हामीले नै हो. हामीले त्यति झन्झट गाह्रो नमानेर उहाँहरूको सेवा गर्ने हाम्रो दायित्व हामीले गर्नुपर्छ. त्यसमा झन्झट चाहिँ खासै केही छैन. अब कुनै दिन होला अब झगडा लफडामा अलिकति केही टेन्सन भयो भने हामीले सहज रूपमा लगेर केही न केही आफूले पनि एकदम सहनशीलता भएर काम गर्नुपर्छ जस्तो लाग्छ. हामी एउटा सबैको जनप्रतिनिधि भएको कारणले सबैको कुरा सुन्नु पनि पर्छ. हामीले पचाइ पनि सक्नुपर्छ र पचाउनु पनि पर्छ. हामीले नसहेर हामी केही पनि गर्न सक्दैनौँ जस्तो लाग्छ. अलिकति सहनशीलता चाहिँ हुनुपर्छ. गर्दै जाँदाखेरि खासै त्यस्तो गाह्रो लाग्दैन मलाई. पहिले पनि म समाजसेवी भएर नै काम गरे हौ. हरेक समस्या गाउँ टोल गर्दा र समाजमा काम गरिरहेको कारणले खासै मलाई त्यति झन्झटिलो लाग्दैन. मलाई राम्रै लाग्छ काम गर्नु.
0: हामी कुराकानी करिब अन्ततिर आएका छौँ होइन जस्तो यहाँले भन्नै परेन मैले सोध्न बिर्सेको केही छ त्यस्तो
1: अब सबै कुरा आइसके जस्तो छ अब केही छ
0: अब चाहिँ कसरी बोल्नुहोस् अगाडि यो एक वर्ष पिरियड छ होइन यो एक वर्ष पिरियडमा आफूलाई चाहिँ कसरी जनतामा छुट्याउनुहुन्छ
1: अब त्यो जनताहरूको हरेक समस्या उहाँले जति पनि समस्या आछन् मैले अहिलेसम्म गरेको छु म कुनै समुदायलाई गरेर म सबैलाई समान रूपले हेर्छु होइन आफ्नो समुदायलाई म कुनै जात जाति नगरेर अहिलेसम्म हिँड्ने मान्छे म त्यसो कहिले पनि सोध्दैन म हरेक जसको समस्या आए पनि अहिलेसम्म मैले आफ्नो गर्नुपर्ने कर्तव्य मैले निभाएको छु अझ पनि निभाउनेछु भन्ने छ समस्या त अब आइहाल्छन् होइन अब एउटा जनप्रतिनिधि भएपछि हरेक समस्याहरू हामीलाई नभनेर उहाँहरू कहाँ भन्नुहुन्छ भनिसकेपछि हामीले सहज रूपमा उहाँको कुरा गुनासा सुनेर हामीले उहाँहरूको समस्या चाहिँ समाधान गरिदिनुपर्छ जस्तो लाग्छ गर्ने पनि छौँ
0: हस् समझ्ने भयो धन्यवाद

0: सुनसरी नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली।

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टीकापुर, कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 9849588008।
3: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
4: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीमा उत्पन्न तनाव बीच सीडीओ सहित सुरक्षा प्रमुखमा हेरफेर, मानव अधिकार आयोगले थाल्यो अनुसन्धान।
5: घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाएको छ।
4: के एमाले र नेकपा बीचको तीन बुधे सहमति वाम मोर्चाको प्रस्थान बिन्दु हो?
6: अहिले नै हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
4: नेकपाका नेता वर्षमान पुन र अन्तर्राष्ट्रिय प्रसंगमा भारतमा सरकारले पछिल्लो सहमति उल्लंघन गरेको सीजेपीको आरोप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
7: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भारतको युवा नेतृत्वको आन्दोलनले सरकारद्वारा प्रदर्शनकारीहरूमाथि कुनै प्रहरी कार्यवाही नगर्ने सहमतिको पूर्ण रूपमा उल्लंघन भएको जनाएको छ। विरोध प्रदर्शनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनीहरूले बिहार, पश्चिम बंगाल र असम जस्ता राज्यहरूमा पक्राउ परेका सयौं विद्यार्थीहरूलाई अझै रिहा नगरिएको र सयौं अन्यलाई निरन्तर दुःख दिइएको जनाएका हुन्। का विश्व मामिला संवाददाता अनवर्सन इथिराजन भन्छन्, आन्दोलनले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लंघन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई। अनलाइन कक्रोच जनता पार्टी सीजेपीले परीक्षा प्रश्न पत्र बाहिरिएको तथा अन्य अनियमितता विरूद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी शहर बोर्डोतर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरूमध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरन नुनियाकले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण लहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ़ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगलागीबाट प्रभावित पूर्वी कास्टेलियोन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्ने आशंका व्यक्त गरेका छन्। नयाँ उष्ण लहर शुरू हुन लागेकाले डडेलोसँगको लड़ाईमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेजले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डडेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाउ गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं समर्थकहरूले अनुभव गरेको खुशी, उत्साह र एकताको भावनालाई व्यवस्था गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा अर्जेन्टिना प्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका छन्। र इथियोपियाको उत्तरमा रहेको टिग्रे क्षेत्रका अधिकारीहरूले संघीय सरकारसँग तनाव बढ़दै गएका बेला 40 करोड़ डलर भन्दा बढ़ीको बजेट स्वीकृत गरेका छन्। टिग्रेका नेताहरूले अदिस अबाबाले शान्ति सम्झौता उल्लंघन गरेर रकम कटौती गरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा पुनः स्वागत छ। सुनसरीमा गए राती दुई समुदाय बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाडौँ बोलाएको छ। प्रजीय वासुदेव घिमिरेको स्थानमा सोङखुवा सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताएकी छन्। उनका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन शुरू गरिएको जनाए आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले
5: त्यो घटनाको जानकारी पाउनसाथ राष्ट्रिय मानव अधिकार आयोगको टोली घटनास्थलमा गएको थियो र त्यहाँ गएर त्यसको अनुगमन गर्ने काम भएको छ। सुरक्षा कर्मीहरू तथा सिडिएसहरूसँग भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाउँछ।
4: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनुभयो?
5: फाइन्डिङ नै होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा समुदायको बीचमा त्यो समुदायको बीचमा हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोडबल सबैले लाग्नुपर्ने अवस्था चाहिँ अनुमान गरेर हेरेका छौँ।
4: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति दुई समूह बीच भएको झडपमा कम्तीमा एकजनाको ज्यान गएको छ भने 9 सर्वसाधारण, नेपाल प्रहरीका 10 र सशस्त्र प्रहरीका 5 गरी 24 घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। खोसी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन, अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। अर्को विषय, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी सञ्जय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वर्षमान पुनलाई सोधेका छन्।
8: अब यस बीचमा प्रदेश सरकारहरूमा आएको खतपत, अलिअलि अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बीचमा भएको असमझदारीलाई हल गर्ने प्रयास स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति संकटै, राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौं भनेका थियौं, कंग्रेस साथीले मान्नु भएन। नमाने भएपछि अब त्यो डेडलकलाई फुकाएको हो। खासमा
9: पनि तपाईँको पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न, थचारिन्छौ भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
8: हो, हामी सत्ताको खेलमै थिएनौ। दुई वर्षदेखि प्रमुख प्रतिपक्षी रूपमा सबै प्रदेशमा थियौं र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बीचमा धेरै समस्या आयो। हामीले त्यसमा खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौ, तर अन्तिममा आएर चाहिँ कति ठाउँ
6: ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सूर्यपश्चिममा त बजेट पनि शून्यमा गएको बजेट होलिदिएको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको यस्तो बेला हामीले जसरी संकट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो खासमा चाहिँ हामी त्यति धेरै चासो यो दुई वर्ष बीचमा लिएका पनि थिएनौ त्यो त आम व्यवहारले नै देखाएको छ जनताले देखेको छ नि त
9: चासो नलिँदा नलिँदै पनि खेल त खेलिहाल्नु भयो
6: होइन खेल खेलेकै होइन यसपटक पनि तपाईँ दुईजना मिल्नुहोस् दुईटा पार्टी मिल्नुहोस् नभए तिनवटा मिलौँ हामी सपोर्ट गरौँ तपाईँहरूलाई मिलाउने कोसिस गर्छौँ भनेका थियौँ त्यो सम्भव नभएपछि कङ्ग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौँ भनेपछि मध्यावधिमा जाउँ त भन्दा राम्रो हुँदैन अहिले संघीयतामाथि प्रश्न उठिरहेको बेला जनतामाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको हो
9: पाँचवटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ गण्डकी र मधेसमा चाहिँ अहिले के अरे नेकपा र एमालेको त्यहाँ सहकार्य भइहाल्ने भनिएको छैन के हो त्यसको कारण चाहिँ
6: होइन मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ यो पाँचवटा जो सहमति गरी यसमा मोटामोटी हामी दुईटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन लिँदा पुग्ने भएको हुनाले हामीले यो गरेको हो मधेसमा कंग्रेसको छ कंग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीको सहमतिमा आउनु खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो
9: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नु भएको छ यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अर्थाइरहेका छन् त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो
6: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउनु हो भन्नु त मिलेन राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढंगले विश्लेषण गर्न त पाइयो तर अहिले खासमा प्रदेशमा भएको सरकारको संकटलाई हल गर्नकै लागि गरेका हौ अब सहकार्य गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार मिल्नेहरू निकट भयो भने तर अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो
9: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछन् प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको
6: होइन यस बीचमा त दुई वर्षदेखि त कंग्रेस र एमालेकै सरकार थियो सबै प्रदेशहरूमा त्यसो भन्नुको अर्थ कंग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि त्यसो वामपन्थीहरू मिल्दा चाहिँ शंका गर्ने अर्थ लगाउने अरू मिल्दा चाहिँ त्यो स्वाभाविक भन्न त त्यो राजनैतिक रूपले पनि त पूर्वाग्रही देखिन्छ एकातिर अर्कोतिर मिलिहालेछ भने पनि कि आकाश खस्छ त वामपन्थीहरू मिले सैद्धान्तिक रूपले निकट भएकाहरू मिल्यो भने आकाशै त खस्दैन नि त यसलाई अन्यता पनि लिनु हुँदैन तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ अहिले प्रदेश सरकारहरू बनाएको हो
9: आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको
6: होइन अहिले हतार हुन्छ त्यो भन्नलाई किनभने समय छ स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ होइन हामी अहिले विचार मिल्नेहरू सँगै मिलेर जाउँ भन्न पनि अन्यथा हुँदैन तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न हतारो हुन्छ
4: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन् मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ एउटा विषय संक्षेपमा सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट शुरू गरिएको जनाएको छ त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युतीय प्रणालीमा अपलोड गरिनेछ यसबाट मुद्दाका पक्ष कानून व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्ने र न्यायिक प्रक्रियालाई थप पारदर्शी उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अदालतको विश्वास छ अन्त्यमा नेपाल बाहिरको एउटा विषय शिक्षा प्रणालीमा भएको भ्रष्टाचार सम्बन्धी विवाद अन्त्य गर्न भएको सहमतिको उल्लंघन गर्दै भारत सरकारले आफ्ना समर्थकहरूलाई अझै पनि रिहा नगरेको र उनीहरूलाई निरन्तर दुःख दिइरहेको युवा नेतृत्वको आन्दोलनले आरोप लगाएको छ शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको विरोध प्रदर्शन सकिएपछि कक्रोच जनता पार्टी सीजेपीले आज आफ्नो पहिलो पत्रकार सम्मेलन गरेको हो बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनीत दाहालबाट
7: पत्रकार सम्मेलनका क्रममा कक्रोच जनता पार्टी सीजेपीले विरोध प्रदर्शन समाप्त भएपछि विद्यार्थीहरूलाई प्रहरीले निशाना बनाएको दावी गरेको हो सीजेपी का प्रवक्ता सौरभ दास र अन्य सदस्यहरूले वकील तथा राज्यसभा सांसद कपिल सिब्बलसँग मिलेर पत्रकार सम्मेलन गरे। सीजेपीले केन्द्र सरकारले प्रदर्शनकारीहरू विरूद्ध प्रहरी कार्यवाही नगर्ने सहमति उल्लंघन गरिरहेको आरोप लगाएको छ। कपिल सिब्बलले सीजेपीले एउटा ढाँचा बनाउने र देशको कुन भागमा कुन प्रदर्शनकारी विरूद्ध कार्यवाही गरिएको छ भनेर पत्ता लगाउने बताएका छन्। उनले कानूनी सहायताका लागि आफ्नै खल्तीबाट 1 करोड़ रूपियाँ दिने र सीजेपीलाई बाहिरबाट सहयोग गर्ने बताएका छन्। गत शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र अन्य मागहरू पूरा भएपछि सीजेपीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको हो। सीजेपीका नेताहरूले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता गरेका थिए। उक्त वार्तामा सीजेपीका अन्य मागहरू जस्तै आत्महत्या गरेका नीट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरूद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सीजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
4: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सीतापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न

0: आफादानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउँ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिऊं। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टीकापुर नगरपालिका एक नम्बर ओडा कार्यालयको जरूरी सूचना। ओडाका सड़कहरू नजिक पशु चौपाया बाँधेर राख्दा, सड़कमा उभिने पशु चौपाया बाटोमा पुग्ने गरी बाँड्दा दुर्घटना हुने, बाटोमा आवत जावत गर्न अवरोध हुने र बाटो बिग्रिने भएकाले गाई गोरु भैंसी बाख्राहरू बाटोमा पुग्ने गरी नबाँड्न यो सूचना जारी गरिएको छ। कसैले असभ्य तरिकाले गाई गोरु बाटोमा बाँधेको पाइएमा निगरानी गर्न, बाटोबाट हटाउन टोल विकास संस्थाका प्रतिनिधिहरू युवा समाजसेवीहरूलाई अनुरोध गरिन्छ। बाँड्न आग्रह गर्दा पनि अटेर गरेको पाइएमा टीकापुर नगरपालिकाको एक नम्बर ओडा कार्यालयको फोन नम्बर 98484405998 वा नगर प्रहरीको फोन नम्बर 98484637 खबर गरिदिनु हुन अनुरोध गरिन्छ। एक नम्बर ओडा कार्यालय टीकापुर नगरपालिका।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: साउन 16 गते तेस्रो शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98680008 र 98253772।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसबै सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-656-92-0-26।
5: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षिनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ।
6: अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाको हुनुपर्ने देखिन्छ।
5: यदि कर्णाली नदीले दुवान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं, आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
7: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
3: नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो, हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
3: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
0: विपद बारे चासो राखौ, चनाको बनौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जानु परे जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको धड्कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: राहुल कमल होइन बोक्खाइबाट त
3: हेरिन काका आई फुला टुरे बारीमा गइल रही सपो काट देलिन बिस निकाल देवी कि कैके लैके आयल बाटो
2: सपो कटलक विषक उपचार कर त सर्वदम सब उपचार केन्द्र लै पठाएको हौ कमल भाइ उहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सक हुँ र बिखार सपो कटलक हो कि नि हो के पत्ता लगाख सर्वदम सब उपचारमा प्रयोग होइन एन्टी भेनम से उपचार गर्छ
3: सर्पदंश उपचार केन्द्रक विषयमा मैथे सुनल त रहँ तर
2: कुसुहिन कही आइहाल तुरन्त उपचार केन्द्र लै जाडारी नेपाल सरकार सर्पदंशक उपचार गर एन्टी भेनम समेत निशुल्क उपलब्ध गरेछ अत्यन्त चिन्ता लिनु परत
3: खाइ नाताउ न तुइन कुछु फेर नि होइ म एम्बुलेन्स न फोन कै सकले बाटो
2: एम्बुलेन्स आपुग्न समय लागत थाहा मर्छ वा सन्देश मोटरसाइकलमा बैठाक तुहन उपचार केन्द्र लै जाजी
4: लै बाबु सन्देश गाह्रोको झट्ट बाहिर त
5: सर्पदंश प्रभावित जिल्लामा बेरमेनका समयमा जो उपचारकै ख ज्यान जोगिना उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा बा यी उपचार केन्द्रमा सर्पदंशक उपचार निशुल्क हुइथा सापनका कटाईले मनैनक मृत्यु नभएकै ख सरकार सर्पदंश उपचारमा प्रयोग हुना एन्टिभेनम निशुल्क उपलब्ध गरेलबा आपन लखरहल सर्पदंश उपचार केन्द्र सम्पर्क नम्बर ठहर पठा सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त गर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइत लाग आधिकारिक वेबपेज www.snakebitenepal.org मा हेर सेक्दैथा
6: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्र अंका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। बाल बालिकाको सवालमा र समस्या थुप्रै छन्। यहाँ बाल बालिकाका सवालमा बाल अधिकार सुनिश्चित, बाल संरक्षण, हिंसा, शिक्षा, बाल विवाह, लागू औषध, पोषण, स्वास्थ्य तथा मानसिक समस्या, अपाङ्गता जस्ता समस्या छन्। बाल संरक्षण र अधिकारमा स्थानीय पालिका र संघ संस्थाले सहकार्य गरेर काम गरिरहेको छन्। नगरपालिकाका बालक मान सिंह चौधरी बाल बालिकाको सुरक्षाका लागि सचेतना गर्ने कार्यक्रम गर्ने, बाल भेला गर्ने जस्ता कार्य गर्नुपर्ने बताउनु भएको छ। बाल बालिकाका सवालमा बालिका सीआरबीसी वार्ड भेला बाल भेला गरेर बाल बालिकाको समस्या पहिचान गरी समाधान गर्नुपर्ने बताउनु भएको छ। भजनीका बालवन्त सिंह चौधरीले समेत बाल बालिकाले गरिरहेको कार्यबारे निगरानी गर्न आवश्यक रहेको बताउनु भएको छ। बाल संरक्षण र अधिकारका लागि विभिन्न संघ संस्थाहरूले पालिकालाई सहयोग गरिरहेका छन्। टिकापुरमा रहेका बाल कल्याण संघले बाल संरक्षणमा काम गरिरहेको छ। बाल कल्याण संघका संरक्षण अधिकृत इन्द्रराज जोशीले बाल कल्याणले कैलालीका 5 पालिकामा 24 वाडामा बाल संरक्षणका लागि काम गरिरहेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशमा बाल अधिकार परिषदका सदस्य प्रेम बुढा सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमका बाल बालिकाको अवस्था पत्ता लगाउन समिति बनाएको र केही काम हुने आशा समेत पलाएको बताउनु भएको छ। जल तथा नदीजन्य स्रोत उपयोग गरेर आर्थिक लाभ लिन सकिने सम्भावना भए पनि कर्णाली नदीको जोखिम र दुःख दिएको भन्दै जनप्रतिनिधिहरूले चिन्ता जनाएका छन्। कर्णाली नदीले कैलाली तर्फ टिकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाका तर्फबाट राजापुर नगरपालिका र गेरौ गाउँपालिकामा वर्षेनी कटान, दुबान र बगान गरिरहेको छ। नदीको बीचमा टापु बन्द, नदीले धार परिवर्तन गरी किनारमा कटानी हुने गरेकोले कर्णालीले सबै पानी पश्चिम बंगालमा मात्रै समेत बगाउनु, बर्दियातर्फ नदीजन्य पदार्थ थुप्रिएर पानीको बहाव नहुँदा पानी यसरी अभाव भइरहेको छ। सुदूरपश्चिम प्रदेशका सभा सदस्य लक्ष्मण किशोर चौधरीले कर्णाली नदीले समेत खेतमा सिंचाई निर्माणका लागि समेत र डुङ्गा गिट्टी बालुवाले पनि दुःख र तनाव समेत पनि उत्तिकै दिइरहेको बताउनु भएको छ। उहाँले नदीले कटान रोक्न कैलालीतर्फ राष्ट्रिय गौरवको रानी जमरा कोलरिया सिंचाई आयोजनाको समेत र बर्दियातर्फबाट राजापुर सिंचाई आयोजनाले काम गरिरहेको छ। समेत आयोजनाका इन्जिनियर नियम थापाका अनुसार यसरी काम भइरहेको र रानी जमराको क्षेत्रमा मात्रै समेत हरेक वर्ष आउने जोखिम रोक्न 3-4 करोड रूपियाँ खर्च हुने गरेको बताउनु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ, त्यसकारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। पछिल्लो 6 घण्टामा बर्दियाको दौलतपुरमा 59.4 मिलिमिटर वर्षा भएको छ भने राजापुरमा 35 मिलिमिटर वर्षा भएको मापन गरिएको छ। यता कैलालीको बलियामा 25.5 मिलिमिटर वर्षा भएको र दोटीको गौरवमा समेत 14.4 मिलिमिटर वर्षा मापन गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। टिकापुर स्थित नवचेतना पतञ्जली योग साधना केन्द्र पुननिर्माणपछि पुनः सञ्चालनमा आएको छ। योग साधनाका साधना हल योग साधना हाल
म समेत साधकहरूलाई योगाभ्यास गर्न सहज हुन थालेपछि टिकापुर नगरपालिका वार्ड नम्बर एकको 1,50,000 रूपियाँ तथा अन्य स्थानीय समेत योग प्रशिक्षकहरूको सहयोगमा योग साधना हल विस्तार सम्पन्न भएपछि सोमबारदेखि पुनः सञ्चालनमा आएको बताएको छ।

यसरी विषयमा सांसद गेवाली समीक्ष माग राख्नु भएको छ। अवलोकन पश्चात सांसद गेवालीले विद्यालयमा समस्या टिपोट गर्दै शैक्षिक र गुणस्तर सुधारका लागि आफूले सक्दो पहल गर्ने बताउनु भएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जन द्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 100 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट महिलालाई 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नरेशै तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि खै भाउजू कता हुनुहुन्छ
1: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी हिँड्नुहोस् न उतै
0: भाउजू कहाँनिर टोके तपाईँलाई घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भएछ है तपाईँलाई
2: यहाँ कुर्कुचानेर टोकेको हो नानी उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ कति बेरमा पो आइपुग्ने हो
0: नआतिनुहोस् है भाउजू हामी छौ तपाईँलाई केही हुँदैन बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पजंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ
1: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी
0: हो तपाईँले ठिक भन्नुभयो चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ टम्म कसिएको कपडा गरगहना घडी पेटी औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस् बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन् यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना
7: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
4: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
5: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080888, 9845015 र 9846134434।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
7: ल यति छिटो आमा बन्न लागेको त
8: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जान्नु पर्ने जस्तै लाग्छ।
7: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
10: अब उद्धवलाई भगवान परमात्मा भन्नुहुन्छ, प्यारो साथी उद्धवजी, अब तिमी के सुन्न चाहन्छौ भन्दा प्रभु ज्ञानवर्धक विषयको प्रसंग भनेर सुन्नुभएको त्यो पहिलो नम्बरमा पृथ्वीबाट पाएको ज्ञानमा अब पृथ्वी आदि गरिएका 24 गुरुको वर्णन सहनु सहनु सहनु हुन

मैलो बुझ्छ, फेरि सुकिले भएर बगेर जान्छ। हामी पनि अर्काको मतिलाई सुधार गरेर आफ्नो मति पनि सुधार पक्षमा शुद्धिकरण गर्दै जाउँ। यही प्रकारको जलको काम हो, जल जस्तो बन्नु छ। अग्निबाट पाएको ज्ञानमा दिएको कुरा मिठो र नमिठो नभनिकन क्वापै खान्छ अग्निले। लास दिए पनि खान्छ, घिउ र चरु दिए पनि खान्छ। हामी पनि अर्काको श्रद्धालाई ग्रहणपूर्वक प्रेमपूर्वक ग्रहण गर्न जानौं। यही प्रकारको अग्नि जस्तो बन्नु पर्यो। चन्द्रमाबाट पाएको ज्ञानमा चन्द्रमा धेरै किसिमबाट जब द्विजपूर्वक हुन्छ र आफू शीतल दिएर लोकलाई कल्याण दिन सक्ने चन्द्रमाको लक्षण हो। यस्तै कल्याणकारीमा चन्द्रमा जस्तो बन्नु छ। सूर्यजीबाट पाएको ज्ञानमा आफू प्रकाशमान छ, देदीप्यमान, लोकलाई पनि प्रकाशमान र देदीप्यमान गराउन सक्नु, यो मैले मारा सूर्यजीबाट पाएको ज्ञान हो। परेवाबाट पनि मैले ज्ञान प्राप्ति गरेको छु। परेवाबाट पाएको ज्ञानमा साथी नलिकन हिँड्दैन हिँड्नु, साथी भन्नाले श्रीमान र श्रीमती नै भनेको चाहिँ होइन, त्यो चाहिँ फुर्सद भए हिँड्नु, नभए एक्लै हिँड्नु। तर म भित्र ईश्वर छ भन्ने कुरा कहिल्यै नबोल्नु। बुढो चाहिँ आए आउँछ नआए त्यतै बसिरहन्छ, आफू बुढी आए आउँछ नआए आफू आउँ। यसै कारणले महाराज परीक्षित अजिङ्गरबाट पाएको ज्ञानमा चाहिँ आसनको प्रतिबद्धता गर्नु, डम्म बस्नु, भगवानको भक्तिमा चित्त लगाउनु। अनि व्यक्तित्व छ भने खाना लाउनको दुःख हुँदैन, जोसँग व्यक्तित्व छैन त्यसलाई खाना लाउनको दुःख हुन्छ। व्यक्तित्व भएको व्यक्तिलाई खाना लाउनको दुःख हुँदैन, व्यक्तित्व चाहिन्छ। यस कारणबाट अजिङ्गरले आफ्नो व्यक्तित्वले आफूले श्वासले तानेर खान पिनको आहार व्यवस्था मिलाइदिन्छ। अजिङ्गर जस्तो आसनको प्रतिबद्धता गर्नु, समुद्र जस्तो कहिले पनि हुने बेलामा भएको बेलामा फुर्कने र नभए बेलामा रुने काम कहिले नगर्नु। अलिअलि भयो भाइमा नभाना छैन भनेदेखि भनगाउने छैन, रोए त्यस्तो नहुनु, गम्म हुनु, जेसुकी होस् र आखिरका बीचमा। अनि यदि भइसकेपछि महाराज पुतली जस्तो जब हुनु, पुतलीबाट पाएको ज्ञानमा के छ, पुतलीले म ज्यादै राम्रो छु भनेर अग्निमा गएर रूप देखाइदिन्छ र आखिरमा पुतलीलाई जब आगोले डढाएर मारिदिन्छ। ज्यादै म सुन्दर र सुन्दरी र म बढी छु भन्ने कुराको घमण्ड गरेर ज्यानै जान्छ, यो कहिले नगर्नु। माउरीबाट पनि मैले ज्ञान प्राप्ति गरेको छु। माउरीबाट पाएको ज्ञानमा जम्मा बनायो बनायो बनायो सारा सम्पूर्ण जब घार भर्यो, महले पूर्ण गर्यो, आखिरमा डन्डेलो लगाइदिन्छ र महको मौरी जति भगाइदिन्छ र त्यो चोरले जब मह खाइदिन्छ। यसै कारणले हाम्रो पनि मेरो छोरो मेरो परिवार मेरो बन्धु भनेर जम्मा बनायो बनायो सम्पत्ति जति मरेपछि कसका हामीलाई डन्डेलो लगाएर जलाइदिन्छन्। खाने बेला कसकी छोरी कसकी छोरीले आएर राई दाई गरेर खान्छ। अब के आफ्नो भन्नु, त्यो मारा मौरीको जस्तो चालचलन थुपार्यो थुपार्यो अर्कैलाई। अनि हात्तीबाट पाएको ज्ञानमा हात्ती निलाई हात्तीले पक्राउ पारेर ल्याएको हुन्छ, अर्को हात्तीले पक्रेर दुइटै हात्तीको लडाई पर्छ, सके दुइटै मर्ला नभए पनि एउटा नमरी छोड्दैनौ। यसै कारणले हामीले पनि के विचार गर्नुपर्नेछ भनेदेखि अवश्य मेव मृत्युको घडी अर्काको चिजको आशा गर्दा जीवनमा ठूलो बोक्रबाफ हुँदो रहेछ भन्ने हात्तीनीबाट पाएको ज्ञान हो। अनि अर्को कुरा भमराबाट ज्ञान प्राप्ति गरेको छु। भमराबाट पाएको ज्ञानमा दिनभरि कमलको फूल भमराले रस लिन्छ, राति सुकेर जब कमलको फूल कप्रक हुन्छ ढुकेर ती भुमु गर्दा गर्दैमा भमरो मरिजान्छ। यसै कारणले मिठो कुरा पाइरे भनेर सधैँ एक ठाउँमा लटपट्यो भने ज्यानै जान्छ, कहिले कहिले आउने कहिले कहिले अन्तै जाने, है त्यही हो। यही प्रकारबाट भमराबाट पाएको ज्ञान हो। मृगबाट पाएको ज्ञानमा चाहिँ महाराज मृगले कुकुरको गलाको घण्टीको टेमिनी आवाज सुनिरहेको हुन्छ, त्यही बेलामा डरलाग्दो प्रकारको शिकारीले त्यस मृगलाई बढानेर मारिदिन्छ। यसै कारणले गर्दा रसरङमा भुलेको खण्डमा जीवनै जाँदो रहेछ भन्ने कुरा चाहिँ मैले मृगबाट पाएको ज्ञान हो। मृग मेरो गुरु हुनुहुन्छ। माछाबाट पनि मैले ज्ञान पाएको छु। माझीले हानेको बल्छीको अङ्कुशेमा झुन्डेको आरालाई देखेर झम्टेर जाँदा हत्या हुन्छ। मिठो कुरा पाइरे भनेर कसैलाई नसोधिकन कसैसँग सम्पर्कै नराखिकन कप्पै खाँदा माझीले हानेको बल्छीको अङ्कुशेमा झुन्डेको माछाले चाहिँ मृत्यु होला, यसमा यादै गर्नु पर्ला। अर्को पिङ्गला भन्ने वेश्याबाट ज्ञान प्राप्ति गरेको छु। एक पुरुषलाई त्यो पिङ्गला वेश्याले एक ठाउँमा आश्वासन दिएर बोलाए कि तर त्यो वेश्या चाहिँ ती गएर बसी, त्यो गुण्डा गएन। अनि रात पर्यो घर गई रुँदै रुँदै, किन तिमी रुए कि भन्दा आशाही परमम दुःखम नैराश परमम सुखम बोलाएको कामहरू भइजिएको नि, दिनभरि बोक्रवास भयो त्यसै कारणले आशाको आशा गर्नु हुँदैन, आफ्नै काम उद्योग गरेमा सफल हुँदो रहेछ।

0: පිංගලනාම් ගරි කොන්නාරි බට මෛලි යෝ ඥාන ප්‍රාප්ති කරේ
1: कुमाल कोटी बाट ज्ञान प्राप्ति गरेको छु महाराज कुमाल कोटीले माकुरोलाई पक्राउ गर्छ र बाहिरबाट आफ्नो राउन्ड बन्दीको भूमो गर्छ त्यो कुमाल कोटी जब आया या डर लाग्दोले मलाई मार्यो मार्यो भनेर त्यो कुमाल कोटीलाई सम्झ नसम्झे माकुरो कुमाल कोटी भए जान्छ बिग्रिसकिएको पनि सज्जनका हातमा परेपछि सप्राउँदो रहेछ भन्ने कुरो मैले कुमाल कोटीबाट पाएको ज्ञान हो बालकबाट मैले ज्ञान प्राप्ति गरेको छु महाराज बालकले मान अपमानको याद नराखिकन खेलिरहन्छ हामी पनि सम्मानको साथ र विवेकपूर्वक गरेर काम गरिरहनु बाणकर्ताबाट ज्ञान प्राप्ति गरेको छु मा बाणकर्ताबाट एउटा राजाको सिपाही छल्लिएछ सवारी महाराजको भएको बीच बाटोमा गएर यो राजाको सवारी यहाँबाट भएको देख्यो भन्दा मलाई थाहा छैन भन्दै बाणकर्ताले त्यही आरानको बाटो सवारी भएको थियो त्यत्रो लावा लश्करका साथमा सरकारको तर एकाग्र चित्त गरेपछि मात्रै काम बन्दो रहेछ भन्ने कुरा बाणकर्ताबाट पाएको ज्ञान हो बाणकर्ता मेरो गुरु हुनुहुन्छ त्यस्तै मेरो महाराज सर्पबाट पनि मैले ज्ञान प्राप्ति गरेको छु सर्पबाट पाएको ज्ञानमा जाँदा जाँदा जाँदा सर्प जहाँनिर पुग्छ त्यहीनिर प्वालमा प्रवेश गरिदिन्छ त्यो आफ्नो घर भनेर खोज्दैन सर्पको घर हुँदैन योगीले पनि त्यस्तै विचार गर्नु मात्रै योगी सफल हुन्छ भन्ने कुरा चाहिँ सर्पबाट पाएको ज्ञान हो अर्को ज्ञान छ फेरि चुरा लाउने छोरी मान्छेबाट ज्ञान प्राप्ति भएको छ चुरा लाउने छोरी मान्छे यसै कारणबाट आइछ त्यसैलाई माग्न आएछ एउटा केटो बाबामा खेतकामा काम गर्न गएका भित्र उर्गल्दा त चिउरा कुट्न थालिछ झुम झुम चिउरा त्यो चुरा पो बज्यो है ओहो यो चुरा बज्यो के भन्ला केटाले एउटा एउटा फाली फेरि हान्न फेरि बज्यो फेरि अर्को अर्को फाली अर्को बज्यो एउटा मात्रै राखेर हान्न बजेन एकान्त जग्गामा गएर प्रवेश गरेर बसिसकेपछि कसैको ठक्कर हुँदो रहन्छ भन्ने कुरा चाहिँ मैले चुरा लाउने छोरी मान्छेबाट पाएको ज्ञान हो उहाँ मेरो गुरु हुनुहुन्छ त्यस्तै माकुरोबाट पनि ज्ञान प्राप्ति गरेको छु माकुराले बच्चा पैदा गर्छ खानेकुरा केही नपाउँदा त्यही बच्चाले आमालाई मार्छ चाटेर खान्छ संग्रहले जीवनै जाँदो रहेछ भन्ने कुरा माकुराबाट पाएको ज्ञान हो माकुरो मेरो गुरु हुनुहुन्छ अब चराबाट पनि मैले ज्ञान प्राप्ति गरेको छु चराले चाहिँ पहिला गुण बनायो त्यसपछिबाट फूल काट्यो त्यसपछिबाट बच्चा बनायो त्यो बच्चालाई आहार दिलायो आखिरमा त्यो बच्चालाई उडाएर पठाइदिन्छ तर त्यो कहिल्यै त्यो बच्चा आमासँग बाउसँग रहँदैन त्यो बच्चासँग आमा रहन सक्दैन यसै कारणले महाराज परीक्षित मेरो अनुरोध लाग्छ भने हामी पनि श्री सम्पत्ति सारा बनाउने घर परिवार जोड्ने छोरालाई शिक्षा दीक्षा दिने बुढाबुढी एकान्त जग्गामा हरिभजन गर्न सवारी हुने यही हो चराको जस्तो गुण है त मेरो भनेर पक्रिए पक्रिए नगर्ने मेरो भन्यो के छोड्थी भन्यो टेवा भन्यो समायो बस्यो लौ त मेरो राजन रहँदा रहँदा रहँदा रहँदा रहँदा सारा सम्पूर्ण जीवन समाप्ति हुन्छ राजा परीक्षित अब विचार गर्नु कहिले नबोल्नु जीवन यस्तो गुरु भन्ने जानेर मन अनि मात्रै उद्धार हुनेछ भनेर आज्ञा गरिबक्छु हरे गुरु भन्ने जानेर मन फरक प्रलाई

0: प्रगणले सारा संपूर्ण यथार्थ जानकारी कराऊंदे भगवत भक्ति में प्रेम जगाऊंदे हनुमंत समन्ने समन को कथा हे सद्य बट
1: जय बोलो श्रीमद भावन
0: प्रबण देवाय गो ब्राह्मणे ताय जगदीताय कृष्णाय गोविंदाय नमो नमः सूर्यताम देव देवस नारायण जगतपते स्तुतिय नावदानेन कथि शिशुभा कथा अब वनन्द्र मोक्षे को बारे में उद्दवले भगवान हरि संग सोनो भो हिजो को वर्णन मायालाई मैले कति कथा को वर्णन गरेको थिए मन देख्नु उद्दव जिले दुई पाव समातेर प्रभु का चरण में ध्यान गर्दै विनती गर्नु भो भगवान यदि ममा तेजुर को दया भाव हुन्छ मन देखि बन्धन बनेको के हो मोक्ष बनेको के हो भन्दा बन्धन बनेको चाहिँ पारिवारिक जीवनले पूर्ण भएको व्यक्ति त्यसको मेरो र ममताले घेरिएको व्यक्ति ममता जसमा जब बाँधिएको छ त्यो चाहिँ हुन्छ त्यो बन्धन यो मेरो होइन भन्ने अनुमान गरेर आशा संग्रह छोडेर चित्त भगवानमा राखेर परमात्मामा भक्ति र श्रद्धा गर्न जो हो त्यो हो मुक्ति बन्धन भनेको र मोक्ष भनेको त्यसलाई नै मान्नु बाबु उद्धवजी भनिकन उद्धवलाई भगवान परमात्मा परमेश्वरले आज्ञा गर्नुभयो संगत कस्ताको गर्नु भन्दा आशास संग्रह परिपूर्ण भएको विवेक लाई छोडेर पारमार्थ भक्तिमा चित्त लगाएर बस्न सक्ने जो छ त्यस्ता जनहरूको संगत गर्नु आशा संग्रह छोडेर राख चित्त दिनमा एकान्तमा बसी योगी गर्छन् अभ्यास योगमा अभ्यास रूपी योगको बारेमा चिन्तन गर्नु भजन गर्नु मनन गर्नु कहिल्यै नटुटाउनु भनिकन राजा परीक्षितलाई आज्ञा गर्नु हो अनि त्यसदेखि पछाडि योगी सन्त महन्त महात्माहरूको संगत गर्नु मले साधुको संगत मुक्तिको ढोका यही प्रकारको निर्णय आज्ञा गर्दै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट
1: श्रीमद् भागवत महापुराणको
0: सुन्नुभयो महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराणमा दशम स्कन्ध मैले एकादश स्कन्ध कति कथाको वर्णन गरिन्छ भनेदेखि संकेतमान महाराज परीक्षितलाई सुखदेव बताउनुहुन्छ अणि मा महिमा लगी मा प्राक्य आदि गरिएका प्राकृष्ण आदि गरेका सिद्धिहरू हुन्छन् तर त्यो सिद्धिको सम्पूर्ण प्रकारको काम भनेको सिद्धि सकिनुलाई सिद्धि भनिन्छ जस्तै प्रकारले संगतको प्रभावले नाम जप्नाले को उद्धार भए भन्ने विषयमा राजा परीक्षितलाई सुखदेव बताउनुहुन्छ उद्धवलाई भगवान आज्ञा गरिबक्सन्छ नाम जप्नाको प्रभावबाट मुक्ति हुनेवालाहरूमा जस्तै प्रकारबाट एक नम्बरमा प्राप्त भएका जनहरू वृत्रासुर प्रह्लाद वृषप्रभा राजा बलि बाणासुर मय विभीषण सुग्रीव यी सारा दानवहरू थिए ती मुक्ति भएर गए सुग्रीव भन्ने वानर हनुमान जाम्बवान भन्ने जब यस किसिमबाट गिद्ध जाम्बवान भन्ने भालु जटायु भन्ने गिद्ध तुलाधर वैशेख ब्यादा खुब्जा गो एकेका पत्नी गोपिनीहरू सारा सम्पूर्ण भगवानको नाम संकीर्तन गरेर उद्धार भए जस्ता प्रभावबाट सम्झिरहनु दिन्दिन म श्री हरे कोही रिसले कसैले रागले कसैले देवसले कसैले भयले कसैले प्रेमले जब जपे सबैजनाको मुक्ति लाभ प्रदान भयो यसमा शंका छैन राजा परीक्षित महाराज अब अणिमा महिमा लगीमा अघि गरिएका सिद्धिहरू हुन्छन् त्यसमध्येमा सिद्धिको साधना गरिसकेपछि मुक्ति हुन्छ सिद्धि भनेको काम सकिने विषयलाई सिद्धि भनिन्छ अनि त्यसदेखि पछाडिबाट संसारमा सबभन्दा ठूलो मुक्तिको मार्ग भनेको ध्यानै हो तन्त्र शक्ति मन्त्र शक्ति र यन्त्र शक्ति भन्दा ध्यान शक्ति विशेषता हो तन्त्र भनेको तान्त्रिक विद्या जसलाई भनिन्छ तन्त्र कसरी तन्त्र भनेको जुम्न अनेक प्रकारबाट तान्त्रिक विद्या जब जादुको खेला नभएको कुरालाई हो भन्ने मरिमसानहरू खेलाउने आकाशी वायुहरू सारा सम्पूर्ण आफ्नो पक्षमा लिने ल्याउने यो प्रकारको कामलाई भनिन्छ तान्त्रिक विद्या त्यसबाट मुक्ति हुँदैन यन्त्र विद्या भनेको कम्प्युटर भो टिभी भो रेडियो भो दूरसञ्चार भो अनि टेलिफोन आदि आदि यिनीहरू जो जति छन् यी पनि यन्त्र विद्या हुने यिनलाई पनि यीबाट पनि मुक्ति हुँदैन मुक्ति भनेको मन्त्र विद्याको प्रभावबाट हुन्छ मन्त्र विद्या भनेको के हो भनेर सोद्धाखेरि म मन्त्र विद्या भनेको आज सात दिनसम्म पढाइएको जुन भागवत कथा र प्रवचन नीति ध्यान र महिमा हो यो चाहिँ हो यन्त्र मन्त्र विद्या यसले चाहिँ मुक्ति हुन्छ न त टिभी हेरेर मुक्ति होइन्छ न त जब जब झाँक्री धामी झाँक्री लगाएर मुक्ति हुन्छ तर भागवतको प्रतापबाट मुक्ति हुने हुनाको कारणले त्यसमा चाहिँ तिनी भन्नामा पनि उत्तम चाहिँ जब ध्यान योग उत्तम हुन्छ तन्त्र मन्त्र यन्त्र भन्दा ठूलो हुन्छ ध्यान तन्त्र मन्त्र यन्त्र भन्दा ठूलो हुन्छ ध्यान ध्यानद्वारा सिद्ध हुन्छ अनि

0: महाराज परीक्षित परमा सुखदेव स्वामी ले बताऊन भो लौत सौन का दृश्यश्वर अब वैदिक सनातन धर्म को वर्णन में यथार्थ प्रमाण कराऊ दी हूं चवण्य समन को कथा ये सद्या बैठो
1: श्रीमान साहब प्राण को
0: सुनबो महाराज परीक्षित अब यो श्री मत भागवत महापुराण को कति कथा को वर्णन गरिन्छ भने देखे संकेतमान राजा परीक्षित का उपरमा सुखदेवले कथा बाट प्रवचन दिनुभएको छ। अब पन्द्रौं अध्यायको बीचमा र वैदिक तान्त्रिक मिश्रित आदि गरिएका मन्त्रहरू हुन्छन्। वैदिक भन्नाले वेदले बताएको मन्त्र बाबु उद्धवजी, अनि तान्त्रिक भनेको तन्त्र शक्तिको मन्त्र, मिश्रित भनेको अर्थात् त्यसलाई समायोजन गर्ने मन्त्र। यस्ता मध्येमा तिनै मन्त्रले ध्यानलाई विशेष जोड़ दिएको छ। ध्यान बिना न खेती नै हुन्छ, न त व्यापार नै हुन्छ, न जब परीक्षामा पास नै हुन्छ, न यस कार्यमा नै सफल हुन्छ। सबै ठाउँमा ध्यानको आवश्यकता छ। यदि ध्यान भएन भनेदेखि त्यो कार्य असफल हुने हुनाको कारणले ध्यान दत्त चित्त लगाउनु पर्छ। सबै विषयका लागि सफल हुनको निमित्त मानिसले चाहेको खण्डमा सबै कुरा सफल हुन सक्छ, तर ध्यानपूर्वक चाहनु पर्छ। यदि ध्यानपूर्वक चाहेन भनेदेखि केही कुरा सफल हुँदैन। शनि पन्त शनि पर्वत लङ्घनम भनेको छ। एकदम जब यसमा प्रयास गरिरह्यो भने, ध्यानपूर्वक चित्त लगाएर काम गर्यो भने सबै काम सफल हुन सक्छ, नहुने कुरा केही हुन सक्दैन।

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्ज बाट प्रातः कालीन पुनित बेलामा प्रसारण भइरहेको यस अध्यात्म जागरण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं म प्रस्तोता टीकाराम आर्यको हार्दिक वैदिक अभिवादन नमस्ते। सज्जन वृन्द, हरेक दिन यही समयमा प्रसारण हुने यस अध्यात्म जागरण कार्यक्रम अन्तर्गत प्रत्येक मंगलबार नेपाल आर्य समाज टीकापुरद्वारा वेद उपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूमा वर्णित अध्यात्म विज्ञानको रहस्यमाथि चिन्तन हुँदै आएको छ, जसमा आज ऋग्वेद मण्डल 10 सूक्त 137 मन्त्र एक लिएर उपस्थित भएको छु र यो मन्त्रमा विशेष गरेर देव पतितो धारक अर्थात देवताले पतितहरूको उद्धार गर्दछ भन्ने सन्देश छ। पतित के हो, देव के हो, यो पनि बुझ्न आवश्यक छ किनकि मानिसहरूमा एउटा ठूलो भ्रम, ठूलो अज्ञानता चाहिँ के हुन्छ भने शब्दको वास्तविकता के हो, शब्दको अर्थ के हो, त्यसले दिन खोजेको सन्देश के हो त्यसले बुझ्ने प्रयासै नगरिकन यस्ता शब्दहरूबाट यस्ता शब्दहरूको प्रयोग भएको छ आदि इत्यादि चाहिँ बोल्छन्। त कतिपयले यतिसम्म चाहिँ गरेका हुन्छन् जस्तो वेदको वास्तविक जुन मर्म छ, वेदले देखाएको जुन बाटो छ त्यसलाई त्यागेर केही विद्वानहरूले अब यसरी चाहिँ हेर्ने हो भने वेदको जो वास्तविकता छ त्यसलाई आफ्नो तरिकाले व्याख्या गर्ने यदि विद्वान भन्न त सकिँदैन, तर पनि त्यो त्यहाँसम्म लेख्ने हुनाले तिनलाई चाहिँ एउटा विद्वानको संज्ञा चाहिँ दिन सकियो र त्यस्ता व्यक्तिहरूले त्यो मन्त्रको प्रकरण, मन्त्रको प्रसंग, मन्त्रले कस्तो प्रकारको उपदेश दिन खोजिरहेको छ त्यसलाई नबुझिकन एउटा शब्द आउन बित्तिकै अनि त्यसको अर्थ चाहिँ अनर्थ गरेर चाहिँ भ्रमित चाहिँ बनाइएको देखिन्छ। जस्तो ऋग्वेदमा एउटा मन्त्र छ, त्यो मन्त्रमा एउटा शब्द छ महिषाश्च भन्ने शब्द छ। अब महिषा शब्दको अर्थ यतातिर जब हामी पूरा मन्त्रको भावलाई बुझ्ने प्रयास गर्छौं, मन्त्रको पूरै भावलाई बुझ्न खोज्दा चाहिँ त्यहाँ अर्को अर्थ हुन्छ, तर मानिसले सामान्य जब महिषा शब्द मात्र जब देख्दछ उसले त उसले के बुझ्छ भने यो महिषाको अर्थ त भैँसी अथवा राङ्गो हो भन्ने बुझ्छ। त केही व्यक्तिहरूले जसले वेदको अर्थ गर्ने, वेदको भाष्य गर्ने दुष्प्रयास गरे, त्यस्तो प्रकारको दुष्प्रयास, तिनीहरूले यो महिषा शब्दको अर्थ चाहिँ महिषालाई अथवा भ्राङ्गोलाई आफ्नो लागि तयार गरेर आफूले प्रयोग गर्नुपर्छ भन्ने किसिमको अर्थ लगाइएको पाइन्छ। तर मन्त्रमा कहीं पनि त्यस्तो चाहिँ भेटिँदैन, एउटा शब्द त्यो भेटिन्छ, तर मन्त्रले चाहिँ दिन खोजेको सन्देश चाहिँ के हो त भने यहाँ महिषा शब्दको अर्थ हो इन्द्रिय, जो हामीसँग रहेका जो इन्द्रियहरू छन्, नाक, कान, मुख आदि, पायु, उपस्थ आदि जो इन्द्रियहरू छन्, यी इन्द्रियहरूलाई त्यहाँ चाहिँ महिषा भनिएको छ। त यी इन्द्रियहरूलाई वशमा गर्नाले आत्माको कल्याण हुन्छ भन्ने कुराको, आत्माको उन्नति हुन्छ, आत्ममोक्षलाई प्राप्त गर्न सक्दछ भन्ने कुराको उपदेश गरिएको मन्त्रमा जब दुष्ट व्यक्तिले त्यसको अर्थ गर्छ त त्यसको अर्थ नै फरक गरेर भ्रमित गरिदिन्छ। त यस्ता प्रकारका भ्रम फैलाउनेहरू धेरै छन्, धेरैले यस्तो प्रकारको भ्रम फैलाउँछन्, त्यसैले यस्ता व्यक्तिहरूबाट, यस्तो भ्रम फैलाउनेहरूबाट, यस्ता व्यक्तिहरूले लेखेको भाष्य गरेको किताबहरूबाट यदि हामीले केही लिन प्रयास गर्छौं भने त्यहाँबाट हामी भ्रमित नै हुन्छौं, त्यो अज्ञानतामा नै डुबिरहन्छौं, अज्ञानताबाट माथि उठ्न सक्दैनौं। त्यसैले यदि अज्ञानताबाट माथि उठ्नु छ भने सबभन्दा पहिला आफ्नो बुद्धिमा लागेको जो बिर्को छ त्यसलाई हटाउन आवश्यक छ, किनकि बुद्धिको बिर्को नहटाइकन हामी सही र गलत के हो भन्ने कुरालाई छुट्याउन सक्दैनौ, र जबसम्म हामी सही र गलतलाई छुट्याउन सक्दैन तबसम्म हामीले शब्द शब्दले पनि यस्तै प्रकारको भ्रम सृजना गरिदिन्छ। त यस्ता धेरै मन्त्रहरू हुन्छन् जहाँ चाहिँ इन्द्रियहरूलाई केही भनिएको छ, शरीरलाई केही भनिएको छ, आत्मालाई केही भनिएको छ, मनलाई केही भनिएको छ, यी कुराहरूलाई बुझ्न अति आवश्यक छ। त गौ शब्द देख्ने बित्तिकै कतिपय आजभोलि वैदिक सनातन धर्मका विरोधीहरू, विशेष गरेर वेदलाई नमान्नेहरू, वेदलाई मानेर पनि आफू खुशी अर्थ गरेर वेद विपरीत, वेदले दिएको मार्गका विपरीत चल्नेहरू, यिनीहरूले अनेक प्रकारको अर्थ गरेको हामी पाउँछौ। तर जब गौ शब्द आउँछ, गौ शब्दका धेरै अर्थ हुन्छन्। मन्त्रमा कुन गौको प्रसंग छ, या त जुन गौको, जुन गाईलाई, जुन गाईबाट हामी चाहिँ दूध, दही, घिउ आदि उपयोगका लागि चाहिँ गाई पालेर त्यसको सेवा गरेर त्यसबाट यी उपकारी वस्तुहरू चाहिँ संग्रहित गर्दछौं,
र त्यसबाट आफ्नो शरीरको पोषण गर्दछौं, समाजको पोषण गर्दछौं, वातावरणको पोषण गर्दछौं यज्ञ आदिका माध्यमले। त्यो गाई जहाँ त्यस्तो प्रकारको प्रसंग आउँछ, यज्ञको जहाँ प्रसंग आएको हुन्छ, जहाँ एउटा जसले पशुको रूपमा रहेर पनि मानव जीवनलाई सुखी र समृद्ध बनाउनको निमित्त काम गरिरहेको हुन्छ त्यो गाईको वर्णन छ। र अर्कोतिर पृथ्वीलाई पनि गाई भनिएको छ र पृथ्वीको पनि उपयोग गरिन्छ, पृथ्वीको नै हामी उपयोग गर्छौं र हाम्रा इन्द्रियहरूलाई पनि गाई भनिएको छ। त जहाँ जस्तो प्रकारको प्रसंग मन्त्रमा देखिन्छ त्यही प्रसंग अनुसार त्यो मन्त्रको त्यो शब्दको अर्थ हुन्छ। अब हामी प्रकरण बुझ्दैनौ, प्रकरण नबुझ्नेहरूले यस्तो प्रकारको अर्थ गर्छन् र त्यो अर्थलाई देखेर र आफूले त्यसलाई जानेको छैन तर कसैका टीकाहरू हेरेर अनेक प्रकारको दुष्प्रचार चाहिँ गरेको हामी पाउँछौ। तर यस्तोबाट बस्नका लागि पनि जुन परमपिता परमात्माले हामीलाई बुद्धि दिनुभएको छ यो बुद्धिको सही प्रकारले प्रयोग गरेर शब्द शब्दको अर्थलाई जानेर, मन्त्रको अर्थलाई जानेर, मन्त्रको प्रसंगलाई प्रकरणलाई जानेर जब हामी त्यसलाई बुझ्ने प्रयास गर्छौं अनि मात्र सही प्रकारले वेदको ज्ञान हामीलाई प्राप्त हुन्छ। त यहाँ देव शब्दको अर्थ के हो, पतित शब्दको अर्थ के हो र किन यसरी भनिएको छ भन्ने कुरालाई हामी बुझ्नको निमित्त मन्त्रको सम्पूर्ण शब्द शब्दलाई बुझ्ने प्रयास गर्नेछौ। त यहाँ भनिएको छ उत देवा अवहितम देवा उन्न यथा पुनः उतागश्चक्रुषम देवा देवा जीव यथा पुनः। तो यहां एउटा शब्द जीव यथा पुनः मंत्र को अंतिम में यह शब्द पनि आएको छ। त हे देवा लोकोपकारक महापुरुषहरु, अब हामी जुन देवी देवता को पूजा गर्छौं, जुन देवी देवता को उपासना गर्छौं, मंदिर स्थापित गरिरहेका छौं, अब ती देवी देवता अथवा चाहिँ त्यसलाई पनि जनाउने विद्वानहरू देवी देवता को हुन्, त त्यसको अर्थलाई चाहिँ यो शब्दले के भन्दा चाहिँ कस्तो प्रसंग यहाँ चाहिँ आयो, कस्तो प्रकरण यसले देखाइरहेको छ त भने कि लोकोपकारक महापुरुषहरू जसले लोकको समाजको मानवको उपकार गर्दछन् त्यस्ता महापुरुषहरू उत्तर अवहितम तल खसेकोलाई अथवा आफ्नो कर्मबाट पतित भएकोलाई, आफ्नो कर्ममा सही प्रकारले नलागेकोलाई, देवा पतितोद्धारक जसले त्यस्तरी खसेको आफ्नो कर्मबाट च्युत भएको त्यस्तोलाई विद्वानहरू पुनः फेरिबाट उन्नयत माथि लिएर जाऊ, उठाऊ, उन्नत गर। उत रहे देवा देवहरू आगह चक्रुषम पटक पटक अपराध गर्नेलाई हे देवाह आनन्दित गर्नेहरू पुनः फेरिबाट जीव यथ बचाऊ अथवा तिनलाई जीवन देऊ। जीवन दिनुको अर्थ यो होइन कि मरेको शरीरलाई फेरि जिउँदो बनाउनु चाहिँ होइन, जीवन दिनुको अर्थ व्यक्ति आफ्ना कर्मले पनि मरेको हुन्छ, जिउँदै भएर पनि मरेको हुन्छ, जब उसमा त्यस्ता प्रकारका केही क्रियाहरू हुन्छन् जुन क्रियाले ऊ मरेतुल्य हुन्छ, त त्यसरी मरेतुल्य भएर बसेको कर्मद्वारा पतित भएको कर्मच्युत भएको व्यक्तिलाई ज्ञानद्वारा विवेकद्वारा उपदेशद्वारा विद्वानहरूले माथि उठाउँछन् अथवा उसको उन्नयन कसरी हुन सक्दछ त्यो कार्य गर्दछ। जस्तो एउटा सामान्य शिशु सामान्य बालक एउटा विद्यालयमा गएर भर्ना हुन्छ र उसलाई शिक्षकले जसरी उसले सिक्न सक्दछ त्यस्तो प्रकारको प्रविधि अपनाएर उसले सिकाउने प्रयास गर्दछ र जसमा उसका केही संस्कारहरू हुन्छन्, जसमा संस्कारहरू बसेका छन्, ती संस्कारहरू रहेको जो बालक हुन्छ ऊ छिटै बुझ्दछ, जसमा संस्कारहरू कम हुन्छन् त्यसले ढिलो बुझ्दछ र कतिपय यस्ता पनि हुन्छन् जसले हजारौं पटक प्रयत्न गर्दा पनि बुझाउन सकिँदैन र उसले बुझ्न सक्दैन, त्यस्तो अवस्था पनि हुन्छ। त त्यसैले हामी जे देख्छौ त्यति मात्रै पर्याप्त हुँदैन, यदि
उसको संस्कार कर्महरूको कुनै पनि सम्बन्ध नभएको भए प्रत्येक व्यक्ति अथवा प्रत्येक विद्यार्थी एउटा शिक्षकले जस्तो प्रकारको उपदेश कक्षामा दिनुहुन्छ त्यो सबैले एक रूपताले चाहिँ सिकिहाल्थे। किन सिक्दैन? एउटा जान्ने भइहाल्छ सरको मूर्खको मूर्खै रहन्छ किन? त यसका कारण के हुन् त भने उससँग न संस्कार बचेको छ न कर्म छ, कर्मद्वारा संस्कार बन्दछ। र त्यो संस्कार केवल आजको मात्रै हुँदैन, हिजोको पनि हो आजको पनि हो। र त्यो संस्कार मातापिताबाट पनि प्राप्त हुन्छ, किनकि आत्मा वै जायते पुत्र, किनकि यही शरीरबाट, आत्मा वैको अर्थ त्यहाँले आत्मा नै पुत्र हो भन्ने होइन, यही शरीरबाट निस्केको रज वीर्यका माध्यमले पुत्रको उत्पत्ति हुन्छ भनिएको। त जस्तो प्रकारको रज र वीर्यबाट हामी सन्तानलाई जन्म दिन्छौ त्यस्तै प्रकारको संस्कार उसमा पनि पर्छ। त्यसैले यसमा आमा माता पिताको हात पनि हुन्छ। कस्तो प्रकारको सन्तानलाई जन्म दिने? त त्यसैले हाम्रा शास्त्रहरूमा जो त्रिदेवको कुरा आउँछ, त्रिदेवको कुरामा मातृदेवो पितृदेवो आचार्य देवो यी तीनवटा जो देवता छन्, यी देवताहरूमा एउटा सन्देश दिइएको छ, यिनीहरूमा के हुनुपर्छ भने गुणहरूको बारेमा वर्णन गरिएको छ। त्यसैले भनिएको छ माता पहिलो गुरु, पहिलो देवता, जसले सन्तानलाई जन्म पनि दिनुहुन्छ, स्तनपान पनि गराउनुहुन्छ, संस्कार पनि दिनुहुन्छ, उसको पालन पोषण सबै चीज गर्नुहुन्छ। पहिलो देवता माता। आमाले जुन कष्ट सहनुहुन्छ त्यो कष्ट अरूले सहँदैन, त्यति कष्ट सहेर एउटा सन्तानलाई जन्म दिनुहुन्छ। त सन्तान निर्माणका लागि माता निर्माता भवतीको मूल मन्त्रलाई चरितार्थ गर्नका लागि मातामा हुनुपर्ने गुण के हुनु? धार्मिक हुनुपर्छ, ऊ विदुषी हुनुपर्छ, ऊ परोपकारी हुनुपर्छ, ऊ निरहंकारी हुनुपर्छ, अनि मात्र उसको सन्तान राम्रो हुन्छ। यहाँ दोष धेरैका हुन्छन्। त्यस्तै गरी पिताको पनि त्यही हो, पितामा पनि ती सबै गुणहरू हुनुपर्छ, धार्मिक हुनुपर्छ, विद्वान हुनुपर्छ, परोपकारी हुनुपर्छ, संस्कारी हुनुपर्छ। र अर्को आचार्य देवो भव, आचार्य अर्थात आजको भाषामा भन्ने हो भने शिक्षक, यद्यपि त्यहाँसम्म आचार्यत्वलाई प्राप्त गर्न अत्यन्त कठिन त हुन्छ, फेरि पनि केही कुराहरू त्यहाँ सिकाएको हुन्छ, त्यसको पद त्यहाँ पुगेको छ। त त्यो शिक्षक पनि पहिलो आवश्यकता हो धार्मिक हुनु, धर्मको मर्मलाई बुझेको, धर्म के हो भन्ने कुरालाई जानेको हुनुपर्छ। र अर्को विद्वान हुनुपर्छ, तर्कशील हुनुपर्छ, कुनै पनि प्रश्नको उत्तर दिन सक्ने हुनुपर्छ, त्यहाँ ऋषले होइन, अत्यन्त नम्र शान्त भएर प्रश्नको उत्तर दिन सक्ने हुनुपर्दछ। यदि यी तीनजना चाहिँ सही छन् भने अनि मात्रै त्यो शिशु, त्यो बच्चा, त्यो बालक संस्कारी बन्दछ, विद्वान बन्दछ। यी तीनटा मध्ये एउटा पनि सही छैन भने त्यसलाई सही मार्गमा ल्याउनु अत्यन्त कठिन भइहाल्दछ। कोही कोही विरलै निस्किन्छन् जसमा पूर्वजन्मका संस्कारले उसलाई चाहिँ त्यतातिर डोराइरहेको हुन्छ, उपतित हुँदैन, अथवा ऊ कर्मबाट च्युत हुँदैन, अथवा ऊ कुकर्ममा लाग्दैन, ऊ कुकर्मबाट सदैव माथि रहन्छ। त्यस्तो व्यक्ति निस्किन्छ तर सबै निस्किन सक्दैनन्। त यसका कारण के हुन् त भने सबभन्दा मुख्य कुरा हो हामीले सही प्रकारको संस्कार न लिन सक्यौं न दिन सक्यौं, यो अवस्था हुन्छ। त त्यसैले अल्पज्ञता र अज्ञानका कारण मनुष्यहरूबाट अनेक अपराध हुन्छ, अनेक, एक होइन अनेक हुन्छन्। त त्यसका एउटा त अल्पज्ञता नजानेर हुन्छ, अर्को अज्ञानताका कारण हुन्छ। यो मैले गर्न हुन्छ कि हुँदैन, यो सही हो कि होइन त्यसलाई छुट्याउन नसक्नका कारणले हुन्छ। त निस्सन्देह जीवहरूमा मनुष्य धन्य छ। किन धन्य छ? कि मनुष्य प्राणी मात्रमा श्रेष्ठ हो। यसकारण श्रेष्ठ हो कि मनुष्यले हरेक कुराहरूलाई जान्न सक्दछ, हरेक कुराहरूलाई बुझ्न सक्दछ, त्यसैले ऊ श्रेष्ठ हो। संसारमा मनुष्यले नै